0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउन्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ छिङ्गे खोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
11: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
11: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
12: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
13: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Laconia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचल.
3: नमस्कार तथा सुप्रभात. काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
4: आज 2083 साल जेठ 2 गते शनिबार, सन 2026 मे 16 तारीक जेठ कृष्ण पक्षको औंसी तिथि.
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.
3: आज वार्षिक उत्सव मनाउँदै गरेका सुर्खेतको बुलबुले एफएम 107.6 मेगाहर्ज र बझाङको रेडियो बझाङ 91 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं. मुख्य खबरका शीर्षकहरूबाट
4: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत. विदेशी मुद्रा संचिति बलियो तर जोखिम कायमै.
3: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै. आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव.
4: 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक. एनआईएमबीएका सीओ पाण्डेलाई थुनामुक्त गर्न आदेश.
3: इरानले 20 वर्षीय आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई. इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी.
4: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो.
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना.
8: जीवनाशक विषादी विष हो, औषधि होइन. यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ. जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं. विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं.
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ.
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र.
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर. जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ. आखिर किन आफ्नो घर आफ्नै हुन्छ. योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि. मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास. जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर. जहाँ हुन्छ खुसीको बास. एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास.
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड. शर्त तथा बन्देजहरू लागू हुनेछ.
3: काया कैरनमा अब खबरको सिलसिला. राष्ट्र बैंकले आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ. केन्द्रीय बैंकले विदेशी विनिमय संचिति पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थामा ठूलो परिवर्तन नगरेको जनाएको छ. राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको शुरूदेखि अपनाइएको लचिलो मौद्रिक नीति आर्थिक वर्षको अन्त्यसम्म नै जारी रहनेछ. हिजो जारी भएको तेस्रो त्रैमासिक वार्षिक समीक्षामा ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौजदात सीआरआर र वैधानिक तरलता अनुपात एसएलआर जस्ता व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। यद्यपि ब्याजदर करिडोरलाई अझ प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई दिइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति 2.39% मात्र रहेको छ, जुन राष्ट्र बैंकको 5% लक्ष्यभन्दा निकै कम हो। तर बैंकले मध्य पूर्वमा जारी युद्धले आउँदो महिनामा मूल्य वृद्धिमा दबाव पार्न सक्ने चेतावनी दिएको छ। राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिति निकै सहज अवस्थामा छ। 82 चैतसम्मको सञ्चितिले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जबकि लक्ष्य कम्तीमा 7 महिनाको आयात धान्न पर्याप्त सञ्चिति कायम गर्नु हो। राष्ट्र बैंकले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको जनाएको छ। कर्जा विस्तार अपेक्षाभन्दा सुस्त रहेको छ। बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढ़ेको राष्ट्र बैंकले स्वीकार गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
4: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार देशको कुल बेरुजु कार्यवाही गरी टुंगो लगाउनु पर्ने सहित 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय अध्यावधिक बेरुजु र कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम भने बेरुजालाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधि बेरुजु 7.55 अर्ब रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनु पर्ने रकम 7.87 अर्ब देखिन्छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 मात्रै बेरुजु 88.09 करोड़ रूपियाँ रहेको छ। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका क्रममा भौतिक क्षतिका कारण सेस्त्रा पेश नभएर 179 कार्यालयको 1.47 अर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयाम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजु रकम बढ़दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औल्याएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन नहुँदा बेरुजु अंकमा वृद्धि देखिएको उहाँको भनाई छ। सार्वजनिक गरिएको बेरुजु मध्ये सबैभन्दा ठूलो हिस्सा संघ मातहतका कार्यालय तथा निकायको रहेको छ। महालेखाले सुझाएको मार्गचित्र अनुसार महालेखाले वित्तीय अनुशासनका लागि कानून संशोधनदेखि अनुत्पादक र निष्प्रभावी संस्थाको पुनर्संरचनासम्म सुधार गर्नुपर्ने उल्लेख छ। वित्त व्यवस्थापन, वैदेशिक सहायता, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन अन्तर्गत 24 शीर्षकमा सुधारको उपाय सुझावका रूपमा प्रस्तुत गरिएको छ। खर्चमा दोहोरोपन अन्त्य, विकास सहायता, गैर सरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली, पूर्वानुमान योग्य बजेट र आयोजना, त्यसको नियमित अनुगमन, स्रोत बिनाका आयोजनालाई निरुत्साहन गर्न पनि महालेखाले सरकारलाई बुदागत रूपमा सुझाव दिएको छ। महालेखाले शासकीय सुधार अन्तर्गत कानून तर्जुमा तथा संघीयता कार्यान्वयनलाई जोड़ दिएको छ। संविधान कार्यान्वयन गर्ने विषयसँग प्रत्यक्ष रूपमा सम्बन्धित संघीय निजामती सेवा, शिक्षा सेवा लगायतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधारभूत कानून तर्जुमा र समय सापेक्ष बनाउनुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्यमान कानूनमा बाजिएका तथा अस्पष्ट प्रावधान संशोधन गर्न पनि महालेखाले सुझाव दिएको छ। वस्तु वा सेवा खरिदको विषयमा देखिएका व्यतिथि अन्त्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। विकास आयोजनामा मुआवजाको आवरणमा हुने रकम दुरूपयोग नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
3: सर्वोच्च अदालतले सीमा नाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकआउट नहुने भएको छ।
4: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। वैशाख 29 पक्राउ परेका उहाँलाई प्रहरीले जाहेरी जमानतमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेको तर्फबाट श्रीमती निरु दहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 शर्त राखेको छ। देश बाहिर जान परे अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारीले खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको एक वरिष्ठ अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका रहेका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसीका अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीमा व्यापारिक विश्वासघातको अर्थ लगाई सीओ पाण्डे पक्राउ पर्नु भएको थियो।
3: कायाकैरनमा मूल्य पारदर्शिता सप्ताह बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: यो दाँतले मलाई साह्रै दुःख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै।
12: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
13: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065672072।
14: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
15: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
14: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
15: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल,
14: रेडिमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
15: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
14: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
15: मोबाइल 97460054।
14: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
16: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
17: विचार, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
16: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
18: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
16: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
19: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी, लाजिमपाट, काठमाडौँ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ़दै 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग बजारमा सामान किन्दा मूल्य फरक फरक हुनु अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढ़ी रकम असुल्नु बिल नदिनु वा मूल्य सूची नै नराखी बिक्री गर्नु जस्ता समस्या उपभोक्ताको लागि नौलो विषय होइनन् यस्ता गुनासो बढ़िरहेकै बेला सरकारले अहिले मूल्य पारदर्शिता सप्ताह सञ्चालन गरेको छ मूल्य पारदर्शिता सप्ताह अभियानको मुख्य उद्देश्य बजारमा मूल्य पारदर्शिता कायम गर्नु उपभोक्तालाई सचेत बनाउनु र व्यवसायलाई कानूनी दायरामा ल्याउनु हो थप जानकारी सहित साथी महेश गिवाली
20: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अभियान कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ विभागले आफ्ना निरीक्षण अधिकृतको टोली तथा देशभर रहेका वाणिज्य कार्यालयहरू मार्फत दैनिक बजार अनुगमन गरिरहेको जनाएको छ विभागका अनुसार दैनिक तीनदेखि पाँचवटा टोली बजारमा परिचालन गरिएका छन् भने पाँचवटा वाणिज्य कार्यालयले पनि नियमित निरीक्षण भइरहेको विभागका शाखा अधिकृत विशाल मिश्र बताउनुहुन्छ
21: त्यसको लागि हामी विभागको काम अन्तर्गत अनुगमन गर्ने लेभलको सुनिश्चितता गर्ने भन्ने जिम्मेवारी थियो हामीले हाम्रो निरीक्षण अधिकृतको टोली र वाणिज्य कार्यालय समेतबाट दैनिक अनुगमन गरिरहेछौं
20: विभागका अनुसार यो नयाँ कानून नभई पहिलेदेखि नै उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएका प्रावधानलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास हो बजारमा कृत्रिम अभाव सृजना गर्ने कालोबजारी गर्ने मूल्य बढ़ाएर बेच्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति नियन्त्रणका लागि पनि अभियान उपयोगी हुने अपेक्षा गरिएको छ यद्यपि विभागले यसलाई पूर्ण समाधान भन्दा पनि सचेतना र निगरानी केन्द्रित अभियानका रूपमा व्याख्या गरेको छ नियमित अनुगमनका क्रममा कानून विपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही भइरहेको छ अभियानले बजारमा तत्काल ठूलो परिवर्तन ल्याउने दावी नगरे पनि उपभोक्तामा चेतना वृद्धि हुने विश्वास गरिएको छ पछिल्लो समय खाद्यान्न खरिद गर्दा उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानी बसे जस्तै अब उपभोक्ताले एमआरपी पनि हेरेर सामान किन्ने संस्कार विकास होस् भन्ने उद्देश्य अभियानको हो
21: नियमित अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन अनुसार चाहिँ प्रतिकूल केही देखिएमा त्यसको कार्यवाही हुने गर्छ त्यसको हामीले दैनिक विज्ञप्ति पनि निकाल्ने गरेका छौँ अहिले पनि उपभोक्ताले आफूले खरिद गर्दाखेरि मूल्य हेरेर खरिद गर्नु भन्ने खालको सन्देश पनि प्रवाह गरेछौँ हामीले हिजो अस्ति खाद्यान्न वस्तुमा म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्ने बानी बसाले जस्तै एमआरपी पनि हेर्ने बजारमा अलिकति अवेरनेसको लेभल बढेको छ हाम्रो यहाँ आएको इन्क्वायरी अरू हिसाबले पनि त्यो कुरा चाहिँ मूल्य पारदर्शितामा रोल प्ले गर्छ
20: विभागका अनुसार बजारलाई पारदर्शी बनाउने जिम्मेवारी सरकारको मात्र होइन व्यवसायी निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका आवश्यक हुन्छ यदि उपभोक्ताले मूल्य नहेरी सामान किन्ने प्रवृत्ति त्यागे र मूल्य सूची माग गर्न थाले भने त्यसले व्यवसायीलाई पनि नियम पालना गर्न दबाव बढ्छ उपभोक्ताले बजारमा ठगी बढ़ी मूल्य असुली वा अन्य अनियमितता भेटे वाणिज्य विभाग वाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न विभागका शाखा अधिकृत विशाल मिश्र आग्रह गर्नुहुन्छ
21: एउटा निकाय त हामी पनि भयौं वाणिज्य विभागमा पनि गर्न पाइयो 1137 हटलाइन नम्बर हो त्यस बाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको छ वाणिज्य कार्यालयहरू छन् तत्त ठाउँमा चाहिँ सजिलो भए अनुसार उजुरी गर्न सकिन्छ
22: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी भाइब्रेन्ट पुतली सडक काठमाडौँ
3: सरकारले राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याएको छ वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली स्वीकृत गर्दै गृह मन्त्रालय मार्फत पुर्याइएको विभागलाई प्रधानमन्त्रीकै कार्यक्षेत्रभित्र फर्काउने निर्णय गरेको हो गएको असोजमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मार्फत रहेको यस विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो नेपाल सरकारका चार सुरक्षा निकायमध्ये प्रमुख इन्टेलिजेन्स संस्थाका रूपमा स्थापित यो विभाग आन्तरिक एवं राष्ट्रिय सुरक्षाको लागि आवश्यक सबै प्रकारका सूचना संकलन गर्ने जिम्मेवारी बोकेको संघीय संरचना हो स्थापना कालदेखि नै नीतिगत स्पष्टता नहुँदा गुप्तचर विभाग राजनीतिक नेतृत्वको तानातानमा पर्दै आएको छ अहिलेसम्म यस विभागलाई कुन निकाय मार्फत राखेर सञ्चालन गर्ने भन्ने विषयमा स्थायी नीति बन्न नसकेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ
4: सगरमाथा आधार शिविर वैशाख 29/2083 फुर्दिकी शेर्पा 51 वर्षीय शेर्पा शिखर सुन उक्लनु अघिको अभ्यास अन्तर्गत तीन दिन लगाएर क्याम्प 3 पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन यसपटक लोत्से चढ़दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घण्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्किने र नयाँ रेकर्ड राख्ने सपना सहित, तर उहाँको आरोहण करियर बारे कुरा थाल्दा भविष्यको आफ्नो सपना भन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान मिङमा शेर्पा आइसफल डाक्टर हुनुहुन्थ्यो, उहाँ सम्झिनुहुन्छ आइसफल डाक्टर अर्थात त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्मार पनि गर्छन्। फुर्दिकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो भन्छन्। एभरेस्टको टुप्पोमा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो, उहाँको एउटा सपना थियो त्यो पूरा भएन। सन् 1975 जापानकी जुनको ताबेईले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राखे यता 50 वर्षमा 100 महिलाले उहाँको पच्चा पछ्याए, कोही फर्किएनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्किनेले इतिहास रचे र रचिरहेका छन्। सगरमाथा चढ़िरहेका फुर्दिकीहरू शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
0: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू
0: ओपीडी सेवा,
1: विशेषज्ञ ओपीडी सेवा,
0: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
0: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
0: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
0: पूर्व कर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
0: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
0: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा काभ्रेको पाँचखाल नगरपालिका चारका किसान भरत दुनवारको मन भारी थियो। केही हप्ता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरूवाका पात सुक्दै जाने, डाँट कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नु भएको थियो। उहाँले गाउँघरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ्दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो, किसान भरत दुनवारले भन्नुभयो। तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरूवाको पनि उपचार हुन्छ र त्यसका पनि प्लान्ट डाक्टर हुन्छन्। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलबेडाका बिरूवा नै बोकेर मेला स्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरूवाको परीक्षण गरे, समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरूवामा रोग लाग्दा धेरै किसान अझै भए पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ़ने र किसान निराश बन्ने समस्या बढ़िरहेको कृषिका प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानको लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। प्लान्ट डाक्टरहरूले बिरूवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिंचाई तथा रोगको रोकथाम बारे समेत परामर्श दिने गर्छन्। बिरूवाका पनि डाक्टर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा 20 वर्षको निलम्बनलाई स्वीकार गर्ने बताउनु भएको छ। ट्रम्पले इरानले 20 वर्ष आणविक कार्यक्रम निलम्बन गरे पुग्ने बताएको बीबीसीले जनाएको छ। यसअघि उहाँले इरानलाई युरेनियम सम्वर्धन स्थायी रूपमा बन्द गर्न आह्वान गर्दै आउनुभएको थियो। इरानसँग अमेरिकी धैर्यता टुट्दै गइरहेको र वार्तामा कुनै सफलताको संकेत नरहेको पनि ट्रम्पले बताउनु भएको छ। इजरायल र अमेरिकी सेनाले गएको फेब्रुअरी 28 इरानमा हवाई आक्रमण शुरू गरेका थिए। यसबीचमा वार्तालाई सहज बनाउन युद्ध विराम गरिएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 भ्रमण सकेर चीनबाट अमेरिका फर्काउनु भएको छ। चीनमा दुई देशबीचको सम्बन्धका साथै इरानसँगको वार्ता लगायतका विषयमा छलफल भएको थियो।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 तिर्वी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई 7 विकेटले हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 विकेट गुमाउँदै भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 187 रन बनाएको थियो। अंक तालिकामा चेन्नई 12 खेलमा 12 अंक सहित 6 र समान खेलमा 8 अंक सहित लखनऊ पुछारमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्।
3: कायाको इरनमा अब केही खबर संक्षेपमा। आज मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी र राति मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागका र मधेश प्रदेशको 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: कुनै समय विज्ञापन राख्नका लागि पालो कुर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। शहरका चोकमा, घरका छतमा र सड़कका छेउछाउमा ठड्याइएका धेरै बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत सम्हारमा समेत चासो दिएका देखिँदैन। डिजिटल बजार र नीतिगत अस्पष्टता बाधक रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
4: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाहीको उजागर गरेको छ। ठूलो पैसा खर्च गरेर सफ्टवेयर, ल्यापटप, ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा छ।
3: सांसदहरूले वर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागे जति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
4: महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन पद्धतिमा विभिन्न कमी कमजोरी रहेको औल्याएको छ। प्रतिवेदनका अनुसार निष्क्रिय लाभ गराएका खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ।
3: आउँदो आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पठाउनुपर्ने मिति गुज्रिरहँदा पनि बागमती प्रदेशका मन्त्रालयहरूले आवश्यक सिलिङ समेत प्राप्त गर्न नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नु भएको खबर नागरिक दैनिकले छापेको छ।
3: काया कैरनमा अब पालो उखानको
4: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा संचिति बलियो तर जोखिम कायमै,
3: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न मालेखाको सुझाव,
4: 100 रूपियाँ भन्दा बढ़ीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न आदेश,
3: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी,
4: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आईपीएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले कर्मचारीलाई राजनीतिक क्रियाकलापमा भाग लिन रोक लगाएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना कर्मचारी जस्ता देखिने मान्छे गफ गरिरहेका छन्। नजिकै रहेको पत्रिकामा लेखिएको छ, कर्मचारीले राजनीति गर्न नपाउने, अनि त्यो हेरेर एकजना कर्मचारी भन्दैछन्, जानेको काम नै त्यही थियो, देश त ठप्पै हुने भयो नि। आजको कार्यक्रम सकिएको छ।
5: मर्संग दे पिम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2023।

0: समृद्ध आधुनिक खरावा र मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरण।

0: जुन बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेव मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: रेडियो मर्सङ्गदी डट ओआरजीमा बिहान 6:35 बजेको मर्सङ्गदी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लामसुङमा अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने, आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम प्रभावित हुने निश्चित, पाँच वर्षदेखि मानव सेवा आश्रममा आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनमिलन, सेवाग्राहीको सहायताका लागि जिल्ला प्रशासन कार्यालय लामसुङमा हेल्प डेस्क स्थापना र स्वास्थ्य जीवनशैली प्रवर्धनका लागि भोटेउडारमा पोषण तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन। अब समाचार विस्तारमा। लामसुङमा सञ्चालनमा रहेका अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने भएका छन्। जिल्ला अनुगमन समितिले जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमनपछि दर्ता नवीकरण तथा आवश्यक अनुमति नलिए सञ्चालन गरिएका उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति लामसुङका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष पूर्णा बहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले कार्यान्वयन प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउने निर्णय गरेको हो। क्रसर उद्योग सञ्चालनको लागि सरकार नीति र नियम भएको सँगै मापदण्ड विपरीतका क्रसर उद्योगहरूलाई रोक लगाउन संघीय सरकारले निर्देशन दिएको लमसुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद थनालले बताउनुभयो।
3: यो लमजुङ जिल्लामा अहिले कसरहरूको हामी अनुगमन गर्न गयौँ र धेरै जसो कसरहरूले मापदण्ड पूरा गरेको छैन, इजाजत लिनुपर्ने लिएको छैन। अब फेरि नेपाल सरकारले पनि अहिले मापदण्ड पूरा नभएका दर्ता भएका तर दर्ता र अनुमति इजाजत लिएका तर मापदण्ड पूरा नभएको कारणले नवीकरण कायम नगरेर राखेका त्यस्ता किसिमका कसरहरू पनि छन्। ती पनि जबसम्म नवीकरण हुँदैन तबसम्म त्यसलाई हामी भ्यालिड मान्न मिल्दैन। त्यसले गर्दाखेरि यी कसरहरूलाई व्यवस्थित गर्नको लागि हामीले अहिले त्यसरी अव्यवस्थित रूपमा र गैर कानूनी रूपमा अथवा कुनै निकायमा अनुमति दर्ता प्रक्रिया पूरा नगराइकन चाहिँ सञ्चालनमा भएका कसर उद्योगहरूलाई हामीले अहिले सञ्चालनमा रोक लगाउने निर्णय जिल्ला अनुगमन समिति बैठकबाट निर्णय गरेका छौँ।
0: बैठकले उद्योग सञ्चालनका लागि आवश्यक इजाजत नलिएका, समयमै नवीकरण नगरेका तथा प्रचलित कानून अनुसार दर्ता नभएका उद्योगहरूलाई बन्द गर्न स्थानीय तह मार्फत कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। समन्वय प्रमुख गुरूङको नेतृत्वमा परराष्ट्रिय एवं सुरक्षा निकायका प्रमुख सहितको टोलीले केही साता अघि जिल्लाका विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमनका क्रममा कतिपय उद्योगहरूले वातावरणीय प्रभाव मूल्यांकन नगरी सञ्चालन गरेको

0: निर्धारित मापदण्डमा नरहेको तथा आवश्यक प्रशासनिक प्रक्रिया पूरा नगरेको पाइएको बताइएको छ। बैठकको निर्णयसँगै जिल्ला समन्वय समिति लमजुङले जिल्लाभित्रका सबै स्थानीय तहलाई पत्राचार गर्दै निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ। समितिले पालिकाहरूलाई आफ्नो क्षेत्रमा रहेका अवैधग्रस्त उद्योगहरूको विवरण संकलन गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन समेत दिएको छ। समितिको निर्णयपछि जिल्लामा संचालनमा रहेका ग्रस्त उद्योगहरू कानूनी दायरामा आउनुपर्ने दबाव बढ़ेको छ। वैधानिक प्रक्रिया पूरा गरेका उद्योगीहरूलाई भने आवश्यक मापदण्ड पालना गरेर संचालन गर्न दिइने बताइएको छ। जिल्ला अनुगमन समितिले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिने र कानून विपरीत संचालन हुने उद्योगमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूमा व्यावसायिक रूपमा 9 क्रसर उद्योग संचालनमा छन्। सो बाहेक जिल्लामा रहेका केही ठूला आयोजनाहरूले पनि मोबाइल क्रसर उद्योगहरू संचालन गरी आवश्यकता अनुसारको उत्पादन र प्रयोग गर्दै आएका छन्। आर्थिक वर्ष सकिने लाग्दा जिल्लाका क्रसर बन्द भएमा विकास निर्माणको कार्य प्रभावित हुने निश्चित भएको छ। प्राय आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको कार्यले गति लिने परम्परा देखिन्छ। यही बेला क्रसर उद्योग बन्द भएमा चालू आर्थिक वर्षका विकास निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पर्ने भएको हो। लामजुङ सुगरमुकाम बेसरस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका अर्सिन भनेर चिनिने 42 वर्षीय गुणीराम दराईको पारिवारिक पुनमिलन भएको छ। चितवनको भरतपुर महानगरपालिका अन्तर्गत मंगलपुर स्थायी ठेगाना रहेका दराईको 5 वर्ष अघि आफ्नो आमा र बुवाको निधन भएको र कार्य सकिएपछि विरतिएर घर परिवारसँग सम्पर्कविहीन बनेका थिए। शुक्रबार एक कार्यक्रमबीच दराईको भाउजू सुनम दराई र बहिनी पूजा दराईलाई जिम्मा लगाइएको हो। आश्रमकी संयोजक अनिता अधिकारीले हामीले सड़कबाट उद्धार गरेर ल्याएको बताउँदै आगामी दिनमा सड़कमा आउने वातावरण नबनाउन परिवारलाई आग्रह गर्नुभएको थियो। दराईलाई घरमा पनि उचित वातावरणमा राख्नुपर्ने अधिकारीले जोड़ दिनुभयो। पुनमूलन कार्यक्रममा आश्रमका संरक्षक एवं केन्द्र सदस्य जमीन्द्र मानघले, प्रेस सल्लाहकार कृष्ण केसी लगायत आश्रमका कर्मचारी तथा आश्रयहरूको उपस्थिति थियो। अर्सिन मानव सेवा भनेर चिनिने गुणीराम दराईलाई टीका र दुस्तल्ला उड़ाएर विदाई गरिएको थियो। सोही अवसरमा दराईका विदेशमा रहनुभएको दाईले आश्रममा सम्मान स्वरूप अनलाइन माध्यम मार्फत 25,000 रकम सहयोग गर्नुभएकी आश्रमकी संयोजक अधिकारीको भनाइ छ। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भएपछि दराईको परिवार सम्पर्कमा आएको हो। 2078 मंगसिर 15 गते मध्य नेपाल नगरपालिका 10 हाँडी खोलाबाट उद्धार गरी आश्रम ल्याइएको थियो। गाउँमा अपरिचित र व्यवहारिस्ने हुँदै गरेका अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्धार गरी मानव सेवा आश्रममा ल्याएको थियो। मानव सेवा आश्रमले आश्रममा भएका विभिन्न क्रियाकलाप एवं गतिविधिहरूलाई सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा राखेपछि सो व्यक्तिलाई चिन्ने व्यक्तिहरूले परिवारसम्म पुर्याएका थिए। विगत 5 वर्षदेखि आश्रममा रहँदै आएका ती व्यक्तिलाई हाल प्रवासमा रहेका उनका आफ्नै भाइले पहिचान गरेको आश्रमले जनाएको छ। हाल दराईको पारिवारिक पुनमिलन भएसँगै खुशी भएका छन्। सहारबीनहरूलाई आश्रय दिँदै आएको मानव सेवा आश्रममा हाल 25 जनाले आश्रय लिइरहेका मानव सेवा आश्रम लामसुङले जनाएको छ। लामसुङको दुर्दी गाउँपालिकामा पूर्व सूचनामा आधारित आपतकालीन प्रतिकार्य परियोजना सञ्चालन सम्बन्धी एक दिने समय नै बैठक सम्पन्न भएको छ। विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका कार्यालय नौथरसेरामा आयोजित बैठक गाउँपालिकाका उपाध्यक्ष विश्वबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले गाउँपालिकाका 9 वडाका वडाध्यक्ष कर्मचारी नेपाल प्रहरीका प्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। मानव विकास तथा सामुदायिक सेवाको सहयोगमा आयोजित कार्यक्रममा एसपीसीएसका विपद पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य विज्ञ विमल विक र एसपीसीएस नाउन सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ लगायतले परियोजनाको उद्देश्य विपद पूर्व तयारी तथा आपतकालीन प्रतिकार सम्बन्धी विषयमा सहजीकरण गरेका थिए। कार्यक्रममा विपदका सम्भावित जोखिमलाई समयमै पहिचान गरी पूर्व सूचनाका आधारमा प्रभावकारी प्रतिकार सञ्चालन गर्ने, स्थानीय तहबीच समन्वय मजबूत बनाउने तथा समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय लम्सुङमा हेल्पडेस्क अर्थात नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर सहितको नागरिक सहायता कक्ष स्थापना गरेको कार्यालयले जनाएको छ। टाढा टाढाका गाउँबाट सेवा लिन आउने सेवाग्राहीलाई कुन कोठाबाट कुन सेवा लिने भन्ने अनेल हटाउन तथा सेवा प्रवाहलाई छिटो छरितो बनाउन हेल्पडेस्क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। उहाँका अनुसार प्रशासन कार्यालयबाट लिने सेवाका लागि बाहिर पैसा तिरेर निवेदन लेखाउनु पर्ने बाध्यता अब हटेको छ। हेल्पडेस्क मार्फत पेन्सन, दलित, जनजाति, खसारे, मुस्लिम, दुई नाम थर वा ठेगाना फरक सिफारिश, नागरिकताको अभिलेख, हात हतियार तथा विस्फोटक पदार्थ सम्बन्धी सिफारिश, संस्था नवीकरण लगायत सेवाका लागि आवश्यक निवेदन कार्यालय परिसरभित्रै बाट लेखिने व्यवस्था गरिएको छ। सेवा प्रवाहका लागि आवश्यक फोटोकपी सेवा समेत हेल्पडेस्कबाटै उपलब्ध गराइने प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले तीन वर्ष अघिदेखि राहदानी तथा राष्ट्रिय परिचय पत्र अनलाइन फारम कार्यालयभित्रैबाट भराउँदै आएको थियो। हाल सञ्चालनमा ल्याइएको हेल्पडेस्क मार्फत निवेदन लेख्ने तथा फोटोकपीको व्यवस्था समेत कार्यालय परिसरभित्रै भएपछि सेवाग्राहीलाई छिटो समयमा सेवा प्राप्त हुने र अतिरिक्त खर्च समेत बचत हुने प्रशासनको विश्वास छ। राइनस नगरपालिकाले सड़क अतिक्रमण गरी राखिएका निर्माण सामग्री तथा अन्य सामान हटाउन आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्रका मुख्य तथा शाखा सड़कमा निर्माण सामग्री पसलका व्यापारिक सामान लगायत सामग्री सड़कमा राख्दा सार्वजनिक आवागमनमा बाधा पुग्नुका साथै सवारी दुर्घटनाको जोखिम बढ़ेको जनाएको हो। सूचनामा सड़क पेटी तथा सड़क छेउछाउमा राखिएका निर्माण सामग्री र अन्य सामग्री सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ। तोकिएको समयभित्र सामग्री नहटाई नगरपालिकाले आफै हटाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। रायनस नगरपालिकाले सार्वजनिक सड़क सुरक्षित व्यवस्थित र सहज आवागमनका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसिसरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
5: नोट, फलसिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
6: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74-486।
0: विश्रामपछि बाँकी समाचार। सामुदायिक रेडियो मर्सिङबी 95 MHz र जिल्ला प्रहरी कार्यालय लम्जुङबी सुरक्षा सम्बन्धी सचेतनामूलक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणका लागि दोस्रो पटक सम्झौता भएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदाय सचेतनाका लागि साप्ताहिक रेडियो कार्यक्रमका लागि औपचारिक सम्झौता भएको हो। जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत र रेडियो मर्सिङदेखि निर्देशक मीना गुरूङले दोस्रो चरणमा रेडियो कार्यक्रम सुरक्षा सरोकार उत्पादन तथा प्रसारण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा रेडियो स्टेशन प्रमुख सन्देश पौडेल तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीको रोहबर हस्ताक्षर रहेको छ। सम्झौता अनुसार 15 मिनटको अवधि रहेको सुरक्षा सरोकार यही जेठदेखि 2083 चैत्र मसान्तसम्म प्रसारण हुनेछ। कार्यक्रम हरेक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म र पुनः प्रसारण सोही दिन बेलुका 8 बजेदेखि रेडियो मर्सिङदी 95 MHz र रेडियोको विभिन्न सञ्जाल मार्फत प्रसारण हुनेछ। कार्यक्रममा प्रहरीले समुदायमा आवश्यक सुरक्षा सूचना, सचेतनामूलक सन्देश तथा जिल्लाको अपराध नियन्त्रण तथा सुरक्षा प्रयासबारे जानकारी प्रस्तुत गर्नेछ। कार्यक्रम प्रस्तुताको रूपमा प्रहरी जवानहरू देवकुमारी बलामी र देवमाया थापा रहेका छन्। समुदायमा सुरक्षाप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यसहित गत पौषदेखि दुवै संस्थाले साझेदारीमा कार्यक्रम शुरू गरेका थिए। पहिलो पटक गरिएको सम्झौता अनुसार गत चैत्र महिनासम्म 16 फरक फरक विषयमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण भएको थियो। सो कार्यक्रमले प्रहरीको काम कर्तव्यलाई समुदाय केन्द्रित गर्न तथा शान्ति सुरक्षा व्यवस्थापनमा समुदायको भूमिकालाई सशक्त बनाउन सहयोग पुर्याएको प्रणव बस्नेतले विश्वास व्यक्त गर्नुभयो। सामुदायिक हितमा सन्देश प्रवाह गर्न तथा समुदाय सशक्तिकरणका लागि रेडियो कार्यक्रम प्रभावकारी भएकोले सो कार्यक्रमलाई निरन्तरता दिन सकिएको प्रणव बस्नेतको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी लम्जुङले जेठको अन्तिम सातामा जिल्लाको अधिवेशन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लम्जुङको बैठकले जेष्ठ 23 र 24 गते जिल्ला अधिवेशन तोकेको हो। राजसभा केन्द्रीय परिपत्र बमोजिममा जिल्ला कार्य समितिको बैठकले जिल्ला एवं स्थानीय तह अधिवेशनको कार्यतालिका तयार गरेको हो। जिल्ला कार्य समितिले जिल्लाको अधिवेशनसँगै स्थानीय तह वा ओडा तहको संगठन विस्तार र अधिवेशन तालिका सार्वजनिक गरेको छ। राष्ट्रपाल अम्सुङका सभापति अशोक सापकोटाको अनुसार उहाँले स्थानीय तहका ओडा तहमा दुई चरणमा अधिवेशन हुने बताउनुभयो। वैशाख 20 गते भन्दा अघि समिति गठन भएका ओडाहरूमा ज्येष्ठ 3 गते र त्यसअघि समिति नभएका ओडाहरूमा ज्येष्ठ 16 गते अधिवेशन गर्ने भएको छ। समिति गठन नभएका ओडा तहमा ज्येष्ठ 2 अर्थात शनिबार तदर्थ समिति गठन गर्ने सभापति सापकोटाले बताउनुभयो। त्यसगरी वैशाख 25 गते समिति गठन भएका स्थानीय तहहरूमा ज्येष्ठ 10 गते पालिका अधिवेशन हुने भएको छ भने पालिका समिति नभएका स्थानीय तहहरूमा ज्येष्ठ 9 गते तदर्थ समिति गठन गरी 17 गते अधिवेशन गर्ने तयारी गरेको छ। राष्ट्रपाल अम्सुङका अनुसार 2083 ज्येष्ठ 17 गते रायनास दुधपोखरी दोर्जी र कोलस्तर गाउँपालिकाको पालिका अधिवेशन हुनेछ भने जिल्ला अधिवेशन ज्येष्ठ 23 र 24 गते आयोजना गरिएको छ। भोटेवडार सामुदायिक सिकाई केन्द्र सन्दर्भ चुनावको आयोजनामा 4 दिने असल खानपानमा सुधार तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन भएको छ। यस दृश्य स्नाउमा सामुदायिक अस्पतालद्वारा सञ्चालित स्टेप अप एण्ड स्किल अप परियोजनाको प्राविधिक सहयोगमा नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सुन्दरवश नगरपालिका वडा नम्बर 7, 8, 9 अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका जनप्रतिनिधिहरू महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायका महिला पुरूष गरी 18 जनाको सहभागिता रहेको छ। पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका नसर्ने रोगहरूको जोखिम बढ़दै गएको अवस्थामा स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्रीको प्रयोग गरी पोषणयुक्त खानपानको अभ्यास बढ़ाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत र साधनको उपयोग गरी सर्वोत्तम पिठो, मिक्स सातु तथा विभिन्न प्रकारका पोषणयुक्त परिकार बनाउने विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा सञ्चालन गरिनेछ। साथै स्वस्थ खानपान, सन्तुलित आहार र दैनिक जीवनशैली सुधारका उपायबारे समेत जानकारी प्रदान गरिने कार्यक्रम रहेको छ। यसका साथै तालिम पश्चात सहभागीहरूलाई सर्वोत्तम पिठो उत्पादन तथा व्यवसाय सञ्चालन सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिने जनाइएको छ। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै स्वरोजगार तथा आय आर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा समेत सहजीकरण गरिनेछ। छ। उक्त तालिम एसोसिएस नवन सामुदायिक अस्पतालका मनोविमर्शदाता तथा कार्यक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा सञ्चालन भइरहेको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमोलीका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य मुख्य प्रशिक्षकको रूपमा रहनु भएको छ। कार्यक्रमको उद्घाटन सुन्दरवज नगरपालिका वडा नम्बर 9 वडा सदस्य खुशबहादुर गुरूङले गर्नुभएको थियो। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लामसुङमा अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम प्रभावित हुने निश्चित। 5 वर्षदेखि मानव सेवा आश्रममा आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनमिलन। सेवाग्राहीको सहायताका लागि जिल्ला प्रशासन कार्यालय लामसुङमा हेल्प डेस्क स्थापना र स्वस्थ जीवनशैली प्रवर्धनका लागि भोटेवडारमा पोषण तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ, पुरानो बैङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099453।
6: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

नमस्कार। कार्यक्रम रंगरसको यो रसिलो प्रस्तुतिबाट म वसन्त अधिकारी उपस्थित भइसकेको छु। म साइबी एफएम 95 MHz को यो स्टेशनमा बसेर कार्यक्रम रंगरसमा हामीले विभिन्न किसिमका साहित्यिक विधाहरू पस्कने प्रयास गरिरहेका छौं। अघिल्लो हप्ता हामीले कार्यक्रम सूर्यप्रसाद खड्काको एउटा समसामयिक साहित्यिक कुरा पस्केका थियौं। आज भने म तपाईँहरूको माझमा एउटा समसामयिक छोटो प्रस्तुति र एउटा कथा पस्कने जमर्को गर्नेछु। आदरणीय श्रोता मित्रहरू, हामी रेडियो हर्षदीको 95 MHz को स्टेशन बसेर तपाईँहरूको माझमा गुनगुनाइरहेका हुन्छौ। हरेक शनिबार तपाईँहरूको माझमा 7 बजेदेखि 7:30 सम्म प्रस्तुत हुने कार्यक्रम रंगरसको यो प्रस्तुति गर्न गइरहेका छौं। आजको यो समसामयिक प्रस्तुतितर्फ म लागे। साहित्य समाजको दर्पण हो। समाज चेतना र समाजमा साहित्य संस्थाहरूको अहम भूमिका रहन्छ। साहित्यिक माध्यमबाट नै संसारमा थुप्रै परिवर्तनहरू सम्भव भएका छन्। कलम नै त्यस्तो शक्ति हो जसले तोप र बन्दुकका गोलीहरूलाई अक्षर शब्द र विचारले परास्त गर्दछ। इतिहास साहित्य सिर्जनाबाट नै सम्भव भएको छ। नेपालमा पनि यस्ता कलमजीवी मात्र होइन, विचार र तर्क प्रस्तुत पोख्ने थुप्रै साहित्यिक संस्थाहरू छन्। यसै सन्दर्भमा लम्जुङमा रहेको साहित्य संस्थाहरू मध्ये एक गतिशील र सजीव संस्था लिस्न साहित्यिक मञ्च लम्जुङले आफ्नो स्थापना काल 2074 थुप्रै घुम्ते काव्य शिविरहरू छन्द परीक्षणहरू गर्ने क्रममा यस संस्थाले गत महिना 39 औं काव्य शिविर सम्पन्न गरिरहेको छ। आदरणीय श्रोता मित्रहरू, अब म आफ्नो विषयवस्तुतिर लम्कन चाहन्छु। आजको विषयवस्तु सानो कविताबाट शुरू गर्न चाहन्छु। देश, लालबहादुर गुजुरको यो कविता। पीर नहुने रोग नहुने मान्छे हुँदै हुन्न, पीर नहुने रोग नहुने मान्छे हुँदै हुन्न, जीवन जिउने कला सिके रोगले कहिल्यै छुन्न, आलसेरा जाँगारिलो जस्तो बनाउन नि आफैमा नि भर पर्छ सुखी दुखी जुनी, किन हुने वक्कदिक्क किन हुने निराश, जीव स्वस्थ रहेसम्म गरौं अथक प्रयास, जीव स्वस्थ रहेसम्म गरौं अथक प्रयास। यो प्रस्तुतिपछि अब म यहाँहरूको माझमा एउटा कथा आज समानुपाती गणतन्त्र प्राप्तपछि हाम्रो देशमा थुप्रै राजनीतिक दलहरूले समानुपाती कोटामा विभिन्न किसिम वर्गका तह तबकाका मानिसहरूलाई टपक्क टिपेर लैजाने एउटा जुन परिपाटी थियो त्यसलाई आधार बनाएर घनश्याम शर्मा पौडेलको यो प्रस्तुति समानुपातिक कथा यसरी। लथा लिङ्ग देशको भत्ता बुङ्गचाला, जस जसले सप्ला उसै उसुसले खाला, होइन त्यस्तो के गीत गाइरहेको बुढा, त्यहाँ नजिकै आइज, बरु भैलो देउसी खेल्न गए रोटी 1-2 टुक्रा त खान पाइन्थ्यो नि। आफ्नो बुढाले गीतको लयमा यो उखान भट्टाएको सुनेर अङ्गनामा ढिँडो पकाउँदै गरे कि दलबहादुरकी बुढीले प्रतिक्रिया जाने। फेरि चुनाव आयो रे क्या, यो बुढीलाई ढिँडाको पीडा बाहेक केही थाहा भए पो मरिजाउ, 601 अगाएर निस्के, अब फेरि अर्कथरी भोकाजुका जाने रे, किन जाने रे, फेरि उही कुरा, किन हुन्थ्यो खाना, आफै आफै नियम कानून बनाउने, आफै आफै सरकारी ढुकुटी भागवण्डा लाएर मिलेर खाने। अँ साँच्ची बुढा, त्यो समानुपाती कि के जातेमा त भाँच्नै नगरी चुनाव नै नउठी पनि मान्ने मन्त्री सन्तरी के हुन पाइन्छ अरे नि, नेताले दिए त हली गोठालो पनि पाउँछन्ले, जात पनि बाहुन छेत्री नै हुनपर्छ भन्ने छैन रे, जाऊ न त बरु माग्न, उनताका तिमीले तिनलाई बोकेर हिँडा हौ गरे, आन्दोलन सान्दोलनमा पुलिससँग लड्नु पर्यो भने तिनलाई उद्निखेर दलाईलाई नभए हुन्न त्यो गरे, आ मर्ने बेलासम्म पनि हामीले मात्रै कति दुखै दुखा जान्ने जिन्दगी बिताउने त नि, हामी नि पालो आउनु पर्यो नि त, अब त भो नगर यस्ता कुरा, कसले सम्झन्छ अब त्यस्ता कुरा, उहिले कुरा खुइले क्या, आज त्यहाँ छन् हामी यहाँ कसले चिन्छ अब हामीलाई, हामी गरिब त तिनका लिस्ना मात्र चाहिँ लिस्नाका काम छाती थापिरहने लात खाइरहने र अरूलाई माथि चढाउने मात्रै हो, खाऊ न जति सके तिनीहरूले खाऊ, गरिबको नाममा अझसम्म विदेशीले ऋण पताएकै छन्, निर्धका छोराछोरीले विदेशीका भाँडा माझेर पनि दाम पठाएकै छन्, ढुकुटीमा छँदैछ 1200 को ठाउँमा 12,000 गएर लुट्न नि,
जो गए नि जो आए नि दुखी गरीब का दिन नफर्किने रहेछ त इनका हिज का कुरा इनका आज का भाषण जस्तै काम भइदिएको भए देश यति बेला यस्तै हुन्थ्यो र दरबार जस्तो भाग्य विधाताको नेताको घर हरिपर देखिने त्यस्तो सेतो महलको तीन तला माथि पानी ट्याङ्की छ र त्यसको माथि ठूलो लाल झण्डा हावामा फहराइरहेको छ। बाहिर परेदेखि मान्छेहरूको लाम छ। निजी मोटरकार हुनेहरू हर्न बजाउँदै भिडलाई तर्साउँदै जान्छन् र गेटमा कडा पहरा दिइरहेका बन्दुकधारीहरूले यसो सिसाबाट चियाएपछि तिनको लागि हत्तपत्त ढोका खोलिदिन लाग्छन्। पैदल जानेहरूलाई मान्छे हेरेर थोरैलाई मात्र भित्र छिराउने र बाँकीलाई बाहिरबाट फर्काउने गर्छन्। सबै आफ्ना अहम तथा आफूले गरेका लगानीका पुलिन्दा बोकेर खडा छन् लाइनमा। पार्टीमा होल्टाइमर बनेर काम गरेको 30 वर्ष भयो, अहिले पनि टिकट नपाए कहिले पाउने? भित्र छिर्न मात्र पाए त कसो नदेलन् है, बरु गेटैबाट छिर्न दिएनन् भने मामला गडबड हुन सक्छ। लाममा बसेको करिब 60 वर्षको जस्तो देखिने एकजना मान्छेको कुरा सुनेर अर्को एकजना अर्ध वैंशी तन्नेरीले भन्यो, गेटमै रोके त्यहीँबाट फोन गर्ने नि अध्यक्षलाई, 30 वर्ष होल्टाइमर भएर काम गरेकालाई त चिनिहाल्छन् नि हामीलाई पो। वर्ष गनेर हुन्छ काम हेर्नुपर्छ काम। अघिल्लो चोटि तिनलाई जिताउन भिडन्त गर्दा लागेको खुकुरी डोब अझै पुरिएको छैन, त्यति नगरेको भए कहाँ जित्थ्यो हो तिनले? अर्को तन्नेरीले प्रतिवाद गर्यो, 30 वर्ष काम गर्ने र एक दिन भिडले कुरा कति ठूलो हो र? हामीले 15 वर्षमा घर बाबुआमा पढाइ सबै कुरा छोडेर हिँड्यौं, 10 वर्ष बन्दुक भिरेर हिँड्दा दर्जनौ पटक सेना पुलिससँग भिड्यौं। त्यसैले आयो गणतन्त्र, त्यसै आयो संहिता, त्यसै पायौं हामीले यो अधिकार। यी हेर्नुहोस् त, उसले देब्रे खुट्टाको पाइन्टको बाहुला माथि सारेर आफ्नो घुँडामुतीको मुनिको किर्तिन खुट्टा देखायो। हेर्नुहोस्, कुरै गर्ने हो भने हाम्रो पनि लगानी कम छैन। अघिल्लो चुनावमा यही हातले गनेर दिएको छु 500,000 नेतालाई। हामीले पनि त केही होला भनेर न हो, व्यापारमा लागेको पैसा पनि झिकेर परिवार मारी मारी पार्टीलाई दिएको। नेताजी आफैले वचन दिनुभएको पार्टीमा तपाईँको सहको रेकर्ड राखिनेछ भनेर एकजना खाइलाग्दो तन्नेरीले आफ्नो दावी प्रस्तुत गर्यो। लाइनमा एकजना अग्लो पातलो युवक पनि छ, उसको पनि एउटा चिनारी छ। सबैको कुरा सुन्दै चुपचाप खडा छौ। उसको खल्तीमा 2 परिचय पत्र छन्, एउटा नागरिकता प्रमाण पत्र, अर्को शहीद परिवार परिचय पत्र। शहीद परिवार परिचय पत्रमा लेखिएको छ, परिचय पत्र बाहक रमेश रिजाल वर्ष 27 जिल्ला बर्दिया, शहीद हरिप्रसाद रिजाल नाता बाबु, शहीद चन्द्रकला अधिकारी नाता आमा। रमेशले बाबुलाई राम्ररी चिन्नै पाएन। ऊ जान्ने हुँदा नहुँदा बाबु संगठनको होल्टाइमर भएर हिँडिसकेको थियो। 52 सालमा पार्टी भूमिगत भइसँगै ऊ पनि भूमिगत भयो। चन्द्रकलाले पनि काखे छोरा माइतीमा एक्लै विधवा आमाको जिम्मा लगाएर संगठनमा काम गर्न थाले। उसले रोजी दरिद्र सुकुम्बासी क्षेत्र संगठनको काममा व्यस्त भएपछि छोरा पनि बिर्सन थाले। उसले तिनीसँग बसेर काम गर्दा जतिसुकै दुःख भए पनि उनीहरूबाट पाएको विश्वास र प्रेम उसको लागि अमूल्य थियो। एक दिन साँझ एउटा सुकुम्बासीको छाप्रोमा बसेर सानो रेडियो सेटमा समाचार सुन्दै थिए, एउटै वाक्यले उसलाई कानैमा बज्र हाने चाहिँ भयो। उठली समाचारका शब्द थिए, इलामको माइखोला नजिक आतंकवादसँग भएको दोहोरो भिडन्तमा कथित कमरेड आक्रोश भनिने आतंकवादी हरिप्रसाद रिजाल मारिएको छ। मान्छेहरूले घेरे उसलाई, टाउकोमा पानी हाल्ने, बोलाउने, झकझक्याउने आदि गरेपछि ऊ होसमा आई एक्लै शोक र संवेदनालाई खप्न सकिन उसलाई आफ्नो छोरो काठमा लिएर आमासँगै बसेर एकचोटि बेसरी रुन मन लाग्यो। ऊ माइती घर गई, उनीहरूलाई केही कुरा थाहा रहेछ। आमा र आफ्नो छोरालाई देख्ने बित्तिकै झम्टेर रुन थाली। एकछिनमा सबै कुरा खुलास्ता भयो। तिनैजना आपसमा अँगालो हालेर बेसरी रोए, छिमेकी जुटे, सान्त्वना दिए। लुकी छिपी एकाध जना पार्टी कार्यकर्ता आएर सान्त्वना दिन थाले। बिस्तारै आफूलाई सम्हाल्न थाली, शोकलाई शक्तिमा बदल्ने साहसका साथ ऊ फेरि संगठनको काममा फर्की। दुब्लो पातलो शरीर फेरि पनि, किनकि अब भने उसलाई छापामार दस्तामै जाने इच्छा थियो। आदरणीय श्रोता मित्रहरू, हामी यतिन्जेलसम्म तपाईँहरूको माझमा एउटा कथा समानुपातिक घनश्याम शर्मा पौडेलको प्रस्तुतिलाई
पस्किरहेका छौँ। खरसाङती एफएमको यो 95 मेगाहर्जमा बसेर हामी साहित्यिक कार्यक्रम चलाइरहेका छौँ। अब भने एकैछिन यो सिद्धिचरण श्रेष्ठको यो ओखलढुङ्गा कविता।

आदरणीय श्रोता मित्र पुनः नमस्कार छ। कार्यक्रम रंगरस हरेक हप्ता शनिवार 7:30 बाद 8 बजे सञ्चाउने कार्यक्रम रंगरसमा हामी विभिन्न किसिमका कुराहरू पस्किरहेका हुन्छौं। अब म प्रसंगलाई अगाडि जोड्न चाहन्छु। करिब 1.5 वर्ष पछिको भदौ महिना अँधेरी रात आकाशमा ताराहरू कता कता मात्र देखिन्थे। गर्मी पेपत्त थियो। चन्द्रकला सहित 5 जनाको समूह थियो। उनी सबै सशस्त्र थिए। उनीहरू सबै देउखुरी गायत्री किनारको एकजना थारू किनार किसानको घरमा बास बसेका थिए। राति सैनिकले घेरा हालेर 5 जनालाई कब्जामा लियो। 3 जना पुरुषलाई त्यही गोली ठोक्यो। 2 जना महिलालाई जिउँदै घिसारेर लग्यो। भोलिपल्ट गोठलाहरूले रातिको बगरमा निवास तटगतले भिजेका र गोलीले छिया छिया परेका 2 महिला छापामारको लाज देखे। 1 जनाले भन्यो तिनलाई चिनिन। यी भने किरण दिदी हुन्, चन्द्रकलाको पार्टीको नाम हाम्रो किरण थियो। 2 घण्टाको लाइन छिचोली र रमेश नाताको महलको गेस्टमा पुग्यो। गेटमा गाय गार्डले देख्ने बित्तिकै बाटो छेकिहाल्यो। उसले परिचय पत्र देखाउन मात्र के खोजेको थियो। पुलिसले उल्टै हगार्यो। तपाईँ जस्ता यहाँ हजारौं आउँछन्, तपाईँलाई भित्र पठाएर हामीलाई गाली खानुहुन्छ र उसले धम्क्याउन थाले। यतिकैमा अर्को 1 जना उसलाई चिन्ने पुलिस रहेछ। उसले के भनेर सिफारिस गरेपछि बल्ल तल्ल भित्र छिर्न पायो। भित्र 2 वटा घेरा छन्। एउटा मुख्य बिल्डिङमा पस्ने ढोका छ भने अर्को प्रतीक्षा कक्षमा भित्र गोप्य बैठकमा जाने ढोका। यी दुवै ठाउँको फैसला गर्नेमा नेताका परिवारका सदस्य छन्। एउटा जाबु समानुपाती सदस्यको लिस्टमा नाम मात्र हाल्न पनि लेखकले लाखले नहुने करोडौं चाहिने रे। अहिले नाम लेखिहाले पनि भोलि सांसद बनाइहाल्छन् भन्ने के ठेगान। बरू राप्रपामा गयो भने त आधैमा लेखिदिन्छन्, नाम त भोलिको कुरा देखा जाएगा। 1 जना भुँडीवाला फतुराउँदै निस्कन भित्रबाट रमेश अलि उसको यति कुरा स्पष्ट सुन्यो। त्यस्तै केही मान्छे पालो पर्खिरहेका थिए प्रतीक्षा कक्षमा। 1 जना मान्छे आयो। उसँगैको अर्को मान्छेको हातमा थियो एउटा चिल्लु ब्याग। भित्री कक्षामा झिर्ने ढोकामा बसेको मान्छेले देख्ने बित्तिकै र उसलाई भित्र पठायो। रमेशलाई यो सब सम्पना नै लाग्यो, तर जे थियो सत्य आँखा अगाडि थियो। रमेशले करिब 1 घण्टा प्रतीक्षामा चुपचाप बितायो। भीड अलि पत्ता लिएपछि उसले गोप्य बैठ छिर्ने ढोकामा बसेको मान्छेलाई भन्यो, सर मेरो पालो आएन। उसले आफ्नो नातर सहित परिवार परिचय पत्र दुवै देखायो र भित्र नेतालाई भेट्ने अवसर दिन अनुरोध गर्यो। गेटमा बस्नेले जवाब दियो, कहाँ तपाईँको नाम आजै कत्रा कत्रा मान्छेले त टिकट पाउन गाह्रो छ। होइन सर, म टिकट माग्न आएको होइन, म त मेरी आजुरामाको उपचारको लागि केही हुन सक्छ कि भनेर आएको हुँ। मेरी आमा र बाबा दुवै सहित हुनुभएको कुरा त मैले भन्नु परेन। अब मलाई घरमा राम्रो हेरविचार नभएपछि मेरी माबली हजुरआमाले नै ल्याएर पाल्ने उर्काउने पढाउने गर्नुभयो। माबली हजुरबा पनि पार्टीकै काममा हिँड्दा हिँड्दै चिप्लिएर लड्नुभयो र उपचार गर्दा गर्दा बित्नुभयो। मामा 1 जना हुनुहुन्थ्यो, साउदीतिर गएको, 6 वर्ष भयो, कुनै खबर छैन। यति बेला हजुरआमाका सहारा म बाहेक अरू कोही छैन। मेरो आमा बा जे भने पनि उहाँ नै हो। काखको सन्तान आफूले जिम्मा लिएर छोरीको देशको निम्ति बलिदान गर्न पठाउने छोरीको आमा आज अस्पतालमा चिकित्सित अवस्थामा हुनुहुन्छ। सके जति मैले आफै गरे तर पुगेन, म साह्रै अप्ठ्यारोमा छु। कृपया मलाई भित्र जान मात्र दिनुहोस्, अरू कुरा उहाँसँगै गरौंला। रमेशको कुरा सुनेपछि उसले अझ चर्को स्वरमा हौकायो, यस्तो परिचय पत्र देखाउँदै आउने त दिनको हजारौं हजार जना हुन्छन् यहाँ। यो पैसा बाँड्ने ठाउँ होइन, बुझ्नुभयो? ऊ मन्त्रालयमा गएर भन्नुहोस् या यस्ता कुरा, यहाँ हामीलाई किचिच गरेर डिस्टर्ब नगर्नुहोस्। उसलाई असह्य भयो अनि हातमा लिएको शहीद परिवार परिचय पत्र उसको अगाडि फ्याँकिदियो र निस्क्यो बाहिर। स्वास्थ्य मन्त्री त्यस्तो पार्टीको मान्छे थियो जो शहीदको नाममा पनि सुन्न सकेनथ्यो। रमेश बाहिर निस्केर भीड़को विपरीत दिशातिर लागेर अलि पर पुगेर फेरि एकछिन त्यसै टोलायो अनि गन्तव्यहीन मनस्थितिसँगै पनि फेरि बिस्तारै अघि बढ्यो। यतिकैमा मोबाइलको घण्टी बज्यो। हतारिने मोबाइल झिकेर फोन उठायो, अँ अनि के भने त डाक्टरले, पख्नुहोस् आज डिस्चार्ज नगर्नुहोस्, म अहिले गाडी चढ्छु र भोलि बिहानसम्म आइपुग्छु, अनि मात्र घर लैजाने कि के गर्ने निदो गरौंला। उसले फोन खल्तीमा कोच्यो र हतारिँदै सड़कमा निस्केर टेम्पो चढ्यो। भोलिपल्ट मध्याहको समय कार्तिक महिना भए पनि नेपालगंजमा घाम चाँदै चर्कै छ। रमेश रिक्साबाट ओर्लिएर हतारिँदै अस्पतालतिर अघि बढ्न थाल्यो। हतारमा उसले रिक्सा भाडा दिन बिर्सेछ।
रिक्सावाला दौडेर आयो, भाडा माग्यो 30 रुपियाँ। दिनुपर्ने ठाउँमा उसले 20 का 2 नोट उसको हातमा चाहिँ हालिदियो र बाँकी पैसा पनि फिर्ता नलिई अस्पतालभित्र छिर्यो। ऊ सिधै रुम नम्बर 125 जाने प्यासेजबाट अगाडि बढ्दै थियो। प्यासेजमै देख्यो हिजो फोन गर्ने तिनै 2 छिमेकीले सर्वाङ्ग सेतो कपडा ढाकेको लास कुलेर बसिरहेका छन्। उसले लासको मुखबाट कपडा हटाएर लासमा घौटो परेर आँसु झर्दै भन्यो, आमा माफ गर, मैले तिमीलाई बचाउन सके। आदरणीय श्रोता मित्रहरू, हामी कार्यक्रम रंगरसको यो प्रस्तुति कथा समानुपातिक घनश्याम पौडेलको यो आलेख अन्तर्गतको कथावस्तुलाई पस्कने नम्बरको गर्यौं। आगामी शनिबार फेरि यसै समयमा तपाईँहरूको माझमा भेट्ने बाचाका साथ उपस्थित भई कार्यक्रम चलाउने अनुरोध गर्दै यहाँ समक्ष बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: पछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46 244
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले
6: यतिको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्नु मर्दाले ढिलो गर्दैन
7: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
8: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने खानदानै गथिलो नभएलाई के को छोरा छोरी नै ठिक छ बुढेसकालमा ज्वाइँको विषयले पालिन्छ नि
7: कलाकारहरू विजय बराल वर्ष राउत मेचम गौडेल प्रकाश घिमिरे सुवर्ण थापा लगायतका कलाकार

0: कहलाएंगे कुंवर को साइनो,
1: अपनी भेंट से कहलाएंगे कुंवर को साइनो।
2: झंपारम झंपारम झंपारम
0: माया झंपारम झंपारम
3: झंपारम। साथ ही 6:30 बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा।
4: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
3: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
5: गुरु आमा, यो सबै मैले गर्दा भएको।
6: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497738798।

सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसीसह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234, मोबाइल नम्बर 98-560-14-549, रोजगार सेवा केन्द्र बेसी सहर, सम्पर्क फोन नम्बर 98-470-14-549।

0: नमस्कार, तपाईहरु सबैमा हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनका लागि तयार पारिएको हो। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु। बेसीसर नगरपालिका र सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेउडार 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोको अनलाइन र फेसबुकबाट पनि एकसाथ सुन्न सकिन्छ। आज कार्यक्रमको चौथो भाग हो। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, रोजगार सम्बन्धी गतिविधि, लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालसँगको छोटो कुराकानी र लघुनाटिका प्रसारण गर्छौं।
1: सूचना सूचना सूचना
2: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनको लागि वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 9855614549। रोजगार सेवा केन्द्र बेसी सर 9847014549।
0: यो छोटो जानकारीमूलक सूचनापछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। अब सुनौ गतिविधि।
3: बेसी शहर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमशील र स्वरोजगार

0: जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशील बन्न प्रेरित गर्दै स्वदेशमै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विदेशमा सिकेका प्रविधि, सीप र अनुभवलाई स्थानीय स्तरमै उपयोग गरी उत्पादन तथा व्यवसायमा जोड्न तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 अन्तर्गत रोजगार प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि उद्यमशीलता प्रवर्धन कार्यक्रम अन्तर्गत निशुल्क तालिम सञ्चालन गर्न लागेको जनाएको छ। यसअघि प्रकाशित सूचना अनुसार इच्छुक रिटर्नी व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरिएको थियो। आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, राहदानी, भिसा तथा श्रम स्वीकृतिको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो। रितपूर्वक प्राप्त आवेदनमाथि छोटो सूची मार्फत छनौट गरी 20 जना सहभागी छनौट गरिएको नगरपालिकाले जनाएको छ। तालिमको विस्तृत समय तालिका भने पछि सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ। बेसी शहर नगरपालिका रोजगार सेवा केन्द्रका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उत्पादन व्यवसाय र स्वरोजगारतर्फ आकर्षित गर्दै स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
1: तपाईले भर्खरै सुन्नुभयो बेसीसर नगरपालिका रोजगार सेवा केन्द्रको गतिविधि। अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार। अब सुनौ प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालसँगको छोटो कुराकानी।
2: लम्जी जिल्लामा वैदेशिक रोजगारको लागि जाने विभिन्न क्याटेगोरी छ र रोजगारको लागि विदेश जाने अब केही व्यक्तिहरू भारतीय सेनामा जानुहुन्छ, उहाँको सन्तानहरू कोही ब्रिटिसमा पनि छ र त्यो बाहेक वैदेशिक रोजगारको लागि काम गर्न एज अ लेबरको रूपमा कामदारको रूपमा जाने व्यक्तिहरू पनि उल्लेख हुनुहुन्छ यहाँ यो लमजुङ जिल्लामा। अनि त्यसले गर्दाखेरि अब शैक्षिक हिसाबबाट पनि विभिन्न व्यक्तिहरू जानुहुन्छ, त्यसको लागि छुट्टै प्रक्रिया छ। शैक्षिक संस्थाहरूबाट इन्भाइटेसन लिने, त्यसको लागि चाहिँ यहाँबाट एनओसी लिएर जाने, शिक्षा मन्त्रालयले जुन प्रोभाइड गर्छ अनि त्यसरी एनओसी लिएर गएर विभिन्न शैक्षिक संस्थामा भिसाको प्रक्रिया मिलाएर जाने, त्यसरी जाने चलन छ। त्यसले गर्दाखेरि यहाँ विभिन्न किसिमका वैदेशिक रोजगार अथवा सुरक्षाकर्मीको रूपमा जाने, जति भारतीय पेन्सन भयो, ब्रिटिस उसमा जाने र कामदारको लागि जाने, एज अ लेबर फोर्स वर्करको रूपमा जाने पनि छन् र विभिन्न क्याटेगोरीको छ यो लमजुङ जिल्लामा।
1: खास गरी वैदेशिक रोजगारमा जानेहरूले श्रम स्वीकृति लिएको हुन्छ होइन, त्यो चाहिँ सबैजनाले लिएका हुन्छन् कि के छ, के पाउनु भएको छ?
2: वैदेशिक रोजगारमा जानलाई श्रम स्वीकृति लिनुपर्छ। वैदेशिक रोजगार भनेको कामदारको लागि जानको लागि, यहाँलाई तपाईँलाई थाहा छँदैछ होला, लेबर पर्मिट चाहिँ दिन्छ नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले विदेशमा काम गर्नको लागि श्रम स्वीकृति भन्छ, त्यसलाई श्रम स्वीकृति लिएर जाने हुन्छ। श्रम गर्न जानियो भने श्रम स्वीकृति लिएर जानु पर्यो। लेबर डेस्टिनेसन कन्ट्रीहरू जस्तै गल्फ कन्ट्रीहरू हो होइन, त्यसपछि मलेसिया अनि र गल्फ कन्ट्री हाम्रा मुख्य चाहिँ वैदेशिक रोजगारको गन्तव्य देशहरू हुन्। त्यहाँ जाँदाखेरि व्यक्तिले जाने त्यहाँ गएर कामदारको रूपमा कुनै इम्प्लोयरसित कुनै कम्पनी कुनै उसमा काम गर्ने, काम गरेर चाहिँ पैसा कमाउने, पैसा गएर पठाउने, त्यसरी रेमिटेन्सको थ्रुबाट चाहिँ उहाँहरू रेमिटेन्स कमाउने हिसाबबाट चाहिँ रेमिटेन्स भित्राउने हिसाबबाट जानुहुन्छ। र अब अर्को क्याटेगोरीबाट जाने जुन छन्, अब कोही पढ्न जानुहुन्छ उहाँहरूको रेमिटेन्सको विषय भन्दा पनि रेमिटेन्स हुँदैन, विदेशमा गएर पढ्ने अनि केही काम गर्ने, काम गरिसकेपछि 2-4 पैसा कमाउने अनि त्यहीँको कलेजमा फिस तिर्ने, त्यहीँ पढ्ने, पछि त्यहीँ रोजगार गर्ने, त्यस्तो किसिम क्याटेगोरीबाट पनि जाने कुरो हुन्छ र अन्य तरिकाबाट पनि जाने कुरो हुन्छ। र कहिले काहीँ के हुन्छ भने श्रम स्वीकृति लिएर जानुपर्नेमा श्रम स्वीकृति लिन अलिक अप्ठ्यारो परेको अवस्था हो भने यसभन्दा अगाडि यहाँलाई थाहा छँदैछ, यो दुबई जाँदाखेरि टुरिस्ट भिसामा टुरिज्म भिसा बनाएर जाने, जाँदाखेरि टुरिस्टको लागि अब त्यो श्रम स्वीकृति लिनु पर्दैन, तर उहाँ गइसकेपछि फेरि कामदारको रूप भनेर चाहिँ जाने भएर त्यो विषयवस्तुहरू पनि यसभन्दा अगाडि पनि चर्चामा आएको तपाईँलाई थाहा छँदैछ। त्यसले गर्दाखेरि

0: जाने क्याटेगोरी जाने तरीका विभिन्न हुन्छन्। त्यो काम गर्नको लागि जाने यो वैदेशिक रोजगारमा ती व्यक्तिहरूले श्रम स्वीकृति लिएर जाने गर्नुहुन्छ, जसलाई चाहिँ हामीले के भन्छौँ भने वैदेशिक कामदार आप्रवासी कामदार भन्छौँ।
1: यो वैदेशिक रोजगारीमा चाहिँ जति लमजुङ्गीहरू जानुभएको छ उहाँहरू चाहिँ कति सुरक्षित पाउनुभएको छ, अथवा चाहिँ काम गर्ने जुन चाहिँ यहाँबाट पठाउने एजेन्टले होस् अथवा एजेन्टका कारणले दुःख पाउने अथवा चाहिँ वहीँ पुगेर चाहिँ कम्पनीका कारणले दुःख पाउनेहरूको त्यस्तोहरूको गुनासोहरू अथवा चाहिँ त्यस्तो के अरे पीड़ाहरू तपाईँहरूले चाहिँ कति चाहिँ यहाँ भोग्नु भएको छ कि छैन, अथवा तपाईँहरूकोमा त्यस्तो आउँछ कि आउँदैन?
0: अभियसली यहाँ पनि आउँछन्, किनभने वैदेशिक रोजगार भनेको एक अब जहाँ अवसर हुन्छ त्यहाँ चाहिँ फेरि ठगीधन्दाको अवसर हुन्छ भने जस्तै हाम्रो लागि वैदेशिक रोजगार रेमिटेन्स बिताउने एउटा प्रमुख माध्यम हो, अर्थतन्त्रको मेरुदण्ड पनि हो। तर के भने त्यहाँ पनि वैदेशिक रोजगारमा जाने विषयलाई विभिन्न किसिमबाट चाहिँ ठगिने वैदेशिक रोजगारमा जाने कामदारहरूले एउटा कुरा भन्ने अनि त्यसपछि त्यसबाट बाट अब विभिन्न रकमहरू चाहिँ असुल गर्ने ऊ गर्ने त्यो भइरहेको छ। र कतिपय अवस्थामा कस्तो छ भने पर्मिटी नलिकन व्यक्तिसँग व्यक्तिलाई चाहिने झुक्काएर होइन ग्रिन च्यानल प्रयोग नगरेर आफ्नै तरिकाबाट झुक्काएर च्यानलबाजी गरेर यसैमा ठगी गर्ने त्यसपछि पैसा खाइदिने अनि नपठाउने त्यस्तो पनि चाहिँ समस्या छ। र अब उता लिएर जान्छु चाहिने वैदेशिक रोजगारमा फलानो देशमा लैजान्छु भनेर भन्ने अनि त्यसपछि तर इन्डियातिर लैजाने अनि त्यहाँ कतै कतैलाई राखेर र यत्तिकै लापरवाह चाहिँ छोडिदिने र वैदेशिक रोजगारीको नाममा यो व्यक्तिको चाहिँ ऊ गर्ने चाहिँ बेचबिखनको पनि काम भइरहेको अवस्था पनि छ कतिपय अवस्थामा। त्यसले गर्दाखेरि यो ठगी धेरै छ। अब जहाँसम्म लमजुङको विषय छ, लमजुङमा पनि यस्ता ठगी छन्। ठगी भन्नाले के भने वैदेशिक रोजगारमा जानको लागि अहिले त तपाईँलाई थाहा छँदैछ फ्री भिसा फ्री टिकट छ। फ्री भिसा फ्री टिकट भनेको टिकट पनि फ्री हुन्छ, भिसा पनि फ्री हुन्छ, जाने मात्रै हो। किनभने कम्पनी इम्प्लोयर पे प्रिन्सिपल भन्ने छ। इम्प्लोयर पे प्रिन्सिपल भनेको के भने जुन देशको कम्पनीले त्यो चाहिँ के अरे कामदार त्यसलाई चाहिन्छ कामदार मगाउँछ त्यसले कामदार ल्याउनको लागि लाग्ने सम्पूर्ण खर्चहरू त्यही कम्पनीले पे गर्नुपर्छ भनेर इम्प्लोय पे प्रिन्सिपल पनि लागू छ। तर यी यति यस्तो हुँदाहुँदै अब जिरो कस्टमा वैदेशिक रोजगारमा जानको लागि म विदेश कमाउन जान्छु भन्यो भने सबै त्यसको भिसा प्रोसेसदेखि लिएर त्यसको टिकट खर्च हवाई टिकट सम्पूर्ण चाहिँ कामदारले चाहिँ के अरे सरी काम लगाउने इम्प्लोयरहरूले चाहिँ बेहोर्दिन्छ। यो अन्तर्राष्ट्रिय प्र्याक्टिस पनि हो र अन्यत्र त्यो पनि छ। तर के भने अब जिरो कस्टमा जानु पाउनु पर्नेमा त्यसरी जिरो कस्टको व्यवस्था हुँदाहुँदै पनि यहाँ विभिन्न नामबाट अब एउटा कतार मलेसिया दुबईतिर जाँदाखेरि सानो 25-30 हजार 30-35 हजारको जागिरको लागि मासिकको जागिरको लागि नै 1-1.5 लाख रुपियाँ चाहिँ बुझाएर 2-3 लाख रुपियाँ बुझाएर जाने चाहिँ गरेको पनि छ। यसरी ठगिने पनि छ। यसमा ठग्नको लागि अब मेन पावर एजेन्सी पनि एउटा हो। तर मेन पावर एजेन्सी मात्रै नभएर अन्य व्यक्तिहरू जसले गाउँघरका व्यक्तिहरूलाई वैदेशी स्वदेशमा रोजगार नभएर विदेश चाहिँ 2-4 पैसा कमाउन जान खोज्नुहुन्छ उहाँहरूलाई कनेक्सन गराइदिएर उहाँहरूबाट पैसा ल्याउने उठाउने र विभिन्न कष्ट बनाएर चाहिँ धेरै चाहिँ खर्च लगाएर मैले भनिहालेँ एउटा 40-50 हजारको मासिक जागिर खानलाई 5-6 लाख रुपियाँसम्म चाहिँ तिरेर जान्छन्। त्यसले गर्दाखेरि तैपनि अहिले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको ट्रेन्ड चाहिँ यहाँबाट पनि बढ़िरहेको छ।
1: यो आफू ठगिए भन्ने कुरा चाहिँ अथवा आफू अप्ठ्यारोमा परे भन्ने जुन कुरा चाहिँ सेवाग्राहीलाई लाग्छ नि प्रशासन कार्यालय अथवा यहाँका स्थानीय तहहरूमा या भन्नु पर्यो अथवा चाहिँ उनीहरूले जानकारी गराउनु पर्यो भने कसरी कुन माध्यमबाट चाहिँ जानकारी गराउनु?
0: उहाँहरूलाई अब आफू ठगिएको विषय छ भने सिधै आएर मैले भनिहालेँ रोजगार संयोगलाई पनि एप्लिकेसन दिन सकिन्छ, जिल्ला प्रशासन आएर जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ, वैदेशिक रोजगार विभागमा पनि दिन सकिन्छ र त्यो दिनको लागि लगभग लगभग सबै पालिकाहरूमा पनि त्यस्तो व्यवस्था छ। र त्यस्तो भएको हुनाले उहाँहरू आएर सिधै अब जस्तै म यो ठगिएँ अथवा मलाई यो देशमा लिएर जानलाई यति पैसा माग्यो र मैले यति पैसा दिएर आएँ तर म वहाँ पुगिसकेपछि भने अनुसारको काम पाइनँ, भने अनुसार रोजगार भएन, यहाँ त्यो जुन कम्पनीमा काम गरे भनेको त्यो कम्पनीमा पाइएन, यस्तै अलपत्र परे भनेर त्यस्तो अवस्था पर्यो भने त्यस्तो अवस्था भयो भने पनि विदेश भएको व्यक्ति छ भने पनि उसको घर परिवारले निवेदन दिन सक्नुहुन्छ एउटा। अनि दोस्रो कुरा के भने विदेश लैजान्छु भनेर भन्ने विदेश लानको लागि चाहिँ यहाँबाट विभिन्न प्रलोभन देखाएर राम्रो छ जागिर यस्तो छ उस्तो छ भनेर भन्ने र अनि पैसा लिने, पैसा लिएपछि लापत्ता हुने र वैदेशिक रोजगारमा लैजान्छु भने उसले चाहिँ ठगी गर्यो, वैदेशिक रोजगारमा पठाएन अनि पैसा दिएन भनेर त्यसरी केसहरू पनि आउँछ। कहिलेकाहीँ विदेश लैसकेपछि पनि विदेशमै पनि ठगी गर्न सक्छन् किनभने विदेशमा पनि त्यस्तै च्यानलहरू छन्, जस्तै चाहिँ नेपालले ठगेका उदाहरणहरू प्रशस्त छन्। यो हाम्रो लेबर डेस्टिनेसन कन्ट्रीमा जानियो भने त्यस्ता भेटिन्छन् एकले अर्कोलाई ठगेको, त्यो ठगेको अवस्था पनि छ। त्यसलाई पनि हेर्नको लागि नियोगहरूमा त्यस्तो श्रम काउन्सिलर श्रम सहचारीको व्यवस्था गरिएको छ, उहाँहरूले त्यहाँ त्यसरी ठगी गरेको छ भने त्यो ठगी गरेको व्यक्तिलाई सोधपुछ गर्ने, पक्राउ गर्ने अथवा त्यसलाई जाने असुल उपर गर्नुपर्ने, केही ठगी गरेको के अरे कसैको पैसा खाइदिएको केही छ भने ऊ असुल उपर गराउने त्यस्ता कार्यहरू जाने भइरहेको अवस्था छन्।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो, रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडार 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ लघु नाटिका।

0: ए दिदीको फोन। हेलो दिदी, कस्तो हुनुहुन्छ? धेरै पछि पो फोन गर्नुभयो त।
1: ठिकै छु भनौ कि छैन भनौ, यस्तै छ कान्छी।
0: किन र दिदी, के भयो? सोध्नै नरमाइलो लाग्यो। सन्चै त हुनुहुन्छ नि, सबै ठिक छ?
1: के ठिक हुनु र कान्छी, तिम्रो भिनाजी विदेश जाने भनेर काठमाडौँको एजेन्टलाई पैसा दिएको पनि एक वर्ष भइसक्यो।
0: एक वर्ष? अझै जानु भएको छैन त?
1: कहाँ जानु, एजेन्टले भिसा आउँछ, अब आउँछ, अर्को महिना उठ्छ मात्रै भन्छ।
0: अनि पैसा चाहिँ कति दिनुभएको थियो?
1: 1.5 लाख हुन त, रेड गरेर जुटाएको पैसा।
0: हे भगवान्। अनि पासपोर्ट नि दिदी?
1: त्यो पनि एजेन्टकोमै छ कान्छी, फिर्ता माग्दा रिसाउँछ, फोन पनि कहिले उठाउँदैन।
0: ओहो, यो त ठगी पो भयो नि त दिदी।
1: हामी त डराएर चुप लागेर बसिरहेका छौँ कान्छी, गाउँको मान्छे कहाँ जाने, कसलाई भन्ने केही थाहा भएन।
0: ल सुन्नु दिदी, अब चुप लागेर बस्ने होइन, यस्ता ठगीका लागि उजुरी गर्ने धेरै ठाउँ छन्।
1: साँच्चै? कहाँ जाने त कान्छी?
0: पहिला त एजेन्टले दिएको रसिद, कागज, पासपोर्टको फोटोकपी, जे छ सबै जम्मा गर्नु।
1: रसिद त एउटा छ, फोनमा गरेको कुराकानी पनि होला।
0: त्यो सबै प्रमाण हो दिदी। अब तपाईँहरू आफ्नै पालिकाको रोजगार सेवा केन्द्रमा जानु।
1: त्यहाँ के हुन्छ कान्छी?
0: त्यहाँ वैदेशिक रोजगारी सम्बन्धी जानकारी, सल्लाह र सहयोग पाइन्छ। यस्ता ठगीका विषयमा पनि सहजीकरण गर्छन्। अनि त्यहाँ गइसकेपछि आफ्नो जनप्रतिनिधिलाई पनि भन्नु, वडाध्यक्ष सदस्य उहाँहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। गल्ती गर्ने एजेन्टले हो दिदी, तपाईँहरूले होइन। ठगी सहेर बस्नु त भएन नि
1: बहिनी। दिन रात तनाव भयो, रेट तिर्न सकिएको छैन, घरमा सबैले विदेश कहिले जाने भनेर सोधिरहन्छन्।
0: म बुझ्छु दिदी, तर अहिले नै कदम चाल्नुपर्छ।
1: अरू कहाँ उसरी गर्न मिल्छ कान्छी?
0: पालिकाको रोजगार सेवा केन्द्र, त्यस्तै जनप्रतिनिधिहरूसँग कुरा गर्नु, अनि जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिन सकिन्छ।
1: हामी त लमजुङतिर नै हो नि कान्छी फेरि।
0: अनि झन् राम्रो भयो त, जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रमा जानु। त्यहाँ वैदेशिक रोजगारीमा परेका समस्यामा सहयोग गर्ने मानिसहरू हुन्छन्। सिधै सबै कुरा तुरन्त नहोला, तर कानूनी प्रक्रिया अघि बढाउन मद्दत गर्छन्, अनि सल्लाह पनि दिन्छन्, कहाँ कसरी उजुरी गर्ने, के गर्ने भनेर सहयोग गर्छन्। त्यही भएर दिदी, अहिले धेरै सचेत हुनुपर्छ विदेश जानु अघि। सरकारले अनुमति दिएको मेन पावर हो कि होइन हेर्नुपर्छ, रसिद पनि लिनुपर्छ, सम्झौता पनि पढ्नुपर्छ, धेरै पैसा मागे शंका गर्नुपर्छ, र जाने बुझेकोसँग यसो बुझ्नु पनि पर्छ।
1: हामीले त छिट्टो पठाइदिन्छु भनेको, घरमा पैसा दियो।
0: ल दिदी, अबदेखि चाहिँ कसैलाई पनि बिना प्रमाण पैसा नदिनु नि फेरि।
1: बहिनी, तिमीले कुरा गरेपछि अलि सन्तोष लाग्यो मलाई त।
0: अनि दिदी, प्रहरी कार्यालयमा पनि उजुरी दिन सकिन्छ।
1: प्रहरीले पनि हेर्छ कान्छी?
0: अवश्य, ठगी अपराध हो नि दिदी।
1: हामी भोलि नै कार्यालयमा जान्छौँ कान्छी।
0: त्यही गर्नु है दिदी। र अर्को कुरा, विदेश जानु नराम्रो होइन, तर सुरक्षित तरिकाले जानुपर्छ।
1: हो कान्छी, हामीले दुःख पाए पनि अरूले नपाउन है।
2: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार।
3: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियो, रेडियोका फेसबुक र हाम्रो इमेल lamjungmediahouse@gmail.com मा कमेन्ट लेख्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारको समय सकियो। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौंला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्स्याङदीका मीना गुरूङ र बसन्ता भट्ट, साथै रेडियो चौतारीका एलिसा श्रेष्ठलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तोता म आश गुरूङ पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीका लागि सचेत रहनुहोस्, आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
4: सूचना
0: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234
0: रोजगार सेवा केन्द्र बीसी सहर 98470-14-549।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
3: अझ आफूले माया हार्ने मान्छे
1: केटीको मनभित्र छिर्न भन्दा अगाडि त्यसको कोठामा छिर्नु मर्दा नै ढिलो गर्दैन।
2: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
4: अब राम्रो खानदान भएकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएलाई के को छ, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छ नि।
2: कलाकारहरू विजय बराल, वर्ष राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: लायके को अर को छैन
1: आफ्नो यी भैंस क्या लायके को अर को छैन
2: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरु आमा
3: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर
2: कलाकारहरू मिथिला शर्मा बुद्धि तामाङ प्रेम सोनी सुनार सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति
4: गुरुआमा यो सबै मैले गर्दा भएको
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497383798

0: गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन २ कोलासत्तरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन २ भव्य प्रदर्शन हुँदैछ।
1: चर्चित निर्देशक एवं नायक गोरे गुरुङद्वारा निर्देशित चलचित्र वासवन्दन २
0: मनोज गुरुङ, प्रमिला गुरुङ, टिकाराम घले, कुपिना गुरुङ, टेक गुरुङ, यमुना गुरुङ, विक्रम राणा मगर, लक्ष्मी गुरुङ, प्रीति घले, किसान गुरुङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
1: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12 बजे र 3 बजे, स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट्स बेसिसर 7।
0: टिकट दर रु 300 र 500।
1: सम्पर्कको लागि निर्देशक गोरे गुरुङ 97660-10-286, यमुना तमिसो 97694-92-230।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विष्णु नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्।

विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानव बीचको साइनो अटुट हुन्छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व, महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिस प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन्, त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो। तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ। विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन संकटमा पार्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज, चालचलन, रहनसहन, खाद्य संस्कार, भाषा, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू पनि उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनु पर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता पनि हो। यसैको सशक्तिकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आईसीआईको आर्थिक सहयोग र नेफिन ओआईएको सहकार्य रहेको छ। आजको कार्यक्रम हामीले नेपाल आदिवासी जनजाति महासंघले वैशाख 22 देखि 24 गतेसम्म पोखरामा आयोजना गरेको जलवायु परिवर्तन साझेदारी कार्यक्रम, अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण सम्बन्धी गोष्ठीलाई लिएर तयार पारेका छौं। आजको कार्यक्रममा हामी नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा हेल्मज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। साथै तालिममा सहभागी भएका विभिन्न जिल्लाका प्रतिनिधिहरूको आवाज र अनुभव जस्ताको तस्तै सुनाउँछौं।

0: कार्यक्रमलाई अगाडि बढाउँ तालिममा सहभागी भएकाहरूको यो आवाज र अनुभवबाट।
1: नमस्कार दिदी बहिनी।
2: नमस्ते सर, मेरो नाम रूपा गुरुङ, छोमुङदेखि। तालिम एकदम भव्य राम्रो लाग्यो।
1: दिदी नमस्ते।
3: नमस्ते सर।
1: हजुरको नाम?
3: मेरो नाम डिलमाया गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 छुमनुङ, नेपाल आदिवासी जनजाति महासंघको चाहिँ परिचालिका। तालिम चाहिँ राम्रो लाग्यो, किनभने अब तालिम चाहिँ नि हाम्रो नेपाल आदिवासी जनजातिहरूले सबै भूमिसँग हाम्रो सामान्य छ, यो प्रकृतिसँग हाम्रो सामान्य छ। भूमि पूजा गर्ने, अब ढुङ्गालाई पूजा गर्ने संस्कार संस्कृतिमा आधारित पनि छ है, यो चाहिँ लोभ हुनु हुँदैन भन्ने। हामी यो तालिममा सायद यहाँ आबद्ध नभएको भएले मैले यो कुराहरू बुझ्ने पनि थिएन होला। तालिममा सिकेको कुराहरू चाहिँ मैले गाउँमा गएर एउटा आमासम्मको मिटिङमा चाहिँ उहाँहरूलाई भन्नेछु, राम्रो कार्यक्रम ल्याउनुहुन्छ होला भन्ने अपेक्षा राखेको छु।
4: म पूर्ण गुरुङ, गलेगाउँ लमजुङबाट। तालिम चाहिँ यो आदिवासी जनजातिहरूको लागि एकदमै राम्रो तालिम रहेछ, जुन चाहिँ हाम्रो अब पहिला पुर्खादेखि चलिआएको संस्कार संस्कृतिहरूलाई चाहिँ अहिले चाहिँ लोभ हुने अवस्था छ, त्यो लोभ हुने अवस्थालाई चाहिँ आफ्नो हक अधिकार हितको लागि चाहिँ जगेर्ना गर्नुपर्छ। वातावरण परिवर्तनको मचै परेको असरहरूको बारे निफिललाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै राम्रो तालिम ल्याएर आउनुभयो, फेरि पनि यस्तै यस्तै तालिमहरू ल्याएर आइदिनु होला, धन्यवाद।
1: नमस्ते।
5: नमस्ते, मेरो प्रदीप थकाले, मुस्तान ठेनी। यो कार्यक्रम जस राम्रै रह्यो, समग्रमा जस आदिवासी जनजातिको विषयमा प्लस जलवायु परिवर्तनको विषयमा, यो जलवायु परिवर्तनले आदिवासी जनजातिलाई कसरी असर गरेको छ, के असर गरेका छ, त्यस्तै अब L169 विषयमा अनि अरू आदिवासी जनजातिहरूको पुर्ख्यौली पेसा संस्कृति विविध पक्षहरूमा जलवायु परिवर्तनले परेको असरहरूको बारेमा जानकारी भयो।
1: नमस्ते।
6: हजुर नमस्ते, म सन्दर थकाली छिनीबाट। तालिम एकदम राम्रो रह्यो। जनजातिको हक अधिकारको लागि हामीले के गर्नुपर्छ, के पहल गर्नुपर्छ, जलवायु परिवर्तनले के कस्तो असर गरेको छ जनजातिको भूमिमा त्यो पनि बुझियो, र त्यसलाई कसरी निर्कोल गर्ने, प्रदूषणको कारणले हामीलाई असर गरेको छ त्यसको विषयमा हामीले आफ्नो अधिकारहरू कसरी माग्ने, जनजीवनलाई सुधार गर्नको लागि भन्ने खालको विषयमा सिक्यो।
1: नमस्ते दिदी।
7: नमस्कार सर, म हेमन्त गुरुङ, कोलासुतर गाउँपालिका वार्ड नम्बर 4 बुजुङ, लमजुङ जिल्लाबाट।
1: यसपालिको तालिम सरस्वती कस्तो भयो?
7: एकदम उपलब्धिमूलक जस्तो लाग्यो मलाई, किनभने हाम्रो गाउँ ठाउँमा चाहिँ यो सानो परियोजनाले सांस्कृतिक सम्पदा जीर्णोद्धार अथवा उद्यमहरूको कुराहरू पनि ल्याइराख्नु भएको अवस्था छ। हाम्रो गाउँ ठाउँमा चाहिँ हामीले कस्तो कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ, हामीले गरेको कार्यक्रमहरू उद्देश्य अनुसार छ कि छैन भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियमहरूको बारेमा पनि हामीले जान्ने अवसर पायो, र हाम्रो आदिवासी जनजातिहरूको हक अधिकारमा कसैले आक्षेप अथवा लाञ्छना लगायो भने हामी कसरी अगाडि बढ्न सकिन्छ, आदिवासी जनजातिहरूको हक अधिकार प्राप्त गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। तराई हिमाल पहाड़को संस्कार संस्कृतिहरू फरक फरक तरिकाले मनाइराखे तापनि आखिर लक्ष्य चाहिँ एउटै हो, हामीले परम्परादेखि गरी आएको चलचलन चाहिँ यही रहेछ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। र हाम्रो यो संस्कार संस्कृति जगेर्ना गर्नको लागि हाम्रो पुरानो सिपहरूलाई चाहिँ पुस्तान्तरण गर्नको लागि धेरै चुनौतीहरू छ, यो चुनौतीहरूलाई चाहिँ हामीले समाधान गर्ने माध्यमहरू खोज्दै अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। उद्यम छनौट गरिराख्दाखेरि यो उद्यम सँगसँगै हामीसँग धेरै चुनौतीहरू छन्, यो चुनौतीहरूलाई कसरी समाधान अथवा पार गर्न सकिन्छ हामी प्रयास गरेर उद्यमलाई चाहिँ सञ्चालन गर्ने आठोट लिएका छौँ, कतिसम्म सफल हुन सकिन्छ अगाडि बढ्ने कोसिस गर्नेछौँ सर।
1: धन्यवाद।
7: धन्यवाद सर।
8: नमस्कार, टिकाउन चाहन्छु म गलेगाउँबाट। हाम्रो यो जनजातिको कार्यक्रम भइराख्दाखेरि हामी जनजातिहरू पनि कति हम पछाडि परेको रहेछ भन्ने कुरालाई सम्झेर मैले छोटो कविता भनौँ कि भनौँ लेखेको छु, स्वीकार दिनु होला। कविताको शीर्षक छ, हामी आदिवासीलाई चिनौं, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै सन्देश पुर्याउनु पर्छ सारा विश्वको कुना कक्षमा। नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। लेखैमा कति राम्रो कुरा छ फुलेको, लेखैमा कति राम्रो कुरा छ फुलेको, पर्यटकको मनै लोभ्याउने बेसीमा दाना र बाली झुलेको, किसानको मनै उमङ्ग गराउने। नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले।
9: विदेशी दासी बनेर होइन आबा, विदेशी दासी बनेर होइन आबा, आफ्नो संस्कृतिमा रमाउने गर, आफ्नो संस्कृतिमा रमाउने गर, कसैको आशामा बस्ने होइन आबा, कसैको आशामा बस्ने होइन आबा, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। धन्यवाद। नमस्कार, टेकाउन चाहन्छु म गलेगाउँबाट। हाम्रो यो जनजातिको कार्यक्रम भइराख्दाखेरि हामी जनजातिहरू पनि कति ठाउँमा पछाडि परेको रहेछ भन्ने कुरालाई मलाई सम्झिएर मैले छोटो कविता भनौँ कि भनौँ लेखेको छु, स्वीकार दिनु होला। कविताको शीर्षक छ, हामी आदिवासीलाई चिनौ, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै सन्देश पुर्याउनुपर्छ सारा विश्वको कुना कक्षामा, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। लेखैमा कति राम्रो कुरा छ फुलेको, लेखैमा कति राम्रो कुरा छ फुलेको, पर्यटकको मनै लोभ्याउने देशीमा दाना र बाली झुलेको, किसानको मनै उमङ्ग गराउने, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। विदेशी दासी बनेर होइन आबा, विदेशी दासी बनेर होइन आबा, आफ्नो संस्कृतिमा रमाउने गर, आफ्नो संस्कृतिमा रमाउने गर, कसैको आशामा बस्ने होइन आबा, कसैको आशामा बस्ने होइन आबा, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। धन्यवाद।

0: सहभागीहरूको आवाजपछि अब कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमालामा हेल्मज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ, सुनौ।
1: नमस्ते। नमस्ते हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। नयाँ टिमको नेतृत्व गर्नुभएको छ, यहाँलाई स्वागत पनि छ, बधाई पनि छ।
2: धेरै धेरै धन्यवाद हजुर।
1: नेपालले यो जलवायु परिवर्तन सम्बन्धी विभिन्न कार्यक्रमहरू गरिरहेको छ र हामीले यसको वकालत गरिरहेका छौं, रेडियोबाट पनि कार्यक्रमहरू प्रसारण गरेर। के छ नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व सम्हाल्नु भयो, अहिलेको सन्दर्भमा महासंघ केमा केन्द्रित हुन चाहन्छ?
2: सबभन्दा पहिला त अन्नपूर्ण एफएमलाई धेरै धेरै धन्यवाद। हामी 11 राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ टीम आएको छौं र नयाँ टीमले नेपालको आदिवासी जनजातिहरूको जुन हिजो हामीले प्राप्त गरेको उपलब्धिहरू संविधान सभाबाट, संविधानमै आदिवासी जनजातिहरूको धेरै अधिकारहरू त्यहाँ समाविष्ट भएको अवस्था छ, संघीयताको कार्यान्वयनको अवस्थामा पनि भएको हुनाले हामीले प्राप्त गरेको र संविधानमा लिपिबद्ध भएको संविधान कार्यान्वयनमा इमानदारी त हुनको लागि चाहिँ हामीले सरकारलाई, तीनै तहको सरकारहरूलाई दबाव सिर्जना गर्ने अधिकारहरू, जस्तै नेपालको आदिवासी जनजातिहरूको अधिकारहरू जुन उपलब्धिहरू छन् हामीले प्राप्त गरेको छन्, ती उपलब्धिहरूलाई चाहिँ हामीले संस्थागत गर्ने अक्षरशः कार्यान्वयन गराउने कुरामा नेपाल आदिवासी जनजाति महासंघको आफ्नो ध्यान केन्द्रित छ। र त्यति मात्र नभएकन आदिवासी जनजाति महासंघको आफ्नो विधान, पहिलादेखिको कार्यक्रम अनुसार हाम्रो तपाईँको आदिवासी जनजातिहरूको आफ्नै विशेष प्रकारको हाम्रो सांस्कृतिक विविधता छ, भाषिक विविधता छ, भौगोलिक विविधता भएको हाम्रो प्रदेशमा र देशैभरि छरिएर रहेको आदिवासी जनजातिहरूको आफ्नो अधिकारहरू स्थापित गर्नको लागि र त्यो हिजोको तपाईँको हाम्रो प्रथाजनिक कानूनहरूदेखि लिएर ती सबै चिजहरूलाई संरक्षण गर्नको लागि पनि अहिले महासंघको ध्यान त्यतैतिर केन्द्रित छ भन्ने म यहाँलाई।
1: अब बनिरहने सरकारहरू जहिले पनि स्केप गरिरहेको जस्तो दत्तचित्त भएर ठ्याक्कै यही हो है, हामीले पनि यो गर्यौं तपाईँ पनि यो गर्नुहोस् भनेको त्यो निर्णय अहिलेसम्म पनि आइ नसकेको अवस्था छ र गएको भयो र त्यसपछिको परिवर्तनपछि नयाँ सरकार पनि चुनाव भइसकेपछि आइसकेको छ। अब यो सरकारले चाहिँ केमा ध्यान दियोस्?
2: तपाईँले ठिक कुरा उठाउनु भयो, अहिलेको यो विशेष परिस्थितिमा विशेष प्रकारको एउटा नयाँ सांसद छ, नयाँ सरकार छ, हिजोको सरकारले खेलेको त्यो आदिवासी जनजातिहरूको अधिकार स्थापना गर्नको लागि, संविधानमा लिपिबद्ध गर्नको लागि उहाँहरूले खेल्नु भएको भूमिकाप्रति नेपाल आदिवासी जनजाति महासंघले त्यतिखेर खेलेको भूमिकाप्रति हामी स्वागत पनि गर्न चाहन्छौँ र अहिलेको नयाँ सरकारहरूलाई हाम्रो आदिवासी जनजातिहरूको अधिकारको कुराहरू, संविधानमा भएको लिपिबद्ध भएको बुँदाहरूको बारेमा अहिलेको नयाँ सांसद र नयाँ सरकारलाई अलिकति हामी उहाँहरूलाई बुझाउनु पर्ने दायित्वहरू पनि हाम्रोमा आइपरेको छ, किनभने अहिले एउटा नयाँ नयाँ नेतृत्वहरू आएको छ सबै पार्टीहरूमा, त्यस्तै गरेर संसदमा पनि नयाँ नयाँ युवाहरूले बढी प्रतिनिधि गरेको हुनाले हिजोको परम्परागत ज्ञान सिपको हाम्रो अधिकारको कुराहरू उहाँहरूलाई थप जानकारी दिनको लागि हामी उहाँहरूसँग चरणबद्ध रूपमा हामी बस्ने कार्यक्रमहरू पनि राखेको छौँ। आशावादी चाहिँ छौँ, अघि तपाईँले जोड्नु भएको थियो अब आदिवासी जनजातिहरूको मुद्दाहरूमा हिजोको सरकारहरूले पनि तपाईँको फुल्ली तपाईँको अलिकति कन्जुसाईहरू उहाँहरूले पनि गर्नुभएको थियो र अहिले सरकारहरू सबै सरकारहरू त्यस्तै भएको छन्, तैपनि हाम्रो आदिवासी जनजाति महासंघले हाम्रो सबै जातीय संस्थाहरूको लिएर आदिवासी जनजातिहरूको जुन अधिकारहरू सुनिश्चित गर्नको लागि यो सरकारबाट केही आशावादी चाहिँ छौँ, तर फेरि हामी ढुक्कै हुने स्थिति चाहिँ छैन। हामी त्यसो भएको हुनाले उहाँहरूले हामी विभिन्न माध्यमबाट दबावहरू चाहिँ हामी सिर्जना गरिरहन्छौँ,
1: चाहे त्यो 75 जिल्ला हुँदाखेरिको अवस्था होस् वा 77 भइसकेपछिको अवस्था होस्, हामीले बहुरङ्गी समाजको जुन परिकल्पना गरिरहेका थियौं र योपालि संसदमा जाँदाखेरि वा शपथ खाँदाखेरि त्यो बहुरङ्ग आफ्नो पोसाक आफ्नो भाषा भाव भङ्गी सहित हामीले त्यो देख्यौं, त्यो अब व्यवहारिक रूपमा कार्यान्वयन होस् भन्ने चाहना पनि हो होइन?
2: एकदम, अहिलेको सरकार र संसदसँग के आशावादी चाहिँ छौँ हामी, अहिले नै उहाँहरूलाई तपाईँको शंका गरिहाल्नु पर्ने अवस्था छैन, तैपनि फेरि हामीले आफ्नो दबावहरू चाहिँ सिर्जना गर्नुपर्ने देखिन्छ, किनभने अब संसदमा आफ्नो क्लस्टर अनुसारको तपाईँको आदिवासी जनजातिहरूले सबैले आफ्नो आफ्नो वेशभूषामा आफ्नो आफ्नो भाषामा मातृभाषामा उहाँहरूले शपथ लिने कामहरू पनि गर्नुभएको छ र त्यस्तै गरेर नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको बेला पनि तपाईँको सबै धर्म संस्कृतिहरूलाई रेस्पेक्ट गर्ने गरेर तपाईँको हिन्दूको तपाईँको 108 जना पण्डितहरूलाई, त्यस्तै गरेर बुद्धिस्टको तपाईँको 108 जना लामाहरूलाई, त्यस्तै गरेर यता तपाईँको मैथिलीको झल्को दिने गरेर, त्यस्तै गरेर किराँतीहरूको झल्को दिने गरेर जुन सिलाम चाकमाको जुन डिस्प्लेहरू भएको थियो त्यसले गर्दा केही नेपालको सांस्कृतिक विविधता र धर्म संस्कृतिहरूलाई रेस्पेक्ट गर्न खोजेको देखिन्छ, त्यसो भएको हुनाले आशावादी छौँ तर फेरि पनि नेपाल आदिवासी जनजाति महासंघ आफ्नो अधिकार र हाम्रो संस्कृति परम्परागत ज्ञान शिविरको तपाईँको सम्वर्धन प्रवर्धन र त्यसको लागि राज्यलाई हामी हिजोको दिनमा पनि हामीले उहाँहरूलाई दबावहरू विभिन्न माध्यम मार्फत आन्दोलन मार्फत गरिरहेको थियो भने अहिले पनि यो सरकारलाई पनि त्यही किसिमको दबावहरू हामी सिर्जना गरिरहन्छौँ।
1: लिम्बन क्षेत्र, किराँत क्षेत्र, थ्याल्मो क्षेत्र, अब मध्य भागमा यो काठमाडौँ सेरोपेर भयो, त्यसै गरी थारवाड क्षेत्र अनि उता पश्चिम र सुदूरपश्चिमतिरको जम्मै भेगले अपनत्व हामीले पायौँ है भन्ने खालको त्यो आवाज कसरी उहाँहरूले महसुस गर्ने? अब तामसलिङ क्षेत्रमा पनि अब त्यहाँ पनि भाषा छ, दुईटा भाषा नेवारी र तामाङ भाषालाई कामकाजीको रूपमा लिइएको छ। गण्डक क्षेत्रमा गुरूङ र मगरलाई कामकाजीमा त्यो लाने अहिले कारणको चरणमा रहिरहेको छ भने अन्य क्षेत्रको आशा अब कसरी जगाउने?
2: हामीले आदिवासी जनजाति महासंघले आफ्नो कामहरू गर्दै गर्दाखेरि आफ्नो कामहरू र राज्यसँग हामीले डिलहरू गर्दै गर्दाखेरि हामीले सबै अहिलेको सातै प्रदेश 77 जिल्लामा आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित गर्नको लागि हाम्रो क्याम्पेन लबीहरू त्यतैमा हाम्रो ध्यान केन्द्रित हुन्छ। संविधानमा भएको आदिवासी जनजातिहरूको अधिकारहरू जुन लिपिबद्ध भएको छ त्यसलाई इमान्दारीको रूपमा कार्यान्वयन गर्नको लागि हामीले भनेका छौँ। आदिवासी जनजातिहरूको सबभन्दा ठूलो कुरा पहिचान, त्यसपछि आफ्नो धर्म संस्कृति, आफ्नो भाषा, र यो भाषालाई चाहिँ तपाईँको अहिले हाम्रो बागमती प्रदेशको सरकारले वैशाख 24 तीन वर्ष अगाडि बागमती प्रदेशको तपाईँको तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रूपमा घोषणा गरेर तेस्रो वार्षिक उत्सव मनाइरहेको र त्यस्तै गरेर गण्डकी प्रदेशमा पनि तपाईँको मगर र गुरुङ भाषालाई तपाईँको सरकारी कामकाजी भाषाको रूपमा अगाडि बढाइसकेको अवस्था छ। त्यस्तै गरेर कोशी प्रदेशमा राई र लिम्बूहरूको, त्यस्तै गरेर किराँती भाषाहरू, त्यस्तै गरेर यता तपाईँको मधेसमा र लुम्बिनी प्रदेशहरूमा पनि, कर्णाली प्रदेशहरूमा पनि आफ्नो मातृभाषालाई सरकारी कामकाजीको भाषाको रूपमा अगाडि बढाइरहेको छ। त्यो हामीले स्वागत योग्य कामै छ, किनभने हाम्रो माग त पहिचानको आधारमा हाम्रो तपाईँको स्वायत्त प्रदेशहरू घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग हो। तर हिजो संविधान जारी गर्दै गर्दाखेरि नेपाल आदिवासी जनजाति महासंघले ती चिजहरूले गर्दाखेरि संविधान जारी हुनबाट रोक्ने हुन् कि भनेर हामीले सम्झौता गरेको हो। तर पनि हाम्रो ती मागहरूलाई हाम्रो पहिचानको आधारमा जुन हाम्रो स्वायत्त प्रदेशहरू घोषणा हुने भन्ने कुराहरू त्यतिखेर सम्झौता गरे, तर हाम्रो अल्टिमेट डिमाण्डहरू त्यो नै रहन्छ। र त्यति मात्र नभएकन अघि तपाईँले सोध्नु भएको यो 77 जिल्ला मा आदिवासी जनजातिहरूको आफ्नो अधिकारहरू र आदिवासी जनजातिहरू जहिले पनि तपाईँको जंगलको छेउछेउमा हिजो आफ्नो जीविकोपार्जनको लागि त्यो जमिनहरू उपभोग गरिरहेको जल जमिन र जंगलमाथिको आफ्नो हिजोको अधिकारहरूलाई सुनिश्चित गर्नको लागि हाम्रो राज्यसँग र नीतिगत रूपमा त्यसलाई व्यवस्था गर्नको लागि हाम्रो लबीहरू छ र यहाँ भइरहेको कार्यक्रमहरू पनि त्यहीसँग सम्बन्धित कार्यक्रम हो। र हिजोदेखि हामीले नेपालका कुना कब्जामा छरिएर रहेको आदिवासी जनजातिहरू सबै सहरतिर छैनन्, सबै आफ्नो थत्थलोमा आफ्नो हिजोको आफ्नो तपाईँको पुस्तादेखि बसिरहेको थत्थलोमै उहाँहरूको स्थायी बसोबास हुने भएको हुनाले पनि त्यहाँ बस्ने आदिवासी जनजातिहरूले हिजो उहाँले उपभोग गरिरहनु भएको अधिकारहरू र त्यस्तै गरेर ज्ञान शिवहरू छ, ती ज्ञान शिवहरूलाई अलिकति त्यो हराउनु लागेको हुनाले ती ज्ञान शिवहरूलाई फेरि पनि हामीले त्यसलाई पुनर्जागरण गरेर आफ्नो दोस्रो तेस्रो पुस्ताहरूलाई त्यो ज्ञान शिवहरू हस्तान्तरण गर्नको लागि पनि यी कार्यक्रमहरू मार्फत हामीले आदिवासी जनजातिहरूलाई आफ्नो अधिकारको लागि र राज्य को तर्फबाट र हाम्रो अधिकारकोहरू र कार्यान्वयनको कुराहरूमा केही भइरहेछ भन्ने कुरा जानकारी दिने उद्देश्य पनि यो हाम्रो कार्यक्रमहरू भएको हुनाले म जुन हिसाबले सहभागीहरू उपस्थित भएर उहाँहरूले छलफलमा भाग लिनु भएको छ, आफ्नो अधिकारहरू बुझ्ने कुराहरू, अधिकारहरू यहाँको नेपालको संविधानमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा हाम्रो अधिकारहरूको बारेमा के भइरहेछ भन्ने कुराहरू पनि बुझ्नको लागि, र जलवायु परिवर्तन अहिले विश्वकै समस्याको रूपमा भइरहेको छ र विश्वको समस्याले गर्दाखेरि तपाईँको इन्डस्ट्रियलाइजेसनको कारणले गर्दाखेरि नेपाल आदिवासीहरू जसको चाहिँ तपाईँको यो कार्बन इमिसनमा एकदमै न्यून उपस्थिति छ, त्यसलाई पनि ती चिजहरू किन भइरहेछ, के कारणले भइरहेछ भन्ने कुराहरू बुझ्ने अधिकार त नेपालको आदिवासी जनजातिहरूको हो। त्यसो भएको हुनाले हामीले स्थानीय रूपमै तपाईँको आदिवासी जनजातिहरू जो जो विगत ठाउँमा बसिरहनु भएको छ उहाँहरूलाई पनि यो बुझाउने र बुझ्ने र उहाँहरूमा भएको ज्ञान शिवहरू ट्रान्सफर गर्नको लागि पनि यो कार्यक्रमहरू भएको हुनाले यी कार्यक्रमहरू हामीले देशैभरि, अस्ति म एक हप्ता अगाडि मात्र म तपाईँको उहाँ खिचिदेम्बा गाउँपालिका ओखल्डु काठमाडौँका र सोलुको त्यहाँ पुगेर हाम्रो आदिवासी जनजातिहरूको अहिलेको अब तपाईँको अघि मैले अटोनोमसको कुरा गरेँ, स्वायत्त प्रदेशको कुरा गरेँ, हाम्रो संविधानले ग्यारेन्टी गरेको धारा 56 र 5 तपाईँको संरक्षित क्षेत्र विशेष क्षेत्र र यी सबै क्षेत्रहरूको यो अधिकारहरू कुराहरूलाई जानकारी गराउने सुसूचित गराउने काम पनि भाषण गरिरहेको छ।
1: अब हाम्रो बाबुबाजे पुर्खाहरूले जुन चरण चरणमा काम गर्दै आएका थिए अहिले यो बफर जोनको नाममा होस् वा संरक्षण क्षेत्रको नाममा केही त्यस्तो क्रियाकलापहरू हुन थालेका त्यो पनि छ, त्यसले गर्दाखेरि हामीलाई असर गर्दैन त्यो सैलुङ्गेमा चौरी चराइरहनेहरूलाई असर गर्छ कि गर्दैन, ट्याम्के डाँडातिरकाहरूलाई असर गर्छ कि गर्दैन, उनीहरूले कसरी आफ्नो चरी चरणको उपभोग गर्ने उनीहरूलाई थाहा छैन, वर्षौंदेखि त्यही खाएर खेल्दै आएका छन्। पहिला त हामीले अग्रजको कुरा सुन्ने हो भने सैलुङमा जाँदाखेरि पहिला त्यहाँ आफ्नो मातृभूमिलाई ढोकेर अनि बल्ल चौरी चराउन जाने ठाउँ हो नि त। अब त्यस्तै अन्य अन्य क्षेत्रमा विकासका नाममा केही संरचनाहरू थपिने खालका त्यो कुराकानीहरू आइरहँदाखेरि अब हामीले कुन बाटो लयलाई अपनाउने?
2: अब यो अघि तपाईँले हाम्रो जीविकोपार्जनसँग विशेष गरेर हिमाली क्षेत्रको जीविकोपार्जनसँग जोडिएको कुराहरू पछिल्लो चरणमा पर्यटनको कुराहरू आए, तर त्योभन्दा अगाडि त हाम्रो तपाईँको चौरी चरणदेखि लिएर चौरीमा तपाईँको निर्वाह भएर तपाईँको आफ्नो जीविकोपार्जनहरू गरिरहेको र त्यति मात्र नभएकन वन क्षेत्रको छेउमा हिजो हाम्रो अधिकारहरू रहेर हाम्रो तपाईँको हामीले त्यसलाई उपभोग गरिरहेको आदिवासी जनजातिहरूले पछिल्लो दिनमा तपाईँले भन्नुभए अनुसारै संरक्षण क्षेत्रको नाममा राष्ट्रिय निकुञ्जको नाममा हामीले फेरि यो वन जंगलहरू संरक्षण गर्नुहुन्न भनेका छैनन्, होइन, हामी आदिवासी जनजातिहरू कहिले पनि यो देशको समस्या होइन, हामी समाधान हो। त्यही भएको हुनाले आदिवासी जनजातिहरूले हिजोको दिनमा ती जन वन जंगलहरूमा जो नजिक बस्छ नि उसलाई त्यो ठाउँको माया बढी हुन्छ, त्यहाँको जल त्यहाँको जंगल, त्यो भएको हुनाले आदिवासी जनजातिहरूले नै हिजो त्यो संरक्षण गरे हो। र पछिल्लो चरणमा तपाईँको संरक्षण र निकुञ्जको नाममा आदिवासी जनजातिहरूले तपाईँको चरीचरणको कुराहरूमा धेरै कुराहरू वनबाट वनमा आश्रित आदिवासी जनजातिहरूले त्यो जुन उपभोग गर्ने कुरामा अलिकति समस्याहरू अप्नाएको छ, ती समस्याहरूलाई पनि राज्यसँग वार्ताद्वारा र हाम्रो अधिकारहरूलाई हिजो केही ऐन कानूनहरू आदिवासी जनजातिको खिलाफमा बनेको ऐनहरूलाई फेरि अहिलेको सरकारलाई हामी संशोधन गर्न लाएर हुन्छ कि ती चिजहरूले उहाँहरूको अधिकार स्थापन गर्नको लागि हामी लागि पर्छौँ। र अघि तपाईँले जोड्नु भएको यो जुन डाँडा काँडाहरू हिजो त हामी त्यहाँ जाँदाखेरि केही कार्यक्रमहरू सुरुवात गर्दाखेरि ती ओखलढुङ्गाको त माथिको तपाईँको यो खिजिदम्बको देम्बाहरू त्यस्तै गरेर डाँडा काँडा सैलुङहरूदेखि लिएर हाम्रो हेल्मु क्षेत्रको आमायाङ्रेहरूलाई पहिला त्यहाँ पूजा गरेर मात्र हामी कुनै पनि नयाँ कामहरू कार्यक्रमहरू सुरुवात गर्ने हाम्रो परम्परा छ। विकासको नाममा अहिले हाम्रो संस्कृतिहरूमाथि केही रूपमा आक्रमणहरू भइरहेको छ, ती चिजहरूलाई रोक्नको लागि र हामीले राज्यले कहिले कहिले आदिवासी जनजातिहरूसँग उहाँहरूको तपाईँको एफपिक नगरिकन तपाईँको स्वतन्त्र पूर्व सुसूचित तपाईँको मंजूरी नाम नलिइकन गरेको कार्यक्रमहरू धेरै कार्यक्रमहरू उहाँहरूको असफल हुन पुगेको छ। त्यसो भएको हुनाले आदिवासी जनजातिहरूको थत्थलोमा कुनै पनि विकास निर्माणको कामहरू गर्दाखेरि पहिला त्यहाँको आदिवासी जनजातिहरूको परामर्श राय त्यहाँको मंजूरी लिएर मात्र कामहरू गरेको खण्डमा त्यो विकासले पनि सार्थकता पाउने, त्यहाँको आदिवासी जनजातिहरूको थत्थलो संस्कृतिहरू पनि कायम राख्ने त्यसलाई पनि संरक्षण हुने नत्र भने के हुन्छ भने केही वर्ष अगाडि तपाईँको उहाँ मेरा पिकमा तपाईँको मेरा संरक्षण के अरे निकुञ्ज घोषणा गर्ने भनेर राज्यले अगाडि बढाइसकेको चिज त्यसलाई तपाईँको आदिवासी जनजातिहरू हामीले मंजूरी बिना गरेको काम भएको हुनाले हामीले हाम्रो दबावमा अहिले त्यो होल्ड भएको अवस्था छ। त्यसै गरेर उता तपाईँको मुकुमलुङको केबलकारको कुराहरू पनि त्यहीसँग जोडेर आउँछ, त्यहाँको आदिवासी जनजातिहरू त्यहाँको संस्कृति किनभने हाम्रो तपाईँको पहिचान र आफ्नो संस्कृति भन्ने चिज यति प्यारो हुन्छ कि तपाईँ हेर्नुहोस् त्यो चिजहरू घुम्नु लागेको खण्डमा आदिवासी जनजातिहरू चुप्लाएर बस्दैन हुन्छ। त्यसो भएको हुनाले त्यसले गर्दा कहिले कहिले राज्य र आदिवासी जनजाति बीचमा एउटा तिक्तता एउटा कन्फ्लिक्टको सिर्जना पनि गरिरहेको छ केही केही ठाउँमा। त्यसो भएको हुनाले हाम्रो अनुरोध के हो भने जुनसुकै कार्यक्रमहरू विकास निर्माणको कार्यक्रम गर्दै पनि हामी फेरि विकास विरोधी होइन तर विकास सँगसँगै हाम्रो संस्कृतिको संरक्षण त हुनु पर्यो नि, हाम्रो परम्परागत हाम्रो तपाईँको हिजोको तपाईँको एन्सेस्ट्रल ल्यान्डहरूलाई त जोगाउनु पर्यो नि। त्यसो भएको हुनाले ती चिजहरू किनभने नेपाल भनेको फेरि यो एकदमै विकास निर्माणले मात्र फर्को मार्ने ठाउँ होइन, यो हिजोदेखि देवी देवताहरूको बास बसेको ठाउँ। त्यसो भएको हुनाले ती चिजहरूलाई रेस्पेक्ट गरेर बढीभन्दा बढी त्यस्तो सम्पदाहरूलाई हामीले संरक्षण गरेर त्यो सांस्कृतिक धरोहरलाई हामीले संरक्षण गरेर यो देश त तपाईँको सांस्कृतिक विविधता भएको देश पनि हुने, हिमालय हिमाल भएको तपाईँको सांस्कृतिक तपाईँको भाषिक विविधता जातीय विविधता भएको होइन यो सबै चिज विविधता भएको देश भएको हुनाले हामीले विकास निर्माणको कार्यक्रमलाई पनि त्यही अनुसार सोच्नुपर्ने हुन्छ कि न कि तपाईँको ठुल्ठुलो बिल्डिङ ठटाउँदैमा विकास मान्न सकिँदैन, किनभने हामी त इतिहास संस्कृति जस्तै काठमाडौँको उपत्यकाको कुरा गर्नुहुन्छ, त्यहाँ हेर्नुहोस् तपाईँको सम्पदाय सम्पदाहरू छन्, विभिन्न मठ मन्दिरहरू विश्व सम्पदाहरू त्यहीँ छन्। त्यसै गरेर भ्याली बाहिरको जिल्लाहरूमा जाँदाखेरि जस्तै यहीँको तपाईँको डाँडा काँडामा पनि हाम्रो तपाईँको देवी देवताहरूको वासस्थान भएको हुनाले ती चिजहरूलाई त त्यहाँको आदिवासी जनजातिहरूको मन्जुरी बिना गर्न खोजेको खण्डमा त्यसले कुनै पनि योजनाहरू सफल हुँदैन। त्यसले गर्दा आदिवासी जनजाति र राज्य बीचको जुन तिक्तताहरू बढाउने, कन्फ्लिक्ट बढाउने कुराहरू देखिने भएको हुनाले मैले तपाईँको तीनै तहको सरकार सबैलाई यी कुराहरूमा एकदमै विशेष रूपमा यो यस्तो खालको सेन्सिटिभ कुराहरूलाई को ठाउँमा सेन्सिटिभ काम गर्दाखेरि अलिकति त्यहाँको सोच विचार गरेर गरे खण्डमा नेपालको आदिवासी जनजातिहरू यो राज्यको लागि र यो जलवायु परिवर्तनको लागि यो सबै चिजको लागि तपाईँको हामी समस्या होइन, हामी समाधान हो, सोल्युसन हो भनेर म भन्न चाहन्छु।
1: अध्यक्षज्यू, यो संरक्षणको नाममा बन्दुक देखाएर संरक्षण गर्नुभन्दा संरक्षण तिमीहरूले नै गर, यो परिभाषालाई नै फरक पार्न सके कस्तो हुन्थ्यो होला है?
2: एकदम तपाईँले एकदम ठिक कुरा जोड्नु भयो, किनभने अहिलेको जमाना भनेको डर त्रास देखाएर हुने जमाना होइन। तपाईँको अहिले हामी 21 औं शताब्दीमा छौँ, डिजिटलको जमाना छ, अब बन्दुक देखाएर तपाईँको मान्छेलाई डर त्रास देखाएर, तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु कि तपाईँको हेर्नुहोस्, कुनै तपाईँको हाम्रो प्रहरी प्रशासनहरूले तपाईँको लट्ठी बोकेर गइरहेको हुन्छ, त्यो लट्ठी बोकेको प्रहरी प्रशासन देख्दाखेरि तपाईँको हेर्नुहोस् त्यो सडकमा हिँड्ने तपाईँको कुनै जनावरले पनि उसलाई भुक्नु जान्छ, किन भन्दाखेरि त्यो लट्ठी पक्कै मलाई हान्नलाई बोकेको हुनुपर्छ भन्ने कुरा हिसाबले। त्यस्तै गरेर तपाईँको पार्कहरू संरक्षण क्षेत्रमा तपाईँको काँडे काँडे तार लगाएर बन्दुक देखाएर अबको जमाना त्यो होइन, नेपाल त एउटा शान्ति क्षेत्र पनि हो नि। संयुक्त राष्ट्रसंघको तपाईँको भवनमा तपाईँ म पहिला आदिवासीको तपाईँको कन्फरेन्समा भाग लिन जाँदाखेरि युएनको हेडक्वार्टरमा तपाईँ कस्तो छ भने अहिले बन्दुक लाई बटाएर राख्दैछ, अब यसको काम छैन, अब शान्ति स्थापना गर्नुपर्छ संसारभरि भनेर। त्यस्तै भएको हुनाले बरु त्यहाँको आदिवासी जनजातिहरूलाई नै त्यो संरक्षणको जिम्मेवारी दिएर गर्यो भने हिजो पनि नीति नियम बनाउने हो, तर संरक्षणको जिम्मा उहाँलाई दिइसकेपछि उहाँहरूले त एउटा अपनत्व महसुस गर्छ नि, यो हाम्रो ठाउँ हो, हाम्रो भूमि हो, यसको संरक्षण त हामीले गर्नुपर्छ भनेर जब अपनत्व महसुस गरेपछि संरक्षण स्वतः हुन्छ।
1: जलवायु परिवर्तनले हिमाली क्षेत्र नेपाल जस्ता देशहरू धेरै प्रभावित भएका छन्, नेपाल पनि धेरै प्रभावित भएको छ। नेपाल त अझ नेपालको पानीको स्रोत भनेको यो पूर्वदेखि पश्चिमसम्म भएको हाम्रो हिमालमा आधारित हाम्रो जल सम्पदा यहाँको हो। अब हामीले केबिन काम एकदमै न्यून होला हाम्रो सहभागिता त्यो कार्बन उत्सर्जनको लागि, तर विकसित राष्ट्रहरूले औद्योगिक राष्ट्रहरूले त्यसको तिरोभर त गर्नु पर्यो नि।
2: पहिला त जलवायु परिवर्तन के कारणले भइरहेछ, यो के चिज चाहिँ जलवायु परिवर्तन हो भन्ने कुरा त यहाँको आदिवासी जनजाति यहाँको स्थानीय समुदाय सबैले बुझ्नु पर्यो नि। त्यो कुराहरू बुझिसकेपछि अब अहिले तपाईँको हेर्नुहोस् धेरैले बुझिसकेपछि हाम्रो अधिकारको कुराहरू हामीले बुझिसकेपछि अब हामी राज्यलाई ढकढकाउने हो। नेपालको कन्ट्रिब्युसन जिरो छ होइन, हाम्रो औद्योगिकरण छैन, त्यसो भएको हुनाले कार्बन इमिसनमा हाम्रो कन्ट्रिब्युसन चाहिँ एकदमै जिरो छ। तैपनि त्यसको असर चाहिँ नेपालले भोगिरहेछ, जस्तै तपाईँको हेर्नुहोस् केही वर्ष अगाडि यो मनाङको पिसाङबाट गएको तपाईँको बाढी पहिरो, सिन्धुपाल्चोकको तपाईँको हेलम्बुमाथि भेमाथाङबाट गएको मेलम्चीको पहिरो, केही वर्ष एक वर्ष अगाडि उहाँ तपाईँको नाम्चीको थामेमा गएको पहिरो, यो चिज त तपाईँको देउतारी सार भएको होइन नि, यो त सबै जलवायु परिवर्तनको कारणले गर्दाखेरि। त्यसो भएको हुनाले जस्तै यहीँ मनाङ मुस्ताङमा हेर्नुहोस् तपाईँको दुईवटा लो गाउँहरू खानेपानीको मुहान सुकेपछि गाउँ तपाईँको विस्थापित हुनुपर्ने अवस्था, यस्तो समस्याहरू अब आउन सक्छ। त्यसो भएको हुनाले अब ती समस्याहरूलाई हिजो हाम्रो कन्ट्रिब्युसन जिरो छ, तैपनि अब त्यसको असर चाहिँ हामीले प्रत्यक्ष अब भोग्न सुरु गरिसकेपछि अब राज्यले त्यसबाट अब विश्वमै तपाईँको छलफल भएको युएनएफसिसीहरूको नेगोसिएसन छलफल भएको अब नेपालमा पनि त्यसबाट हामीले कार्बन सञ्चित गरे बापतको त्यो नापेर हामीलाई तपाईँको त्यसको क्षतिपूर्ति स्वरूप रकमहरू आउन सुरु भइसक्यो। हिजो हामीले के हो कार्बन भनेर बुझाउनु पर्यो, क्लाइमेट चेन्ज के हो भनेर बुझ्छ, अब हामी अब त्यसको लाभ लिने अवस्थामा आइसकेको छ। त्यसो भएको त्यसको पनि मेकानिजमहरू त्यसो भएको हुनाले अब तल चाहिँ कसरी लान बनाउँदैछ, नीति नियमहरू बनाउँदैछ भने अब तपाईँको त्यसलाई कसरी जाने भन्दाखेरि स्थानीय समुदायको कुराहरू गर्नुपर्दाखेरि अहिले वन उपभोक्ता महासंघ फेको फन्डबाट र नेपालको आदिवासी जनजातिहरूको उसमा लानको लागि चाहिँ आदिवासी जनजातिहरूको संरचना हामी तपाईँको प्रदेश संरचना छ, तपाईँको जिल्ला संरचनाहरू छन्, त्यसपछि गएर अब हुँदा हुँदा पालिका र वडासम्मको र त्यस्तै गरेर हाम्रो कस्टमरी प्र्याक्टिसेसहरू जुन हिजो हामीले गरिरहेको छ कस्टमरी तपाईँको ऐनहरू छन् ती चिजहरूलाई पनि मान्यता दिएर ग्रासरुटसम्म लाभहरूको वितरण गर्ने भनेर हामी एकदम व्यापक छलफलमा छौँ।
1: तर त्यसमा अध्यक्ष आदिवासीको प्रतिनिधित्व पनि चाहिएला नि।
2: आदिवासीको प्रतिनिधित्व हाम्रो नेपाल आदिवासी जनजाति महासंघ जातीय संस्थाको हामी अहिले महासंघ छौँ, त्यो महासंघ हो। त्यस्तै गरेर त्यसपछि गएर हाम्रो सातैवटा प्रदेश संरचना छन्, ती प्रदेश संरचना र त्यसो हुँदै जिल्ला संरचना, त्यो हुँदा हुँदै तपाईँको पालिका र वडा संरचनामा हाम्रो त्यो समितिहरू मार्फत नै ती बाँडफाँडहरू गर्ने मेकानिजमहरू तयार भइरहेको छ। अब चाहिँ लाभको बाँडफाँडमै हामी पुगिसकेको छ, त्यो लाभ पनि तपाईँको स्थानीय आदिवासी जनजाति स्थानीय समुदायको हातमा पुर्याउनको लागि पनि हामीले त्यो मेकानिजमहरू नेपाल सरकार वन मन्त्रालय सँग बसेर हामीले तयार गरिरहेको छ, रिजर्भेसनहरू रहिरहेको छ। किनभने अब क्लियर मेकानिजम नभइकन तलब पठाउँदाखेरि फेरि त्यहाँ फेरि अर्को कन्फ्लिक्ट निम्त्याउँछ, त्यसलाई अलिकति केयरफुल्ली ह्यान्डल गर्नको लागि हामी रेड सेलमा भएको हामी तपाईँको नागरिक समाजबाट भएको फेको फन्ड र नेफिनहरू बसेर त्यसलाई कसरी बेनिफिटलाई तपाईँको तलसम्म सबैलाई खुसी पार्न सकिन्छ भन्ने हिसाबले हामी त्यसैमा काम गर्दैछौँ।
1: जल जमिन जंगल र मानव बीचको यो साइनो काटे छ, यसलाई चाहिँ खलबल्याउनु हुँदैन।
2: यसलाई खलबल्याउनु थाल्यो भने धेरै चिज खलबलिन्छ, त्यसले राजनीति पनि खलबलिन्छ, त्यसले गर्दा तपाईँको भोलि देशको समृद्धि पनि खलबलिन्छ। त्यसो भएको हुनाले त्यो चिजहरूलाई खलबलाएर त हाम्रो देशलाई समृद्ध बनाउँछु भन्ने सोच देख्छ भने त्यो चाहिँ दिवा सपना मात्र हुनेछ। सबैलाई अपनत्व महसुस हुने गरेर यो मेरो हो, यो हाम्रो हो, जस्तै यो सरकार हाम्रो हो, यो देश हाम्रो हो, यो मेरो हो, यो हाम्रो हो भन्ने किसिमको जुन कलेक्टिभ भोइसहरू बाहिर नआएसम्म यो कुनै पनि चिजहरू सफल हुँदैन। त्यसो भएको हुनाले हामी आदिवासीहरू त हाम्रो जुन हिजोदेखि कलेक्टिभ अधिकार, सामूहिक अधिकार, सामूहिक उसको लागि हामी लड्ने भएको हुनाले यसमा हामी हाम्रो तर्फबाट कन्ट्रिब्युसन गर्ने हाम्रो साथ सहयोग चाहिँ रहन्छ। तर सरकार राज्यले पनि मुद्दाहरूलाई बुझेर त्यसलाई सम्मान गरेर अगाडि बढेको खण्डमा, विन विन सिचुएसन गरेर अगाडि बढेको खण्डमा एकैसाथ अगाडि बढ्न सकिन्छ। ती साइनोहरूलाई अझ जति गाढा बनायो, जति प्रगट बनायो, गन्तव्य पनि हाम्रो यो देशले पनि, हाम्रो अधिकारको मात्र कुरा गर्दैन, यो देशलाई समृद्ध बनाउने कुराहरूमा, यो देशलाई तपाईँको जैविक विविधताहरूलाई संरक्षण गर्नको लागि पनि हाम्रो कार्यक्रमहरू अगाडि बढिरहेको हुनाले त्यसैमा हामी लाग्छ।
1: कार्यक्रम साइनको लागि यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: एकदम तपाईँलाई पनि र यो

0: विस्तार गर्ने गरेर जुन किसिमको कार्यक्रमहरू छ र त्यो कार्यक्रमहरू चलाउँदै गर्दाखेरि एउटा मिडियाको एउटा सञ्चार माध्यमबाट तपाईँहरूले जुन किसिमको सपोर्ट गरिरहनु भएको छ, म कार्यक्रमको तर्फबाट र महासंघको तर्फबाट यहाँ सबै परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: उता लमजुङबाट मिना गुरुङ दिदी हुनुहुन्छ, सम्भवले उहाँ पनि हामीसँगै हुनुहुन्छ। नयाँ अध्यक्षज्यूसँग म अब पोखरामा रहेर लमजुङबाट मिना दिदी हामी दुईले यो साइनो जोडिरहेका छौं र जोडिरहने पनि छौं। हस्, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा हेल्मज्यू हामीसँग रेडियो कार्यक्रम साइनोको लागि कुराकानी गर्दै।

नेफिनका अध्यक्ष निमलामा ज्यूसँग गरिएको कुराकानीसँगै कार्यक्रमको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले जनाउ दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्नो सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नेफिनका अध्यक्ष निमलामा हालमुज्यू र तालिममा सहभागी भएका सबैलाई धेरै धेरै धन्यवाद। म आरजु विष्ट सल्यानी बजेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआई को आर्थिक सहयोग, नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: sip on ya. Extreme energy drink.
1: बिस्तारै बिस्तारै ल बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा ठिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको

0: 32 मोबाइल 9846 90301 9846 74065
1: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
2: होइन यो नाति केटो पनि कस्तो भन्यो, हाम्रो पाला गीत बज्न लाग्यो, रेडियो बटार्या बटारै गर्छ बा।
3: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डेडी हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज हो नि।

ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड़ बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट।

0: Liponia.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सुन्दर देखिनु तपाईको अधिकार हो हेरचाह हाम्रो जिम्मेवारी अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा
3: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने ट्याटु हटाउने
2: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने शरीरमा भएका मुसा र कोठी हटाउने
3: हाइड्रोफेसियल सेवा सेमी पर्मानेन्ट मेकअप
2: आँखी भोको नयाँ आकार दिने कानमा भएको पालको उचित उपचार
3: कपाल झर्ने समस्याको उपचार अनुहारमा भएको डन्डीफोरको उपचार
2: चौरीपनको उपचार सँगै बोटक्स पीआरपी फिलर्स साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ
3: सुन्दरता अब सपना होइन वास्तविकता हो आजै सम्पर्क गर्नुहोस् 98426-10-320 र 98118-41-591
2: मनोकामना एस्थेटिक सेन्टर आत्मविश्वासको नयाँ पहिचान विश्व नगरपालिका साथ त्रिवेणी टोल लमजुङ
4: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 066-590-999 मोबाइल 98477-69229

0: बीच वार्ताको प्रयास समेत गरिने र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दै नेपाल खबरमा अब पूरा खबर पालिकाको बेरुजु 2,20,47,26,00,000 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2080-81 सम्मको कुल बेरुजु 2,09,28,91,00,000 रहेकोमा आर्थिक वर्ष 81-82 बेरुजु 19,04,77,00,000 समेत गरी बाँकी 2,20,47,26,00,000 बेरुजु पुगेको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सम्परीक्षणबाट 8,14,64,00,000 फर्स्यूट समायोजन तथा सम्परीक्षणबाट 28,22,00,000 थप भएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको 63औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 2,721 पालिकाको 11,09,52,38,00,000 लेखा परीक्षण सम्पन्न भएको छ। लेखा परीक्षणबाट 21,47,50,00,000 बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि 2,42,73,00,000 फर्स्यूट गरेकोले 19,04,77,00,000 फर्स्यूट गर्न बाँकी रहेको देखिएको हो। त्यसमध्ये असूल गर्नुपर्ने 2,01,33,00,000 नियमित गर्नुपर्ने 15,18,94,00,000 र म्याद नागेको पेस्की 1,84,50,00,000 बाँकी बेरुजु देखिएको छ। गएको आर्थिक वर्षमा 4 महानगरपालिका 10 उपमहानगरपालिका 261 नगरपालिका र 446 गाउँपालिका समेत 721 स्थानीय तहको 11,09,52,00,000 लेखा परीक्षण सम्पन्न गरिएको छ। प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा एक पालिकाले लेखा परीक्षण गराएको छैन। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन र घटनाको कारण 179 कार्यालय तथा निकायको लेखा र त्यस सम्बन्धी श्रेष्ठता पेश नभएकोले 1,47,90,00,000 लेखा परीक्षण गरिएको छैन। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत नै राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो। समीक्षा अनुसार ब्याज दर करिडोर बैंक दर अनिवार्य नगद मौजदात सीआरआर तथा वैधानिक तरलता अनुपात एलआर सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अपेक्षा गरिएको छ। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय संचालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र पालिका शिक्षक विद्यालय र सरोकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन संचालन हुने कक्षा 1 देखि 3 सम्म जम्मा 26 पाठ्यघण्टा अर्थात वार्षिक 832 कार्यघण्टाको पठन पाठन गर्नुपर्ने भएकोले त्यसको व्यवस्था स्थापन गरिएको महानिर्देशक पौडेलले बताउनुभयो। भारतले चीनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौजदात रहेको नेपाल चीनी उत्पादक संघले जनाएको छ। संघले विज्ञप्ति निकालेर चीनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सीजनसम्म 13 चीनी उद्योग संचालनमा आएको र झण्डै 1,90,870 मेट्रिक टन चीनी उत्पादन भएको संघले जानकारी दिएको छ। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चीनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चीनी मौजदात रहेको संघको भनाइ छ। आउँदो क्रसिङ सीजनसम्म नेपालमा पर्याप्त मात्रामा चीनी उत्पादन हुने संघले जानकारी दिएको छ। स्वदेशमा पर्याप्त मौजदात रहेकोले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकोले अनावश्यक रूपमा चीनीको भण्डारण नगर्न संघले अनुरोध गरेको छ। सर्वोच्च अदालतले सीमानाकामा 100 रूपियाँ भन्दा बढ़ीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार उठाएको विषय अव्यावहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगनाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपड़ा लगायत दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रको सीमानाकामा कड़ाई हुन थालेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण रूख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा संचार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। हावाहुरी चलेका बेला घर बाहिर हिन्डुल नगर्न, घरको झ्यालडोका राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रोख खम्बा नजिक र बिजुलीको तार मुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह छ। पश्चिमी वायु र स्थानीय वायुको अहिले आंशिक प्रभाव रहेको छ र यसका कारण हावाहुरी सहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिमको हिमाली पहाड़ी भाग र मधेस प्रदेशको एक दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्लाहीको हरिपुरमा इट्टा निकाल्ने क्रममा थिचिएका तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर तीनजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गौडैता नगरपालिका 7 रामवनका फिताई मनसुर, गौडैता नगरपालिका 9 शम्भु राउत र भारतको लखिमपुरका अंगद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक सरोज राईले जानकारी भयो। घाइते भएका मलंगवा नगरपालिका 7 तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा र मलंगवा नगरपालिका 7 सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्ध विरामलाई थप 45 दिन लम्ब्याउन दुई देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारीकदेखि शुरू भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनको लागि युद्ध विराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनैतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधिबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समय अवधि थपिए पनि दक्षिण लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको संघर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। केही बेर अगाडि भएको टसमा अमेरिकाले टस जितेको छ र उसले पहिला ब्याटिङ रोजेको छ। नेपालले पहिला बलिङ गर्दैछ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। यो श्रृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजयी हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पालिकाको बेरुजू 2 खर्ब 20 अर्ब नाग्यो। नवयुवा आन्दोलनका कारण 179 निकायको हिसाब परीक्षणै हुन सकेन। भारतले निर्यात रोके पनि चिनी पर्याप्त रहेकोले मूल्य नबढ़ने उद्योगीको भनाई, अनावश्यक भण्डारण नगर्न आग्रह। आज मधेश लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, दिउँसो केही ठाउँमा पानी पर्ने अनुमान। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देशबीच वार्ताको प्रयास गरिने। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

0: संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन दुई
1: कोलासत्थरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गुरूङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र वासवन्दन दुई भव्य प्रदर्शन हुँदैछ।
0: चर्चित निर्देशक एवं नायक गोरे गुरूङद्वारा निर्देशित चलचित्र वासवन्दन दुई
1: मनोज गुरूङ, प्रमिला गुरूङ, टिकाराम घले, कुपिना गुरूङ, टेक गुरूङ, यमुना गुरूङ, विक्रम राणा मगर, लक्ष्मी गुरूङ, प्रीति घले, किसान गुरूङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुति।
0: प्रदर्शन हुने मिति 2083 जेठ 2 गते शनिबार, समय दिनको 12 बजे र 3 बजे, स्थान वरन्डा रेस्टुरेन्ट इभेन्ट बेसिसर 7।
1: टिकट दर ₹300 र ₹500।
0: सम्पर्कको लागि निर्देशक गोरे गुरूङ 97660-10-286, यमुना तमिसो 97694-92-230।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625020209।

0: Mania.
1: Extreme energy drink.
2: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
16: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिंहको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
2: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9452013236।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664-40-21-23, 40-21-24, मोबाइल 9841-45-14-48।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
11: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
12: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
11: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
12: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
11: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख दान युएस 312 नै लगाउने निर्णय गर्यौं।
12: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख दान युएस 312 नै लगाउनेछौ।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्करधान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
13: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
14: एक्सट्रिम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: स्थानीय तहहरूको बेरुजु 2 खर्ब नाग्यो, 2 दिन बेदा दिने निर्णय पछि पठन पाठन सञ्चालनका लागि नयाँ व्यवस्था। लमसुङमा अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने, आर्थिक वर्षको अन्तिममा विकास निर्माणका काम प्रभावित हुने निश्चित। 5 वर्षदेखि मानव सेवा आश्रम आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनर्मिलन। स्वस्थ जीवनशैली प्रवर्धनका लागि भोटेउडारमा पोषण तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन। र इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, 2 देशबीच वार्ताको प्रयास।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।
3: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
4: अब समाचार विस्तारमा। पालिकाको बेरेजु 2,20,47,36,00,00 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2080-81 सम्मको कुल बेरेजु 2,09,28,91,00,00 रहेकोमा आर्थिक वर्ष 81-82 बेरुजु 79,04,87,00,00 समेत गरी बाँकी 2,20,47,26,00,00 बेरुजु पुगेको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सम्परीक्षणबाट 8,14,64,00,00 फर्स्युट समायोजन तथा सम्परीक्षणबाट 28,22,00,00 थप भएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको 63 प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 पालिकाको 11,09,22,52,38,00,00 लेखा परीक्षण सम्पन्न भएको छ। लेखा परीक्षणबाट 21,47,50,00,00 बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि 2,42,73,00,00 फर्सेट भएकाले 19,04,77,00,00 फर्सेट गर्न बाँकी रहेको देखिएको छ। त्यसमध्ये असुल गर्नुपर्ने 2,01,33,00,00, नियमित गर्नुपर्ने 15,18,94,00,00 र म्याद नागेको पेस्की 1,84,50,00,00 बाँकी बेरुजु देखिएको छ। यो वर्ष लेखा परीक्षणबाट औँलाइएपछि 491 पालिकाले 32,19,00,00 र प्रारम्भिक प्रतिवेदन जारी गरेपछि 502 पालिकाले 47,96,00,00 समेत गरी 80,54,14,00,00 असुली गरेका छन्। विगत वर्षको बेरुजु सम्परीक्षणको क्रममा 482 पालिकाबाट 1,01,87,00,00 समेत यो वर्ष कुल 1,82,01,00,00 रूपियाँ असुल भई सम्बन्धित राजस्व खातामा दाखिला भएको छ। गएको आर्थिक वर्षमा 4 महानगरपालिका, 10 उपमहानगरपालिका, 261 नगरपालिका र 446 गाउँपालिका समेत 721 स्थानीय तहको 11,09,52,00,00,00 लेखा परीक्षण सम्पन्न गरिएको छ। प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा एक पालिकाले लेखा परीक्षण गराएको छैन। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन र घटनाको कारण 171 कार्यालय तथा निकायको लेखा र त्यस सम्बन्धी स्रोत पेश नभएकोले 1,47,90,00,00,00 लेखा परीक्षण गरिएको छैन। शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्था गरेको छ। मन्त्रिपरिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई स्वास्थ्य भएको छ। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 250 दिन पठन पाठन सञ्चालन हुने, कक्षा 1 देखि 3 सम्म जम्मा 26 घण्टा पाठ्यघण्टा अर्थात वार्षिक 832 कार्यघण्टाको पठन पाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताउनुभयो। उहाँका अनुसार 4 देखि 7 सम्म जम्मा 32 पाठ्यघण्टा अर्थात वार्षिक 1024 कार्यघण्टा र कक्षा 9, 10, 11 र 12 कम्तीमा 37 पाठ्यघण्टा अर्थात 1024 184 कार्य घण्टादेखि बढ़ीमा 42 पाठ्य घण्टा अर्थात 1344 कार्य घण्टा पठन पाठन गर्नुपर्ने हुन्छ। पठन पाठन संचालनका लागि खर्च भएको 32 घण्टाको समय अविधलाई एक पाठ्य घण्टा मानिने कार्यालय केन्द्रका महानिर्देशक पौडेलले जानकारी दिनुभयो। तोकिएको पाठ्य घण्टा नघट्ने गरी विद्यालयको समय अवधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यतया पाठ्य घण्टा गणना एक घण्टाको इकाइमा गरिने केन्द्रले जनाएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार 205 दिन विद्यालय सञ्चालन गर्दा न्यून हुन आउने पाठ्य घण्टा दिन संख्या 21 र शिक्षा नियमावलीको नियम 85 अनुसार 220 दिन विद्यालय खुल्ने व्यवस्था अनुसार न्यून हुने दिन संख्या 36 हुन आउँछ। अपुग भएर बाँकी हुन आउने 218 दिनको समय मध्ये दैनिक 15 मिनट प्रार्थना र 20 मिनट खाजा समय छुट्याउँदा 6 घण्टाको विद्यालय समयमा पाठन पाठनका लागि दैनिक रूपमा प्राप्त हुने समय अवधि 5 घण्टा 25 मिनटका आधारमा वार्षिक पाठन पाठनका लागि उपलब्ध समय 758 घण्टा हुनेछ। यसरी अपुग हुने पाठ्य घण्टालाई विद्यालय समयभन्दा अतिरिक्त समयमा गरिने परियोजना तथा प्रयोगत्मक कार्य लगायतका सिकाइ सम्बद्ध क्रियाकलापलाई विषयगत तथा बहुविषयगत सिकाइ उपलब्धिसँग आबद्ध गर्ने र यसरी सिकाइका लागि उपयोग हुने समयलाई वार्षिक कार्य घण्टामा समावेश गर्ने केन्द्रले निर्देश गरेको केन्द्रका महानिर्देशक पौडेलले बताउनुभयो। लमजुङमा सञ्चालनमा रहेका अवैध तथा मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने भएका छन्। जिल्ला अनुगमन समितिले जिल्लाभर सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमनपछि दर्ता नवीकरण र आवश्यक अनुमति नलिए सञ्चालन गरिएका उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो। जिल्ला समन्वय समिति लमजुङका प्रमुख तथा अनुगमन समितिका अध्यक्ष पूर्णबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकले कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउने निर्णय गरेको हो। क्रसर उद्योग सञ्चालनको लागि सरकारले नीति र नियम भएको सँगै मापदण्ड विपरीतका क्रसर उद्योगहरूलाई रोक लगाउन संघीय सरकारले निर्देश दिएको लमसुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो।
3: लमजुङ जिल्लामा अहिले कसरहरूको हामी अनुगमन गर्न गयौं र धेरै जसो कसरहरूले मापदण्ड पूरा गरेको छैनन्, इजाजत लिनुपर्ने लिएको छैन। अब फेरि नेपाल सरकारले पनि अहिले मापदण्ड पूरा नभएका दर्ता भएका तर दर्ता र अनुमति इजाजत लिएका तर मापदण्ड पूरा नभएको कारणले नवीकरण चाहिँ नगरेर राखेका त्यस्ता किसिमका कसरहरू पनि छन्। ती पनि जबसम्म नवीकरण हुँदैन तबसम्म त्यसलाई हामी भ्यालिड मान्न मिल्दैन। त्यसले गर्दाखेरि यी कसरहरूलाई व्यवस्थित गर्नको लागि हामीले अहिले त्यसरी अव्यवस्थित रूपमा र गैर कानूनी रूपमा अथवा कुनै निकायमा अनुमति दर्ता प्रक्रिया पूरा नगराइकन सञ्चालनमा भएका कसर उद्योगहरूलाई हामीले अहिले सञ्चालनमा रोक लगाउने निर्णय जिल्ला अनुगमन समिति बैठकबाट निर्णय गरेका छौँ।
4: बैठकले सञ्चालनका लागि आवश्यक इजाजत नलिएका, समयमै नवीकरण नगरेका तथा प्रचलित कानून अनुसार दर्ता नभएका उद्योगहरूलाई बन्द गर्न स्थानीय तह मार्फत कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। समन्वय प्रमुख गुरूङको नेतृत्वमा प्रहरी एवं सुरक्षा निकायका प्रमुख सहितको टोलीले केही साता अघि जिल्लाका विभिन्न क्रसर उद्योगहरूको स्थलगत अनुगमन समेत गरेको थियो। अनुगमनका क्रममा कतिपय उद्योगहरूले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गरेको, निर्धारित मापदण्डमा नरहेको तथा आवश्यक प्रशासनिक प्रक्रिया पूरा नगरेको पाइएको थियो। बैठकको निर्णयसँगै जिल्ला समन्वय समिति लमसुङले जिल्लामा सबै स्थानीय तहहरूलाई पत्रचार गर्दै निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ। समितिले पालिकाहरूलाई आफ्नो क्षेत्रमा रहेका अवैध क्रसर उद्योगहरूको विवरण संकलन गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन समेत निर्देशन दिएको छ। समितिको निर्णयपछि जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरू कानूनी दायरामा आउनुपर्ने दबाव बढ़ेको छ। वैधानिक प्रक्रिया पूरा गरेका उद्योगहरूलाई भने आवश्यक मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने बताइएको छ। जिल्ला अनुगमन समितिले आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिने र कानून विपरीत सञ्चालन हुने उद्योगहरूमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ वर्षाङ दि समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजा, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
10: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त। बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
10: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
12: मर्सङ एफएम 95 मेगाहर्ज।
4: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ सुदूरमुकाम बेसीसर स्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका अर्जुन भनेर चिनिने 42 वर्षीय गोडीराम तराईको पारिवारिक पुनर्मिलन भएको छ। चितौनको भरतपुर महानगरपालिका अन्तर्गत मंगलपुर स्थायी ठेगाना रहेका दराईको 5 वर्ष अघि आफ्नो आमा र बुबाको निधन भएको र काजक्रिय सकेपछि विरक्ति र घर परिवारसँग सम्पर्कविहीन बनेका थिए। शुक्रबार एक कार्यक्रमका बीच दराईको भाउजू सुमन दराई र बहिनी पूजा दराईलाई जिम्मा लगाइएको हो। संयोजक अनिता अधिकारीले सड़कबाट उद्धार गरेर ल्याएको बताउँदै आगामी दिनमा सड़कमा आउने वातावरण नबनाउन परिवारलाई आग्रह गर्नुभयो। दराईलाई घरमा पनि औसत वातावरणमा राख्नुपर्नेमा अधिकारीले जोड़ दिनुभयो। पुनर्मिलन कार्यक्रममा आश्रमका संरक्षक एवं केन्द्रीय सदस्य जमीन्द्रमान खली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी लगायत आश्रमका कर्मचारी र आश्रित व्यक्तिहरूको उपस्थिति थियो। अर्जुन मानव सेवा भनेर चिनिने गोडीराम दराईलाई टीका दोसल्ला अडाएर विदाय गरिएको थियो। सोही अवसरमा दराईका विदेशमा रहनुभएका दाईले आश्रमलाई सम्मान स्वरूप अनलाइन माध्यम मार्फत 25,000 रकम सहयोग गर्नुभएको आश्रमका संयोजक अधिकारीको भनाइ छ। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक भएपछि दराईको परिवार आश्रमको सम्पर्कमा आएको हो। 2078 मक्सिर 15 गते मध्यनेपाल नगरपालिका 10 हाँडी खोलाबाट उद्धार गरी आश्रम ल्याइएको थियो। गाउँमा परिचित र व्यवहारिस हुँदै गरेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनको उद्धार गरी मानव सेवा आश्रममा ल्याएको हो। मानव सेवा आश्रमले आश्रममा भएका विभिन्न क्रियाकलाप गतिविधिहरूलाई सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेपछि सो व्यक्तिलाई चिन्ने व्यक्तिहरूले परिवारसम्म पुर्याउन मदत गर्दै आएका छन्। विगत 5 वर्षदेखि आश्रममा रहँदै आएका दराईलाई हाल प्रवासमा रहेका उनका आफ्नै भाइले पहिचान गरेको आश्रमले जनाएको छ। हाल दराईको पारिवारिक पुनर्मिलन भएसँगै खुशी भएका छन्। सहारबिनहरूलाई आश्रय दिँदै आएको मानव सेवा आश्रममा हाल 25 जनाले आश्रय लिइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ। लमसुङको दुर्ती गाउँपालिकामा पूर्व सूचनामा आधारित आपतकालीन प्रतिकार परियोजना संचालन सम्बन्धी एक दिने समन्वय बैठक सम्पन्न भएको छ। विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकामा आयोजित बैठकमा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर खलीको अध्यक्षता रहेको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत हिमराज काफ्ले गाउँपालिकाका 9 वडाका वडाध्यक्षहरू कर्मचारी सुरक्षाकर्मी लगायतको उपस्थिति थियो। मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसको सहयोगमा आयोजित कार्यक्रममा एसडीसीएसका विगत पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य विज्ञ विमल विक र एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ लगायतले परियोजनाको उद्देश्य विपद पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विपदका सम्भावित जोखिमलाई समयमै पहिचान गरी पूर्व सूचनाका आधारमा प्रभावकारी प्रतिकार्य योजना संचालन गर्ने, स्थानीय तहबीच समन्वय मजबूत बनाउने र समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। जिल्ला प्रशासन कार्य लमसुङमा हेल्प डेस्क अर्थात नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सेवाग्राहीलाई सहज र छिटो सेवा प्रवाह गर्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर सहित नागरिक सहायता कक्ष स्थापना गरेको कार्यालयले जनाएको छ। टाढाबाट सेवा लिन आउने सेवाग्राहीलाई कुन कोठाबाट कुन सेवा लिने भन्ने अन्यल हटाउन तथा सेवा प्रवाहलाई छिटो छरित बनाउन हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो। प्रशासन कार्यालयबाट लिने सेवाका लागि बाहिर पैसा तिरेर निवेदन लेखाउनु पर्ने बाध्यता हटेको समेत उहाँको भनाई छ। हेल्प डेस्क मार्फत पेन्सन, दलित, जनजाति, खस आर्य, मुस्लिम, दुई नाम थर वा ठेगाना फरक सिफारिश, नागरिकताको अभिलेख, खातहतियार तथा विस्फोटक पदार्थ सहित सिफारिश, संस्था नवीकरण लगायत सेवाका लागि आवश्यक निवेदन कार्यालय परिसरबाटै लेखिने व्यवस्था समेत गरिएको छ। सामुदायिक रेडियो मर्साङ 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्य लमसुङले सुरक्षा सम्बन्धी सचेतनामूलक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणका लागि दोस्रो सम्झौता भएको छ। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समुदाय सचेतनाका लागि साप्ताहिक रेडियो कार्यक्रमका लागि औपचारिक सम्झौता भएको हो। जिल्ला प्रहरी कार्य लमसुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत र रेडियो मर्साङका निर्देशक मीना गुरूङले दोस्रो चरणमा रेडियो कार्यक्रम सुरक्षा सरोकार उत्पादन र प्रसारण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा रेडियो स्टेशन प्रमुख सन्देश पौडेल तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीको रोहोभर हस्ताक्षर रहेको छ। सम्झौता अनुसार 15 मिनटको अवधि रहेको सुरक्षा सरकार यही जेठदेखि 2083 चैत्र मसान्तसम्म प्रसारण हुनेछ। कार्यक्रम हरेक सोमबार बिहान 7 देखि 7:30 बजे र पुनः प्रसारण सोही दिन बेलुका 8 बजेदेखि रेडियो मर्साङ 95 मेगाहर्ज र रेडियोको विभिन्न सञ्जाल मार्फत प्रसारण हुनेछ। कार्यक्रममा प्रहरीले समुदायमा आवश्यक सूचना, सचेतनामूलक सन्देश तथा जिल्लाको अपराध नियन्त्रण तथा सुरक्षा प्रयासबारे जानकारी प्रस्तुत गर्नेछ। कार्यक्रम प्रस्तुतको रूपमा प्रहरी जवानहरू देवकुमारी बलामी र देवमाया थापा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा लमसुङले जेठको अन्तिम साता जिल्ला अधिवेशन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी लमसुङको बैठकले जेठ 23 र 24 गते जिल्ला अधिवेशन तोकेको हो। राष्ट्रपा केन्द्रीय परिपत्र बहुजन जिल्ला कार्य समितिको बैठकले जिल्ला एवं स्थानीय तह अधिवेशनको कार्यतालिका समेत तयार गरेको छ। जिल्ला कार्य समितिले जिल्ला अधिवेशनसँगै स्थानीय तह तथा वडा तहको संगठन विस्तार र अधिवेशन तालिका सार्वजनिक गरेको हो। भोटेवडा र सामुदायिक इकाई केन्द्र सुन्दरबजार 9 को आयोजनामा 4 दिने असल खानपानमा सुधार तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन भएको छ। एसडीसीएस नमूना सामुदायिक अस्पतालद्वारा सञ्चालित स्टेप अप एण्ड स्केल अप परियोजनाको प्राविधिक सहयोगमा नसर्ने रोग न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सुन्दरबजार नगरपालिका वडा नम्बर 7, 8 र 9 अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका महिला पुरूष गरी 18 जनाको सहभागिता छ। पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मुटु रोग लगायतका नसर्ने रोगहरूको जोखिम बढ़दै गएको अवस्थामा स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्रीको प्रयोग गरी पोषणयुक्त खानपानको अभ्यास बढ़ाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिम अवधिभर सहभागीहरूलाई स्थानीय स्रोत साधनको उपयोग गरी सर्वोत्तम पिठो, मिक्स, साथ तथा विभिन्न प्रकारका पोषणयुक्त परिकार बनाउने विषयमा सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा सञ्चालन गरिनेछ। साथै स्वस्थ खानपान, सन्तुलित आहार र दैनिक जीवनशैली सुधार का उपायबारे समेत जानकारी प्रदान गरिने कार्यक्रम रहेको छ। तालिम पश्चात सहभागीहरूलाई सर्वोत्तम पिठो उत्पादन तथा व्यवसाय सञ्चालन सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिने जनाइएको छ। स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै स्वरोजगार तथा आय आर्जनका अवसर सिर्जना गर्न सकिने विषयमा समेत सहजीकरण गरिनेछ। तालिममा यस विषयमा हुन सामुदायिक अस्पतालका मनोविमर्शदाता तथा कार्यक्रम संयोजक शोभा ठकुरीको नेतृत्वमा सञ्चालन भइरहेको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य प्रमुख प्रशिक्षकको रूपमा रहनु भएको छ। आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। दिउँसो कोशी सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका साधारणतया स्थानमा बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँ बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भागमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा बागमती र कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा भएको थियो। वर्षेन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
4: स्थानीय तहहरूको बेरजु दुई खर्ब नाग्यो। दुई दिन विदा दिने निर्णयपछि पठन पाठन सञ्चालनका लागि नयाँ व्यवस्था लागू। लमसुङमा अवैध तथा वापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिने। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम प्रभावित हुने निश्चित। पाँच वर्षदेखि मानव सेवा आश्रममा आश्रय लिइरहेका गोडीराम दराईको पारिवारिक पुनर्मिलन र स्वस्थ जीवनशैली प्रवर्धनका लागि भोटेडारमा पोषण तथा सर्वोत्तम पिठो बनाउने तालिम सञ्चालन। बिहान 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्साङ्गी 95.9 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: Hello, Marsang de Pim Pansanabe Megahertz.
1: Aya, Marini Ama, Ayani, Ay.
2: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
2: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
1: जाने त भन्यो बाबु खै कहाँ जाने कहाँ जाने होला है
2: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
4: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
4: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
3: सम्पर्क फोन 9849068924 9850063780
1: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
10: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
11: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर बेसीसहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787

0: समृद्ध आधुनिक खरावारा मर्स्याङदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
5: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
4: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
5: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
4: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
5: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
4: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
5: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
4: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगाछ, क्याल्बोलुम प्रविधि से शोभा, आल्मोनियम कोटेल, सादा थिन रंगीन जस्ता पाता, हुलास ब्यूरा कलर, सान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला, तीन गुना लाना टुला, हुलास मुसम अर्कु तिल दमाइसे।
7: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: एरो छोड दे यार अति भयो पर्खाल पर्खाल मा रोमान्टिक गीत अलि सनसेट तिर घाँस बारी तिर सु गइराको खाल त्यस्तो हुनु पर्छ कसरी लाग्छ त्यस्तै 45 मिनट त्यहाँ जिए तेरो बाइक छ नि होइन
1: बाइक छ मैले भिडियो बनाउनलाई बेसी

0: लो बजेटमा बन्ने भिडियो भने यस्तै हो, मोडल सोडल हाल्यो भयो अलिक राम्रो हुन्थ्यो होइन, यस्तै चल्छ
1: मोडल भइहाल्छ
0: मोडल भइहाल्छ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
7: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
9: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
10: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
11: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
12: अहिले बिहानको ठीक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Japonia. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098260।
3: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
4: बाप्रे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगान्छ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियमको टेल सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर, छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक थिन, लानन टुबमुला, तीन गुणा लाना टुला, हुलास मुसम अर्को तिल दमाइसे।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018, 9846019018।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
9: स्थान: सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
11: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
12: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
11: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्न, मर्दा ढिलो गर्दैन।
12: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
13: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छन्।
12: कलाकारहरू विजय बराल, वर्ष राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: कहलाई के कोर को छैनो
1: अपने भई त कहलाई के कोर को छैनो
2: झम्परम झम्परम झम्परम
0: माया झम्परम झम्परम
3: झम्परम साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गुरु आमा।
4: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
3: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
5: गुरु आमा, यो सबै मैले गर्दा भएको।
6: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97 4 97 38 798।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली।

0: भयो बिचारा दाँतकै समस्या छ त कसरी हाँस्नु।
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी,
3: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
6: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
6: मलाई त एकदमै मन पर्यो।
5: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
7: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
5: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244।

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
1: तीन गुना लाना टुला
0: हुलास मुसम अर्को तिल दमाइसे
2: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041223 4021424 मोबाइल 9841445148
7: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
7: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: Bunnia, extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? उ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9461626344, 9461626344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
9: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

chengue y robarle carro.

0: से चुराया था जो।
1: आया मरे न्यामा यानी
2: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
2: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 98498692, 98450386780।
1: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 98139950।
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला, फुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 1 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हेलो हाई नमस्ते गुड आफ्टरनून स्वागत छ रेडियो मर्सङ्गी कल टाइममा आज भने कार्यक्रम प्रस्तुता म सुधा रहेको छु हिजो चाहिँ खुशी मायाजी आउनु भएको थियो आज भने म सुधा आएको छु अनि हजुर के गर्दै हुनुहुन्छ कल गर्नुहोला र यति बेला कोही हुनुहुन्छ हामीसँग कार्यक्रममा आज भने हजुरले आफूले मनपर्ने गीत गाएर सुनाउनु पर्ने हुन्छ कुन चाहिँ गीत गाउन मन छ हजुरलाई कुन चाहिँ गीत गाएर चाहिँ साथीलाई सुनाउन मन छ जोडिनुहोला र यति बेला कोही हुनुहुन्छ हेलो नमस्ते हेलो हामीसँग कोही साथी जोडिनु त भएको थियो तर कल चाहिँ काटिसकिएको छ भर्खर मात्रमा अनि हजुरले चाहिँ कार्यक्रम सुन्दैनुहोस् भने कल गर्नुहोला र यति बेला फेरि पनि कोही साथी सम्पर्कमा आइसक्नु भएको छ नमस्ते
1: नमस्ते हजुर
0: हेलो नमस्ते विवस्ती हुनुहुन्छ
1: हजुर हजुर
0: एकदमै विवस्तीलाई त मैले हजुरको आवाजले नै चिन्न थालिसके
1: नि हजुर रेडियो मर्सङ्गीसँग एकदम
0: एकदमै हजुर अनि के गर्दै हुनुहुन्छ हजुर आज
1: आज हजुर यतिखेर चाहिँ म घरमै छु
0: हजुर
1: यता घर काम गरेँ यताउता खाना खाएर बसिराखेको भन्नुपर्छ अब बजारतिर जान लागेको हजुर अहिले चाहिँ अब कार्यक्रममा सहभागी भइहाल्नु भन्ने लाग्यो
0: ए अनि हुन्छ हजुर त ठ्याक्कै यति बेला बजारतिर जाउँ भन्नुहुन्छ त जहिले पनि के छ यति बेला चाहिँ
1: यति बेला हजुर मेरो अलिकति अब हुन्छ नि केही अब खाद्यान्न सामग्रीहरू सकिएको अवस्था भनौँ हजुर अब अलिक ल्याइन्छ नि त हजुर
0: ए हजुर अनि कतिको घाम लागिरहेको छ त्यो त
1: छैन हजुर अब एकदम शीतल छ राति चाहिँ एकदम मजाले पानी परेको छ रातभरि जस्तो नि
0: हजुर
1: अहिले चाहिँ एकदम शीतल छ हजुर हावा पनि चलिरहेको छ घाम लागेको छैन हजुर
0: ए हजुर हुन्छ अनि आज चाहिँ हजुरले आफ्नो आवाजबाट गीत गाएर सुनाउनु पर्ने हुन्छ कुन चाहिँ गीत गाउनुहुन्छ सुरु गर्नुहोस् न है
1: हुन्छ हजुर त्यति राम्रो त हुन्छ होइन अलिक बिग्रिन्छ होला म प्रयास गर्छु
0: हुन्छ

0: हुन्छ, एकदमै मिठो आवाजबाट गीत सुनाइदिनु भएको लागि धन्यवाद दिन चाहन्छौ। हजुरले कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ, धन्यवाद हजुर। सम्झिनु पर्दा विशेष गरी हालकुबेट मसिन वाइफ पुष्पा चामलिङलाई मिठो सम्झना माया भन्न चाहन्छु, अनि साथीहरूले मगर, अमिना सुनवार, हरपल रोशनी, दिलसा राई, इतराम चौधरी, रोशन प्लाङ, एकदम एकान्त प्रेमी श्रेष्ठ, गगन तेरो छमे लगायत अहिले रेडियो मर्स्याङदी कल्ड्यान सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हुन्छ, नमस्कार, बाई बाई। हामीसँग हुनुहुन्थ्यो भर्खरै मात्रामा विभूषी, र उहाँले चाहिँ आफ्नो आवाजबाट गीत गाएर पनि सुनाइसक्नु भएको छ। र हजुरहरू कति साथीहरू सुन्नुहुन्छ, कल गर्नुहोला, कमेन्ट गर्नुहोला। आजको विषयमा लाइभ पनि प्रसारण भइरहेको छ, सँगसँगै हजुरहरूले लाइभबाट पनि कार्यक्रम सुन्नुहुन्छ भने हजुरहरूकै लाइभबाटको कमेन्ट पनि हामीले वाचन गरेर सुनाउनेछौ। हजुरले चाहिँ कमेन्ट सुन्नुपर्ने हुन्छ सर्वप्रथम त। आज चाहिँ मौसम पनि कहिले घाम लाग्ने, कहिले चाहिँ पानी पर्ला जस्तो बनिरहेको छ। हजुरहरूतिर के कस्तो छ जानकारी दिन सक्नुहुन्छ? र यति बेला फेरि पनि हामीलाई कोही साथीले सम्पर्क गर्नु भएको छ, उहाँसँग कुराकानी गरौं। नमस्ते।
2: गुड आफ्टरनून। नमस्कार।
0: गुड आफ्टरनून। नमस्कार रोशना जी, के छ हाल खबर?
2: हजुर एकदमै ठिक छ, तपाईँको कस्तो छ नि?
0: मेरो पनि एकदमै ठिक छ। अनि आज घरतिरै हुनुहुन्छ?
2: हजुर घरतिरै हो, घर छोडेर कहाँ जाने खै?
0: ए त्यही त, अनि आज ह्याप्पी सटरडे मनाउनु भयो होइन?
2: हजुर समय हो ह्याप्पी।
0: त्यही त नि। अनि हुन्छ, खाजा खानुभयो?
2: खाजा त खाएको छैन, अब कामनाजीले भारतीयमा असाध्यै मिठो बनाउँछ अरे भन्थ्यो। खाजा त अलिक टाढो पर्यो, अनि बेसर नजिकै पर्छ, सम्झान नजिक अब सुनेर बस्नुभयो होला नानी जोडाउँदै, उहाँले खाजा मिठो बनाउँछ होला सायद, के अरे सुकेरी खाजा त्यहाँ खानु आउनु पर्ला, उहाँको श्रीमानले मिठो बनाउँछ अरे खाजा त।
0: ए त्यही त नि, त्यहाँ जानु पर्ला जस्तो छ हामी सबैजना चाहिँ है। एक दिन समय मिलाएर जाने पो हो कि?
2: हिँडो आयो नि, एक घन्टामै आइपुग्छ, सुनिरहनु भयो होला सम्झनाइजीले, अब बनाइराख्छ होला सायद।
0: ए त्यही त नि। हुन्छ, अनि आज भने यहाँको मिठो आवाजको गीत सुनिहाल्ने हो कि?
2: पहिले त तपाईँले सुरु गर्नुपर्ने हो कि अरे, कसरी गाउने हो भनेर।
0: ल नि, मलाई त गीत आएको भए त हजुरले भन्नै पर्थेन नि।
2: आउँदैन
0: हजुर, त्यसरी मिठो स्वर पनि छैन, गाउन पनि आउँदैन, खासै गीत पनि सुनिँदैन।
2: तपाईँहरू जान सधैँ जस्तो गरेर नि मान्छेहरूले गीत आउनु पर्ने, अब स्वर पनि अब सधैँ बोलिरहनुहुन्छ तपाईँहरू, स्वर पनि आउनु पर्ने।
0: त्यही त नि, हो न त, कृष्णजीले गाउनु भएको सुन्ने भनेर नि।
2: हो र?
0: हजुर।
2: ल, जानी नजानी स्वर भए नि नभए नि अब अलिकति गाइदिन्छु नि त है।
0: हजुर हुन्छ।
2: रुदाजीको के

0: यति भन्न चाहे है।
1: हुन्छ, एकदमै मिठो गीत सुनाइदिनु भयो। आज चाहिँ अलिक फरक खालको गीत हामीले सुन्न पायौं कृष्णजी। आजकल हजुर अलि धेरै गीत सुन्न थाल्ने हुनु भएको छ कि के हो?
0: हजुर, अब सुन्नु चाहिँ एकदम मन लाग्छ, तर गाउनुले अब यति ढङ्ग नै छैन, उमेर पनि छैन। उमेर भए त अब कलाकारतिर हिँड्थ्यो होला, अब उमेर पनि गइसक्यो।
1: लौन, यति मिठो गीत गाइदिनु भएको छ, कलाकार नै हुनुपर्छ भन्ने छैन नि। हजुर हो नि, अनि आजको कसलाई सम्झिनुहुन्छ?
0: हजुर, अनि प्राविधिकमा साथ दिने दिलुजीलाई,
1: हजुर,
0: अनि अब मर्सेन्डी हो टिमलाई, अनि साथीहरू सम्झिनु पर्दा कृष्ण गुरुङ, चन्द्र लामा, यम सारु मगर, चेगु छेत्री, लक्ष्मी प्रसन्न मित्र, शङ्कर, श्याम, राम, सुषमा दिदी, कामना, शोभा, सरस्वती, मिथु, अनि सुनिरहनु भयो होला सम्झना गीतलाई पनि सम्झिन चाहे, खाजा त बनाइने नबनाइ, अनि आइत श्री मुना, सलिना, नाम लिएको नाम चुट्टीको सबैलाई एकमुष्ट सम्झिँदै अरूलाई पालो दिनु पर्यो। हस् त, बाबाई।
1: हुन्छ, बाई बाई। हामीसँग भर्खरै मात्रामा जोडिनु भएको थियो कृष्णजी, र उहाँले चाहिँ आफ्नो आवाजबाट मिठो गीत गाएर पनि सुनाइसक्नु भएको छ। अघि आउने पछि आउने सम्पूर्णलाई सम्झेर चाहिँ कार्यक्रमबाट सुनिसक्नुभयो। अनि हजुरहरूले आफ्नो कमेन्ट, अनि हजुरहरूले चाहिँ आफ्नो गीतबाट पनि साथीहरूलाई सम्झिन चाहनुहुन्छ भने सम्पर्कमा आउन सक्नुहुनेछ 0664-5200 डायल गरेर। र आज भने कार्यक्रम प्रस्तुता म सुधा रहेको छु भने प्राविधिकमा ढिलो हुनुहुन्छ, एक घण्टासम्म तपाईँहरूसँग हामी कुराकानी गर्नेछौ। हजुरहरूले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हजुरहरूको मिठो कमेन्ट सुन्न चाहिँ नबिर्सनुहोला। मिठो कमेन्टका साथ साथै आफ्नो साथीलाई डेडिकेट गर्न सक्नुहुन्छ। र बेली अश्विमी आइडीबाट चाहिँ हाई भनेर कमेन्ट गर्नुभएको छ, हेलो भन्न चाहन्छु, कमेन्ट गर्दै गर्नुहोला। र यति बेला खोइनुहुन्छ, नमस्ते।
2: नमस्ते नमस्ते नमस्ते हजुर।
1: नमस्ते, धेरै दिनको नमस्ते हजुरलाई। यसो बाजै हुनुहुन्छ नि होइन?
2: हजुर,
1: के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ?
2: म त हस्पिटलमा भरण भएर बसे, 3 दिन भयो
1: हो र
2: चापेर। हजुर,
1: कता नि, विश्वकर्मै कि अन्त?
2: हजुर, यही सामुदायिक हस्पिटलमा हो।
1: ए, हजुरलाई नि असाध्यै बिरामी त परेको परि हुनुहुँदो रहेछ त होइन?
2: हजुर,
1: त्यही त नि। अनि खाजा खानुभयो?
2: छैन, सुतिरहेको छु।
1: ए, को को हुनुहुन्छ?
2: एक्लै हो।
1: अनि 3 दिनसम्म राख्नु भएको रहेछ, अलि ठुलै
2: सुगर त्यसरी बढेको, अस्ति बिहिबार जाँच आएको थिएँ।
1: हजुर,
2: अनि रगत जाँच 2 चोटि रगत 2 चोटि पिसाब जाँदाखेरि सुगर त्यसरी बढेछ कि, अनि खाँदाखेरि 250, नखाँदाखेरि 400 भएछ। खाएपछि 400 भएको, नखाँदै 250 भएको के, अनि भरण हुन परिहाले के।
1: ए, त्यही त नि। हुन्छ, अनि आफ्नो ख्याल गर्नुहोला, टाइम टाइममा औषधि खानुहोला। अब हस्पिटलमा हुनुहुन्छ, आज गीत गाउन त सक्नुहुन्छ र?
2: यसो सम्झेको मात्रै हो।
1: त्यही त नि, आफ्नो ख्याल गर्नुपर्ने हुन्छ। अब के कुरा चाहिँ खान हुँदैन भन्ने कुरामा बार्नु पनि पर्यो। हुन्छ सुभाजी, आफ्नो ख्याल गर्नुहोला। आज कसलाई सम्झिने हुन्छ? आज कसलाई सम्झिनु हुन्छ?
2: कोकोलाई भन्दाखेरि सर्वप्रथम हजुरलाई, अनि भित्र फोन उठाउने म्याडमलाई, अनि कृष्ण लामा, अनि कृष्ण गुरुङ, अनि याउसहरू, अनि सबै सम्पूर्णलाई सम्झिन चाहन्छु। म बोल्न पनि धेरै सकेँ होइन है, अब अनि त्यही भएर।
1: हुन्छ हुन्छ, आफ्नो ख्याल गर्नु होला है। हुन्छ, बाई
2: बाई।
1: हुनुहुन्थ्यो हामीसँग सुभाजी, र उहाँको स्वास्थ्य अवस्थाको लाभको कामना गर्न चाहन्छु। एकदमै उहाँलाई चाहिँ बिरामी हुनुहुन्छ भन्ने खबर हामीलाई आइदिनु भएको छ। आफ्नो ख्याल गर्नुहोला सुभाजी। अनि उहाँले चाहिँ कार्यक्रममा यसरी आफ्नो अवस्था नहुँदा हुँदै पनि गाह्रो अवस्थाबाट पनि आज हामीले सम्झिनु भएको छ, एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै आज चाहिँ हजुरहरूले पनि आफ्नो आवाजबाट गीत सुनाउनको लागि जोडिनुहोला। अहिलेको लागि पनि मिठो संगीतको सिलसिला स्वीकार्नुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, बुझिस्?

मिठो सांगीतिक उसिले सँगै अस्ट्रेलिया कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज भने कार्यक्रम प्रस्तुता म सुधा रहेको छु भने प्राविधिकबाट दिलो हुनुहुन्छ। आज अस्ट्रेलिया चाहिँ कार्यक्रममा जोडिएर आफूलाई मनपर्ने गीत गाएर सुनाउन सक्नुहुनेछ। कुन संगीत उसले गाउन मन छ, कुन संगीतबाट आफ्नो साथीहरूलाई सम्झिन चाहनुहुन्छ, आज चाहिँ हामीसँग जोडिनुहोला भन्न पनि चाहन्छौ। आजको कार्यक्रम प्रस्तुता अझले थाहानेछ, म सुधा रहेको छु। हिजो खुशी मायाजी आउनु भएको थियो हजुरहरूलाई, कतिको रमाइलो लागेको थियो। उहाँले पनि एकदमै रमाइलो तरिकाले प्रोग्राम चलाउनु भएको चाहिँ मैले बाहिरबाट पनि सुनिरहेको थिएँ, अनि हजुरहरूलाई पनि एकदमै रमाइलो लागिरहेको थियो होला कार्यक्रम सुन्नलाई। र हुन्छ हजुरहरूले आज पनि हामीलाई चाहिँ कल गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर, अनि हजुरहरूकोतिर मौसम के कस्तो भइरहेको छ जानकारी दिन सक्नुहुनेछ। आज भने हजुरहरूले आफूलाई मनपर्ने गीत गाउन पनि सक्नुहुनेछ 0663520020 डायल गरेर। आज हामीसँग चाहिँ कार्यक्रममा जोडिनुहोला भन्न पनि चाहन्छौ। लाइभबाट पनि प्रसारण भइरहेको छ, हजुरहरूको मिठो मिठो कमेन्ट सुन्न पनि नबिर्सने होला, साथीहरूलाई डेडिकेट गर्न पनि नबिर्सने होला भन्न चाहन्छौ। र हामीलाई चाहिँ लाइभबाट कार्यक्रमबाट सुन्नु भएको छ लाइभबाट चाहिँ र कमेन्ट सुन्नु भएको छ अतितञ्चन राई आइडीबाट, हेलो दर्शन नमस्ते, म पनि सुन्दैछु घर उदयपुर हाल बसाए काठमाडौँबाट, उही त हो अतितञ्चन राई। मीडिया प्रेमीहरू साथी सम्झनु पर्दा उषा किरण मुस्कान बान्तवा काले कमला वनेम लिम्बु, मीडिया प्रेमी निर्मला वनेम दीपा मगर मनकुमारी कान्छी कुलुङ जेनी लिम्बु मिसिङ रेवा दिलदुखी रिया रत्नबहादुर थापा रमला साम्पाङ राई पूर्णबहादुर थुलुङ राज खले मगर रायनी राजकला राधिका तिमन सिन्हा रीता राई रोदन सामलिङ निर्मला राई सोनेम शेर्पा पूनम मगर अजय राई अजय दनवार ढकाल धर्मराज पिपुना राई अस्मिता राई सबिना दुमी राई सम्झना कुलुङ राई रायनी राजकला साइली सोनिया कुलुङ अल मिस यू भनेर चाहिँ हामीलाई कमेन्ट सुन्नु भएको छ अञ्जन राई आइडीबाट चाहिँ। अब बस्ने गीतबाट चाहिँ सम्पूर्ण साथीहरूलाई मिस यू भनेर आफ्नो साथीहरू धेरै धेरै साथीहरूको नाम डेडिकेट गरेर सुन्नु भएको छ, एकदमै धेरै धन्यवाद दिन चाहन्छु अञ्जनजीलाई। र टेकु छेत्री आइडीबाट पनि कमेन्ट आएको छ, नानी हजुर नमस्ते नमस्कार गुड आफ्टरनून, हाम्रो प्यारो कार्यक्रम सुन्दैछु म तनहुँबाट, मौसमी अवस्था भन्नुपर्दा खुलेको र स्वर्को घाम लागेको अवस्था छ। अब बस्ने मिठो सांगीतिक भाका हजुरलाई दिलुलाई लक्ष्मी नानीलाई हिजो शुक्रबार अन्य कार्यक्रम चलाउनु भएको थियो खुशी नानीलाई साथी रेडियो होली युनिटलाई मेरो सम्झना साथै मेरो सम्पूर्ण साथीहरूलाई मिस यू अल भन्नुभएको थियो टेकु छेत्रीजीले चाहिँ कमेन्ट गर्नुभएको छ। अहिले चाहिँ उहाँहरूकोतिरको मौसमको जानकारी पनि दिनुभएको छ। अब बस्ने गीतबाट हाम्रो रेडियोको टिमको सम्पूर्णलाई सम्झेर चाहिँ मिठो अनि सम्झना अनि सुन्नु भएको छ टेकु छेत्रीजीले, एकदमै धेरै धन्यवाद दिन चाहन्छु टेकुजी यसरी मिठो कमेन्ट छोडिदिनु भएको लागि। साथै हामीलाई कमेन्ट सुन्नु भएको छ लक्ष्मी बान्तवा आइडीबाट, नमस्ते दिदी म पनि सुन्दैछु है भोजपुरबाट लक्ष्मी बान्तवा, सम्पूर्ण मेरा साथीहरूलाई धेरै धेरै सम्झना मिठो माया मिस यू अल भनेर चाहिँ लक्ष्मीजीले मिठो कमेन्ट राख्नु भएको छ। उहाँले पनि आफ्नो मिठो कमेन्ट मार्फत साथीहरूलाई सम्झिनु भएको छ र कमेन्ट सुन्नु भएको छ। ढकाल धर्मराज साइडबाट नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु सबै सबैमा मिठो सम्झना भनेर ढकालजीले चाहिँ मिठो कमेन्ट सुन्नु भएको छ, अनि एकदमै धेरै धन्यवाद छ हजुरलाई पनि दुबईबाट भए पनि कार्यक्रममा अनि जोडिनु भएको छ साथ सपोर्ट दिनुभएको छ। अनि हुन्छ अहिलेको लागि भने फेरि पनि हजुरहरूको माझमा मिठो साङ्गीतिक उसले सँगै छोटो व्यापारिक विश्राम पनि स्वीकार्नुहोला।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा आयो है।

0: जस्तो छैन यार।
1: सहरमै भिड़ छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
6: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2083

0: समृद्ध आधुनिक हरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका भुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 मा

0: सुबर्णावसर सुबर्णावसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: मिठो सांगीतिक कौशल्यसँगै फेरि पनि हामी कार्यक्रममा छौं। हजुरहरूलाई कार्यक्रममा जुने उद्देश्यले अनि हजुरसँगै मनोरञ्जन अनि दिने उद्देश्यले कार्यक्रम लिएर आउने गर्छ हरेक हप्ता हरेक दिन। अनि हजुरहरूले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन पनि सक्नुहुन्छ हामीलाई। चाहिँ शान्त भुजेल आइडीबाट नमस्कार सुधा बुनु सञ्चय हुनुहुन्छ। अब बस्ने संघ मेरो प्यारा भाइ बहिनी सबैलाई सुनाउन र सुन्न चाहन्छु है बुनु भनेर चाहिँ सुषमाजीले कमेन्ट सुन्नु भएको छ। र यति बेलाको साथी जोडिनु भएको छ, हेलो नमस्ते। तर कल काटिएको छ, उहाँ भर्खरै हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो कोही साथी भने। र हामीलाई रमिला बान्तवा राई आईडीबाट कमेन्ट आएको छ, नमस्कार म अभागी रमिला बान्तवा खोटाङ हाल सुनसरीबाट सर्वप्रथम त सम्पूर्ण रेडियो परिवारमा शुभ दिन, बाँकी सम्पूर्ण रेडियो पारखी साथीहरूमा सम्झना छोड्दै बाई बाई भन्नुभएको छ रमिलाजीले। र उहाँले चाहिँ हाम्रो कार्यक्रममा सुनेर सम्पूर्ण साथीहरूलाई अब बस्ने गीतमा सम्झना सुन्नु भएको छ। साथै अमिना आइडीबाट कमेन्ट आएको छ हामीलाई चाहिँ, र हामीसँग चाहिँ यति बेला कोही साथी सम्पर्कमा आउनु भएको छ, यसै कारण चाहिँ हामी सर्वप्रथम उहाँसँग कुराकानी गरेर लगत्तै कमेन्ट पढिहाल्नेछौ। र यति बेला कोही हुनुहुन्छ, नमस्ते।
1: हेलो दिदी, गुड आफ्टरनुन, नमस्ते।
0: हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म त भोजपुरको आमचोकबाट लक्ष्मी बान्तावराई।
0: लक्ष्मी बान्तावराई भन्नुभयो?
1: हजुर दिदी।
0: अनि आरामै हुनुहुन्छ?
1: हजुर एकदम आरामै भन्नुपर्छ। अनि दिदी हजुरको खबर के छ? आरामै हुनुहुन्छ होला नि?
0: हजुर म पनि आरामै छु, मेरो खबर एकदमै ठिक छ। अनि आज फर्स्ट टाइम जोडिनु भएको होला नि होइन?
1: हजुर पक्कै पनि भन्नुपर्छ दिदी हजुर।
0: ए हुन्छ, यसरी नै कार्यक्रममा जोडिँदै गर्नुहोला। रेडियो मर्सिनीको कल टाइममा वेलकम छ हजुरलाई।
1: हुन्छ, थ्याङ्क यू सो मच। अनि हाम्रो यो राज घले दाईले पनि दर्शन नमस्ते भन्दै हुनुहुन्छ है दिदी हजुर?
0: ए हजुर हुन्छ। अनि आज भने चाहिँ हजुरको मिठो आवाजबाट गीत सुनाउनु पर्ने हुन्छ।
1: हजुर यो गीत गाउनु भनेर चाहिँ पूर्वली भाकाहरू पाइन्छ दिदी?
0: हजुर हजुर हजुरलाई जुन गीत गाउनु मन छ त्यही गीत गाउन सक्नुहुन्छ।
1: हुन्छ, म अलिकति यो पूर्वली भाका नै गाइदिन्छु नि।
0: हस्।

0: यति नै ल दिदी।
1: हुन्छ, कति मिठो गीत गाएर सुनाउनु भयो त हजुरले,
0: थ्याङ्क यू।
1: अनि हुन्छ, पूर्वेली भाका पनि एकदमै मन पर्यो मलाई चाहिँ, सुन्न नि एकदमै रमाइलो लाग्ने। अनि आज चाहिँ कसलाई सम्झिनुहुन्छ हजुरले?
0: हजुर, सम्झिनु पर्दा फर्स्ट अफ अल त दिदी हजुरको पनि बाँकी दिनहरू शुभ रहोस् भन्न चाहन्छु।
1: हजुर।
0: अनि त्यसै गरी साथीहरू हुनुहुन्छ, कमला मुखिया, मुना मुखिया, दिल्सा बहिनी हुन्छ, अनि एन्जल तस्बिरा बान्ता हुनुहुन्छ, राज बान्ता हुनुहुन्छ, अनि राज घले मगर दाईलाई धेरै सम्झेर भन्न चाहन्छु, अनि मनको साथी जीवन कार्किन हुन्छ, अनि गगन तेह्र ठुमे, रत्नबार थापा, अनि रोशन ठुला हुनुहुन्छ, चन्द्र बस्नेत हुनुहुन्छ, अनि दिनेश चौधरी हुनुहुन्छ, अनि त्यसै गरी उर्मिला राई, शर्मिला चौहान, इन्द्र कुमारी, अञ्जित बान्तावा, सुदीप बान्तावा, चक्र बान्तावा, अनि शर्मिला चोखाङलाई धेरै सम्झना भन्दै छुट्टिन चाहन्छु। नमस्ते, ओके, बाई बाई।
1: हुन्छ, ओके, बाई। हामीसँग भर्खर मात्रमा हुनुहुन्थ्यो लक्ष्मीजी, र उहाँले चाहिँ हामीलाई आफ्नो आवाजबाट मिठो गीत पूर्वेली भाका सुनाएर छुटिसक्नु भएको छ, आफ्नो साथीहरूलाई पनि डेडिकेट गर्नुभएको छ। साथै हामीलाई कमेन्ट सुन्नु भएको छ कल्पना साम्पाङ आइडीबाट, भोजपुर घर हाल काठमाडौँबाट, गुड आफ्टरनून, नमस्ते नाना बाबा विनोद साम्पाङ, विनोद विजयोग बान्तावा दुईजनालाई ह्याप्पी बर्थडे, दिलपाली शर्मिला राई, मामु अञ्जनयात्री, प्यारी साम्पाङ, मनिषा बान्तावा, रञ्जित राई, स्नेह चामलिङ, सोना खान्दावा, लक्ष्मी राई, ढकाल धर्मराज, घायल अभिमान सुनवार, योगिन लिम्बु, प्रेम भण्डारी, मा रामपाला, रमाला साम्पाङ, यम्पी विवश लिम्बु, अञ्चन थुलुङ, रीता राई, रोदन, हर्पल रोशनी, विवश खुलुङ, हर्षरमान राई, राई रीता, ऋतु, छत्र याम्फु, दादा गणेश श्रेष्ठ, दादा रामकुमार थापा, दादा आयतराम चौधरी, दादा माधव ढुंगेल, दादा शंकर कार्की, सुक्रिम बान्तावा, जीवन कार्की, रत्नबहादुर थापा, यामसाङलिङ एण्ड अल फ्रेण्डसलाई मिश्री बाई नाना भन्नुभएको छ। कल्पनाजीले चाहिँ आफ्नो धेरैभन्दा धेरै साथीहरू अनि दाईहरू अनि आफन्त सम्पूर्णलाई सम्झिनु भएको छ र मिठो कमेन्ट राख्नु भएको छ। काठमाडौँबाट सुन्दै हुनुहुन्छ उहाँले चाहिँ हाम्रो कार्यक्रमलाई, र ह्याप्पी बर्थडे पनि भन्नुभएको छ दुईजना विनोद साम्पाङजीलाई र वियोग बान्तावाजीलाई चाहिँ शुभकामना दिनुभएको होला पक्कै पनि। ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु हाम्रो तर्फबाट पनि। साथै अमिना आइडीबाट नि कमेन्ट आएको छ हामीलाई, चाहिँ उहाँको कमेन्ट हामी पढ्नेछौ। तर यति बेला कोही साथी हुनुहुन्छ, हेलो नमस्ते।
2: हेलो नमस्ते।
1: नमस्ते सम्झनाजी, हजुरको हाल खबर के छ? ए हजुर त आतिनु भएको छ कि छैन?
2: हजुर
1: चाहिँ आत्तिनु भएको छ कि छैन? त्यही त नि, हुन्छ अनि लाग्नै पर्यो है। अनि खाजा चाहिँ खानुभयो? ए त्यही त नि, अनि हुन्छ, ख्याल गर्नु होला नानीको पनि। अनि हजुरले आज मिठो गीत सुनाउने हो कि? अब हुन्छ।
2: तिमीलाई

0: जुन्ने दिलाना को दूर दाना को पीरती तुझो तो रिखने दिलाना
1: हुन्छ सम्झनाजीले छोटो मिठो गीत सुनाइदिनु भयो अनि आज कसलाई सम्झनुहुन्छ
0: सर्वप्रथम हजुरलाई
1: हजुर
0: अनि मेरो घर परिवार साथी नानी गणेश कुमारी श्रेष्ठ बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमारी श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ ठुलो नानी अनिता श्रेष्ठ सानो नानी अनिता श्रेष्ठ अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ बुवा विश्व श्रेष्ठ अनि नातिनी युवा श्रेष्ठ र मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँ बस्ने दुईटा बहिनी भाइ बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ देवरानी पूजा श्रेष्ठ अर्को नानी लक्ष्मी श्रेष्ठ अर्को नानी पार्वती श्रेष्ठ माथि सुकमय परिवार ठिकाराम परिवार
1: हुन्छ नमस्ते बाई बाई हुनुहुन्थ्यो हामीसँग भर्खर मात्रामा सम्झनाजी र उहाँको आवाजबाट पनि हामीले मिठो गीत सुनिसकेका छौं। आफन्ता साथीभाइ सम्पूर्णलाई सम्झेर छुटिसक्नुभयो। अमिना आइडीबाट कमेन्ट आएको छ, हामी पढिहाल्नेछौ। हेलो गुड आफ्टरनुन विथ मी अमिना सुनवार फ्रम दोलाखा कमिङ सङ डेडिकेटेड टु स्पेसली मु टु मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दादा राजखले मगर विवश कुलुङ पृथक तिलक विष्ट मायलु सावित्र छेत्री अलिसा लिम्बू निरुता योञ्जन संगीता लामा कमला बमजन कविता गतानी हरपल रोशनी सरस्वती पोखरेल कुमार प्रजा घायल अभिमान सुनवार मिलन नेपाली नवराज श्रेष्ठ किराती अञ्जना युनिसा तामाङ धनु गजमेर एण्ड अल भनेर चाहिँ अमिनाजीले चाहिँ मिठो कमेन्ट सुन्नु भएको छ। उहाँले चाहिँ आफ्नो साथीभाइहरू सम्पूर्णलाई सम्झेर कमेन्ट मार्फत सम्झिनु भएको छ र मिठो कमेन्ट छोड्नु भएको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई। र हजुरहरूको माझमा फेरि पनि अहिलेको लागि मिठो संगीतको कोसेली स्वीकार्नुहोला।

हजुर, मिठो सांगीतिक उसले सँगै हजुरहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज कार्यक्रम प्रस्तुता म सुधा रहेको छु, प्राविधिकमा ढिलो हुनुहुन्छ। अनि हामीलाई निश्चल राई आइडीबाट कमेन्ट आएको छ। नमस्कार, म निश्चल राई ओखलडुङ्गाबाट मिस यु अल भनेर कमेन्ट सुन्नु भएको छ। र विपना राई आइडीबाट पनि मिस यु अल भनेर कमेन्ट लेख्नु भएको छ। अनि उहाँहरूले चाहिँ आफ्नो साथीहरूलाई कमेन्ट मार्फत सम्झिनु भएको छ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरूलाई। जति पनि साथीहरूले कमेन्ट गर्दै गर्नुहुन्छ, कमेन्ट गर्न चाहनुहुन्छ, हजुरहरू सम्पूर्ण वेलकम छ। र हामीलाई इच्छा प्रजा आइडीबाट पनि कमेन्ट आएको छ। हेलो दिजु जोडले, नमस्कार, है सुन्दैछु म पनि फेसबुक लाइभबाट। इट्स मी कविता प्रजा, है बन्दीपुर भन्नुभएको छ। कविताजीले चाहिँ बन्दीपुरबाट कार्यक्रम सुनेर मिठो कमेन्ट राखिदिनु भएको छ। अनि हुन्छ हजुरहरू, कतिपय साथीहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, एकदमै धेरै धन्यवाद छ हजुरहरू। कति पनि साथीहरूले कार्यक्रम सुन्नुभयो, हामीलाई कमेन्ट गर्नुभयो, कल गर्नुभयो, हजुर सम्पूर्णलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। आज भने हामी कार्यक्रमबाट छुट्न पनि चाहन्छौ। आज हामीसँग जोडिनु भएको थियो, शुरूआतको चरणमा हुनुहुन्थ्यो, आज हामीसँग कृष्णजी जोडिनु भयो, अनि विवशी हुनुहुन्थ्यो, सम्झनाजी, शोभाजी लगायतका साथीहरूले आज हामीलाई कल गर्नुभयो भने आज हामीलाई कमेन्ट मार्फत सम्झनु भएको थियो। बेलीजीले, अञ्चनजीले, टेकुजीले, लक्ष्मीजीले, धर्मराजजीले, इच्छाजीले, शान्ताजीले, अनि रमिलाजीले, र कल्पनाजी, अमिनाजी, निश्चलजी, मनको साथी जीवनजी, र विपना राई आइडीबाट हामीलाई मिठो मिठो कमेन्ट आएको थियो। हजुरहरू जति पनि साथीहरूले आफूलाई लागेको प्रतिक्रिया दिनुभयो, मिठो मिठो कमेन्ट छोड्नुभयो, हजुर सम्पूर्णलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। हामी पनि कार्यक्रमबाट छुट्न चाहन्छौ। जति पनि साथीहरू हुनुहुन्छ भोलिको बस्तीमा पनि जोडिनुहोला, भोलि एउटा टपिकमा कुराकानी गर्नेछौ हामी सबैजना मिलेर।

को लागि भने हजुरहरु पनि तयारी हुनुहोला र आज भने कार्यक्रमबाट सुट्न चाहन्छौं। प्राविधिकमा साथ दिनुहुने दिलुलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म सुधा पनि बिदा हुन्छु। रेडियो मर्सिङ 95 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

नमस्कार, दिउँसो 2 बजेको मर्सिङ बुलेटिनमा म सुधाको स्वागत छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ। विदेशी विनिमय संस्कृति र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ। समीक्षा अनुसार ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौसा तथा वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान अव्यवस्थाहरू यथावत कायम गरिएको छ। यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने बैंकले जनाएको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमा पहिलो पटक खाना पकाउने प्रायोजनका लागि हरित नाइट्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। सर्वोच्च अदालतले सिमानाकामा 100 रूपियाँ भन्दा बढ़ीका सिमानामा सामानमा भन्सा लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सा उठाएको विषय अव्यवहारिक भएको भन्दै दायर रेटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिपर्सद फुयल र टेक प्रसाद ढुंगानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्त कपड़ा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। शनिबार र आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुन 5 दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक विद्यालय र सरकार भएका पक्षलाई शासी भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। पालिकाको बेरोज 2,20,47,26,00,00 रूपियाँ पुगेको छ। आर्थिक वर्ष 81 सम्मको कुल बेरोज 2,09,28,91,00,00 रूपियाँ रहेको आर्थिक वर्ष 81-82 बेरोज 19,04,77,00,00 समेत गरी बाँकी 2,20,47,36,00,00 बेरोज पुगेको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सम्परीक्षणबाट 8,14,67,67,00,00 समायोजन तथा सम्पर्यवेक्षणबाट 28,22,00,00 थप भएको छ। भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौसम रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ। संघले विज्ञप्ति निकालेर चिनीको मलस्तर रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 चिनी उद्योग सञ्चालनमा आएको र झण्डै 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक चिनी उद्योगमै मौसात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौसात रहेको संघको भनाइ छ। दिउँसो 2 बजेको मर्सिङ बुलेटिन अहिलेले यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सिङ 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
11: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: here?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा बनेफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861-23284 र 9921-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
9: विशिष्ट हररी खोलिब रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाबो कुए खैमु खोइन तिङ औछ्यो
10: ए 26 नर पिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ येन ओ गल्छ्यो
11: क्यों यो आफै रेडियो मर्सिङ दु FM 95 मेगाहर्ज।

0: भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि आए।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9845680।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त। बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665520120, मोबाइल 98460774745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
6: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो

0: पर्यो नि हैन र?
1: हो नि भाउजू,
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना फाँटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
3: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मर्संग दे पिम 95 मेगाहर्ज 95 मेगाहर्ज।

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ती खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग 2 नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा दौबिसे तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीखमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रष्ट भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 जना बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 र एनप्याप्सन अन्तर्गत 3 विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्र सेवा कर्मचारीलाई भय र त्रास सूचना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्कालाई तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकी लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चीनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ। पुटिन र शीले प्रमुख राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जीत नजिक पुगेको छ। नेपालसँग 79 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जीतको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सी 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणि चूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841949481, वेबसाइट झुले.com.np।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: अनि तयो कागज केमे थि वा?
8: अ झिल्काई
7: के पर्सनल नम्बर ब्लक लै वधि?
8: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
8: बैंगरी
7: अ
8: चर चाहिँ तली लल्पर्दी
7: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2000

0: समृद्ध आधुनिक खरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका फुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98139

0: the extreme energy drink.
1: बिस्तारै ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0666-520-532, मोबाइल 98460-90301, 98460-7465।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania, extreme energy drink.
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
3: आज आफले माया हार्ने मान्छे
1: यतिको मनभित्र छिर्न भन्दा अगाडि यसको कोसमा छिर्नु मर्दले ढिलो गर्दैन।
2: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
4: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छोरा, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको मिसाले पालिन्छ नि।
2: कलाकारहरू विजय बराल, वर्षा राउत, मेचम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकार

0: को छाइनो
1: अपने ही भैंसा क्या लाएंगे को और को छाइनो साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरुआमा।
2: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
1: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
3: गुरुआमा, यो सबै मैले गर्दा भएको।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497038798।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846019018 9846019018।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665205152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: सुबर्ण अवसर
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा

0: sip on your extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेश्वर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कडकडमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856-74486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856-46662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।

0: Mania Extreme Energy Drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
1: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ, सानीमा बैंकको ठिक

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अनि तयो कागज केमे छिवा?
7: अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदी?
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खलखाई।
6: अनि बैंकरी?
8: बैंकरी
6: सर
8: चाहिँ तले लल्पर्दी
6: चमलपति न आफै न मोबाइल नम्बर फेर दिए बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगी ना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
12: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
11: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
12: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
13: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: होइन हौ दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो. कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना. धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ. हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ. यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी.
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ.
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं.
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई. हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ.
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ. खोजी खोजी लगाऊ.
7: हेलो, मर्सेङ्गे FM 95 MHz.

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: होइन हो दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
3: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानमा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यत्तिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
3: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
2: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
3: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ
4: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्करधान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
5: जय श्री राम जय श्री राम
6: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
5: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
5: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
6: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
7: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074
8: ए बिस्तारै बिस्तारै बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्याए

अस्ति के कृष्णजीले भन्थ्यो नि खाजा गोसमा, यहाँ त पेट टटर हुनुपर्छ कि बोले हाने कि त्यो जति बेला खाना कि ध्यान छ, यहाँ त सबैको पेट ऊ हुन्छ अरे, हामीले खानु मन लाग्यो त हामी भनिहाल्छौँ नि आफै, उसलाई अरूको पेटको चिन्ता किन गर्नु पर्यो भने कि उसले अरूले खाएर हुन पर्दैन, उसलाई हुने होइन।

गाली गर्ला नि करहरा करहरा करहरा तिमी धेरै नै हालन ब्रेक भयो नि काउले पानी कति हो नि कोलस्तर काउले पानी पनि होमस्टे छ है डोना थापाको छोराको छोरीको है छोराको नाम ड्यानी रे ड्यानी छोरा है छोरी छोरा आ गया त्यसको बुढीको नाम के हो ड्यानी ड्यानी सुन्ननी नपाउनी बाचुन्जेल रेडियोमा गराउने आएको भाइ किरकिरे त्यो पोर्चुगल हो जस्तो लाग रेखा थापाले भन्थे नि अमेरिकामा छोरा छोरी गरेर जन्माउँछ भनेर त्यस्तै भयो अघि के त्यो उनले के कत्रो ठुलो बाइक लिएर आएको पुऱ्याइदिन्छु कि पुऱ्याइदिन्छु भनेर मात्र त्यो कत्रो ठुलो बाइक लिएर आएको के अघि नाम राम्रो होइन मलाई मन पर्दैन टेकेन्द्र छेत्री छेत्री हो छेत्री त्यत्रो ठुलो बाइकमा त कहाँ बस्छ त नि म अनि अब कहाँ जान्छ नि म

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डी एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो तपाईँले।

0: खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999847729629। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ सानीमा बैंकको ठिक।

0: नमस्कार। रेडियो मर्सिंग 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिंग .org मा साँझ 6:35 बजेको मर्सिंग समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दूध उत्पादनमा आधारित अनुदानले लमजुङका कृषकहरूमा उत्साह। 9 महिनामै सहकारी मार्फत 4 लाख बढ़ी लिटर दूध बिक्री। मध्य नेपालमा रैथाने बाली प्रवर्धनका लागि हाट बजार हुँदै रैथाने कृषि उत्पादनमा कृषकहरू आकर्षित। नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति बेसर इकाईको अधिवेशन सम्पन्न। मर्सिनी गाउँपालिकामा कविता तथा नृत्य प्रतियोगिता सम्पन्न। र आगलागी पीड़ित परिवारलाई कोलस्तर गाउँपालिकाद्वारा राहत वितरण।

0: अब समाचार विस्तारमा। लमसुङमा दूध उत्पादनमा आधारित अनुदान पाएसँगै कृषकहरूमा उत्साह थपिएको छ। गण्डकी प्रदेश सरकारले जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय मार्फत व्यावसायिक दूध उत्पादन गर्दै आएका कृषकहरूलाई उत्पादनमा आधारित अनुदान दिन थालेको हो। प्रदेश सरकारले सहकारीमा आबद्ध भए दूध उत्पादन र बिक्री गर्दै आएका कृषकहरूलाई सम्बन्धित सहकारी मार्फत नै अनुदान रकम उपलब्ध गराउँदै आएको छ। जिल्लामा तीनवटा सहकारीले दूध उत्पादनमा आधारित अनुदान सेवा लिँदै आएका छन्। जिल्लामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा मात्र कृषकहरूले 7 लाख बढ़ी लिटर दूध सहकारी मार्फत बिक्री गरेको जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङका प्रमुख डाक्टर सुनिल नेउपानेले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षबाट दूध उत्पादनमा आधारित अनुदान कार्यक्रम शुरू गरेको हो। चालू आर्थिक वर्षमा विनियोजित बजेट मध्ये तेस्रो त्रैमासिकसम्म कृषकहरूले दूध बिक्री मार्फत 20 लाख बढ़ी रूपियाँ अनुदान समेत लिइसकेका छन्। दूध उत्पादनमा आधारित अनुदान रकम पाएसँगै जिल्लाका तीनवटा सहकारी मार्फत 4,09,054 लिटर दूध बिक्री भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका तीनवटा सहकारी मार्फत 192 दूध उत्पादक कृषकहरू लाभान्वित भएका हुन्। कृषकहरूले दूधमा प्रति लिटर 500 रूपियाँका दरले उत्पादनमा आधारित अनुदान पाउँदै आएका छन्। प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा कुल 35 लाख बजेट विनियोजन भएकोमा 20 लाख बढ़ी रूपियाँ 9 महिनाभित्रै सकिएको कार्यालयले जनाएको छ। सहकारी मार्फत दूध बिक्री गरी उत्पादनमा आधारित अनुदान लिने सहकारीहरूमा रायनस्थित धर्मिली कुवा दुग्ध उत्पादन सहकारी, जनविकास दुग्ध उत्पादक सहकारी र मध्य नेपालको एकीकृत दुग्ध उत्पादन सहकारी रहेका छन्। जिल्लामा गत वर्ष उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि 20 लाख रूपियाँ विनियोजन भएको थियो, तर रकम अभाव भएपछि कार्यालयले 10 लाख रूपियाँ बजेट थप गरेको थियो। जिल्लामा दूध उत्पादन बढ़ेसँगै प्रोत्साहनका लागि चालू आर्थिक वर्षमा भने 35 लाख रूपियाँ विनियोजन भएको थियो। गण्डकी प्रदेश सरकारले दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि अघिल्लो आर्थिक वर्षमा पनि 20 लाख रूपियाँ विनियोजन गरेको थियो, तर सो आर्थिक वर्षमा कुल बजेट मध्ये 2 लाख पनि खर्च हुन नसकी फिर्ता भएको हो। जिल्लाका तीनवटै सहकारी मार्फत दैनिक 2200 भन्दा बढ़ी लिटर दूध संकलन गरी बिक्री गर्दै आएका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकहरूलाई व्यावसायिक रूपमै गाई भैंसी पाल्न प्रेरित गरेको कार्यालयले जनाएको छ। लमजुङमा जिल्ला कारागार भत्किएको वर्ष दिन पुग्न लाग्दा पनि पुननिर्माण हुन नसक्दा सुरक्षा चुनौतीसँगै प्रहरीलाई शासी भएको छ। एकमात्र जिल्ला कारागार भत्किएपछि विभिन्न मुद्दाका कैदी बन्दीलाई थुनामा राख्न बाहिर जिल्ला पुर्याउनु पर्ने बाध्यता भएको हो। सुनौ एक रिपोर्ट।
1: लमजुङ सदरमुकाम बेसी शहरमा विक्रम सम्बत 2028 सालमा निर्माण गरिएको जिल्ला कारागार गत साउनमा भत्किएसँगै तत्कालीन समयमा 108 जना कैदी बन्दीलाई तनहुँ र कास्की कारागार स्थानान्तरण गरियो। जिल्लामा कारागार नहुँदा कारागार चलन गर्नुपर्ने कैदीबन्दीलाई प्रहरी निगरानीमा बाहिरी जिल्ला पुर्याउनु पर्ने बाध्यता भएको छ। कैदीबन्दीलाई जिल्ला बाहिरको कारागार पुर्याउनु पर्दा लमजुङ प्रहरीले जनशक्तिसँगै यातायातको समस्या भोग्दै आएको हो।
2: यो जिल्ला कारागार लमजुङको चाहिँ गत साउनमा पर्खाल भत्किएर त्यहाँ थुनमा कैदीहरू राख्न नसक्ने अवस्था भइसकेपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट मुद्दा चलाइएका अथवा फैसला कार्यान्वयनको क्रममा पक्राउ परि कैद असुल उपर गर्नुपर्ने कैदीबन्दीहरूको सम्बन्धमा हामीलाई चाहिँ अहिले अलिकति यो कारागार सञ्चालनमा नरहेको अवस्थाको कारणले गर्दा यो जिल्ला कारागार तनहु कास्की अथवा मनाङसम्म पनि थुनुवा कैदीहरू लिएर जानुपर्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा प्रहरी जनशक्ति व्यवस्थापन र आर्थिक रूपमा पनि अलिकति खर्चिलो भएको अवस्था चाहिँ हामीले भइरहेको अवस्था चाहिँ छ।
1: लमजुङमा प्रहरीको पर्याप्त सवारी साधन नहुँदा कारागार चलन गर्नुपर्ने व्यक्तिलाई सार्वजनिक सवारीमै बाह्य जिल्ला पुर्याउँदै आएको छ। कारागार भत्किएको 11 महिना बित्दा पनि जिल्ला कारागार पुननिर्माणको काम शुरू हुन सकेको छैन। कारागार मरमतका लागि केही बजेट आयो, तर मरमतले कारागारको सुरक्षा चुनौती समाधान नहुने भन्दै काम शुरू हुन सकेको छैन। यसर्थ शुरूवाती चरणबाटै पुननिर्माणको लागि बजेट माग हुँदै आएको लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले बताउनुभयो।
3: लम्जुङ जिल्लाको कारागार यसभन्दा अगाडि जीर्ण भयो, जीर्ण भएर भत्कियो, भत्किसकेपछि त्यहाँ भएका कैदी बन्दीहरूलाई हामीले तनहुँ र कास्कीमा स्थानान्तरण गर्यौं र अब त्यो जीर्ण भएर भत्केको हुनाले अब त्यसलाई मर्मत गरेर पनि बनाउन सकिने स्थितिको त्यहाँ छैन, अलिकति जग्गाको अलिकति ऊ जस्तो भएको हुनाले त्यसलाई पुरै मर्मत नगरेर नयाँ नै बिल्डिङ बनाउनु पर्ने स्थिति छ। त्यसको लागि कारागार व्यवस्थापन विभागमा आवश्यक बजेटको लागि हामी भनिसकेका छौँ र अब अर्को तर्फबाट पनि हामी चाहिँ सोचिरहेछौँ, यदि नगरपालिकाले अलिकति हेरी जग्गा यस्तो बाहिर साइडतिर हामीलाई उपलब्ध गराउन सक्यो भने त्यो कारागारको जग्गा अलिकति थोरै छ, अनि राम्रो कारागार बनाउनको लागि हामी त्यो बाहिरपट्टि त्यस्तो किसिमको जग्गा एभाइलेबल भयो भने त्यो अब बजार क्षेत्रभन्दा अलिकति बाहिर भयो भने पनि केही फरक पर्दैन भन्ने हिसाबबाट त्यहाँ अलिकति राम्रो पनि बनाउन सकिन्छ, ठुलो पनि बनाउन सकिन्छ, सुविधा सम्पन्न पनि बनाउन सकिन्छ, त्यो हिसाबबाट पनि हामी सोचिरहेका छौँ।
1: करिब तीन वर्ष अघि पनि जिल्ला कारागारको पर्खाल भत्किएको थियो। 10 जना महिला र 25 जना पुरूष गरी 35 जना क्षमताको कारागारमा क्षमता भन्दा तेब्बर बढ़ी कैदी र थुनुवा राखिँदै आएको थियो। हाल भत्किएको अवस्थामा रहेको कारागारको स्थान समेत उपयुक्त नभएको भन्दै अन्यत्र व्यवस्थित संरचना निर्माण हुनुपर्ने सरकारवालाहरूले आवाज उठाउँदै आएका छन्।
0: लमसुङको मध्य नेपाल नगरपालिकामा रैथाने बाली प्रवर्धनका लागि कृषि हाट बजार हुने भएको छ। मध्य नेपाल नगरपालिका र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र सहजीकरणमा सोही नगरपालिकाको वडा नम्बर 4-2 पिप्लेमा आगामी सोमबार रैथाने बाली विशेष हाट बजार हुने भएको हो। स्थानीय कृषकहरूले उत्पादन गर्दै आएको रैथाने तथा स्थानीय कृषि उपजको प्रवर्धन तथा बजारीकरण सुनिश्चितताको लागि हाट बजार आयोजना गरिएको मध्य नेपाल नगरपालिकाले जनाएको छ। सोमबारपछि स्थानीय आवश्यकताको आधारमा हाट बजारलाई निरन्तरता दिने पनि नगरपालिकाको तयारी छ। नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा वडा नम्बर 5 साविक समी भन्ज्याङमा रैथाने बाली प्रवर्धनका लागि 22 भन्दा बढ़ी प्रकारको कोदो खेती शुरू भएको छ। रैथानी कृषि परियोजना अन्तर्गत समी भन्ज्याङका विभिन्न स्थानमा 22 भन्दा बढ़ी प्रकारको कोदो खेती भएको हो। खाद्य तथा कृषि संगठनको आर्थिक सहयोग नेपाल कृषि अनुसन्धान परिषदको राष्ट्रिय आनुवंशिक स्रोत केन्द्रबाट संचालित रैथाने कृषि परियोजना अन्तर्गत रैथाने बाली संरक्षण तथा प्रवर्धनका लागि सोडाको पराजुली बेसी मगरगाउँमा 22 प्रकारको र आमडाँडामा 25 जातको कोदो खेती गरिएको सोडाका अध्यक्ष ओमवीर गुरूङले जानकारी दिनुभयो। खास गरी कोदोजन्य बालीको जातीय परीक्षणका लागि स्थानीय र रैथाने गरी फरक फरक जातको कोदो गरिएको वडाध्यक्ष गुरूङको भनाइ छ। परम्परागत कोदो र कागुने खेती प्रवर्धनका लागि सञ्चालन भएको सो परियोजनामा स्थानीय 35 जना कृषकहरू सहभागी भएका छन् भने 100 रोपनी भन्दा बढ़ी खेतमा रैथाने कोदो र कागुनो खेती गरिँदै आएको छ। 4 वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञहरूद्वारा अनुसन्धान र कृषकहरूलाई आवश्यक तालिम तथा सहजीकरण हुँदै आएको छ। परियोजना अन्तर्गत कोदोसँगै रैथाने जातका फलफूल तथा जंगली खाद्य वस्तुको प्रवर्धनको समेत कार्यक्रम रहेको सोही परियोजनामा कार्यरत कृषि प्राविधिक शान्ति गुरूङले जानकारी दिनुभयो। विश्वमा करिब 3000 भन्दा बढ़ी बाली बिरूवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन्, जसमध्ये 10 जातका अन्न दलहन र तेलका बिउ मात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति बेस्तर एकाईको अधिवेशन सम्पन्न भएको छ। महासंघ नगर समितिको अध्यक्ष यज्ञनारायण श्रेष्ठको अध्यक्षतामा एवं व्यस्त नगरपालिका प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। नगर प्रमुख अर्यालले आर्थिक कारोबारमा पारदर्शिता तथा हिसाब किताब राम्रोसँग राख्न सकेमा घाटा नहुने बताउनुभयो। मुलुकको परिस्थिति कानूनी जटिलता लगानी मैत्री वातावरण नभएकोले उद्योग दर्तामा आकर्षण नहुनु बताउनुभयो। बेस्तर 7 मा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य रामकुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङकी उपाध्यक्ष वसन्त भट्ट, महासंघ दोर्दी इकाईका अध्यक्ष डिली राम भारती, महासंघ तथा महिला उद्यमी कल्पना थापा बोहरा लगायतले मन्तव्य राखेका थिए। महासंघका अध्यक्ष श्रेष्ठले महासंघको बारेमा जानकारी दिँदै स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासंघ जिल्ला अध्यक्ष श्रीकृष्ण रामेसानेले गर्नुभएको थियो। अधिवेशनको बन्द सत्रले बेसरी इकाई समिति र महिला उद्यमी चयन गर्नेछ। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम

0: वन्य जन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्य जन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्य जन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: छुटला है छुटला है छुटला है छुट दस है बीस है पूरे 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयंती को उपलक्ष्य में विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्क में 100% सम्म छुट। छुट को अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध होने। थप जानकारी को लागि नेपाल लाइफ को शाखा कार्यालय वा 01-597-0971 में संपर्क कर।
2: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2000

0: समृद्ध आधुनिक हराभरा मर्स्याङ्गदी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेतीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्यसँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्गदी गाउँपालिका 4 जगत लम्छुङ,
0: प्रवर्तक मर्स्याङ्गदी गाउँपालिका बुलबुले लम्छुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: मरसंग दे एफएम 95 मेगाहर्ट्ज।
1: विश्राम पछि बाँकी समाचार। मर्सङ्गी गाउँपालिका वडा नम्बर 6 बाउन्डाडा स्थित राष्ट्रकविको जन्मथलोमा लैंगिक हिंसा विरूद्ध सचेतना कार्यक्रम अन्तर्गत वडा स्तरीय महिला सञ्जालबीच नृत्य तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। कविता प्रतियोगितामा मर्सङ्गी नाउ सिम्पानीकी सीता भण्डारी प्रथम भएकी छिन्। मर्सङ्गी 6 बाउन्डाडाकी शारदा पाण्डे द्वितीय र विष्णुबहादुर गुरूङ तृतीय भएका छन्। नृत्य प्रतियोगितातर्फ वडा नम्बर 2 महिला सञ्जाल प्रथम, वडा नम्बर 8 महिला सञ्जाल द्वितीय र वडा नम्बर 4 महिला सञ्जाल तृतीय भएको छ। नृत्यतर्फ प्रथमलाई 10,000, द्वितीयलाई 6,000 र तृतीयलाई 4,000 रूपियाँ र कविता प्रतियोगितातर्फ क्रमशः 5,000, 3,000 र 2,000 पुरस्कार प्रदान गरिएको छ। गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जुनमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका न्यायिक सहकर्ता विष्णुराज घिमिरेले सञ्चालन गर्नुभएको थियो भने वडा नम्बर 6 अध्यक्ष मिनराशी गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो। लैंगिक हिंसा विरूद्ध सचेतना फैलाउने, महिला दिदीबहिनीहरूको प्रतिभा प्रस्फुटन गर्ने तथा सामाजिक एकता र सहभागितालाई थप मजबूत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्जालले जनाएको छ। गाउँपालिकाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महिला सञ्जाल प्रतियोगी आयोजक टोली जनप्रतिनिधि तथा सहभागी प्रति धन्यवाद व्यक्त गर्दै विजेता टोली तथा व्यक्तित्वलाई बधाई तथा शुभकामना दिएको छ।

0: लमजुङको गुणस्तर गाउँपालिका पाँच सिङ्दी निवासी दक्षिणा गुरूङको घरमा गत वैशाख 26 गते आग लागि हुँदा क्षति पुगेपछि गाउँपालिकाले राहत वितरण गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक सूर्य प्रसाद गुरूङको नेतृत्वमा गएको टोलीले पीड़ित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो। टोलीमा गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरूङ, वडा नम्बर पाँचका वडाध्यक्ष गीतबहादुर गुरूङ, वडा सदस्य वर्तमाया गुरूङ, योजना शाखा प्रमुख चित्र घले, प्राविधिक शाखा प्रमुख प्रकाश शेरसन, रोजगार संयोजक सन्दीप गुरूङ तथा आन्तरिक लेखा परीक्षक तिलक केसी सहभागी थिए। पीड़ित परिवारलाई चामल, दाल, चिनी, नुन लगायत खाद्यान्न सामग्री, भाँडा बर्तन, ग्यास चुलो, ब्ल्याङ्केट, म्याट तथा अन्य अत्यावश्यक सामग्री प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले विपदको समयमा पीड़ित परिवारलाई आवश्यक सहयोग र साथ निरन्तर उपलब्ध गराइने जनाएको छ। दोर्जी गाउँपालिका वडा नम्बर 8 वनसरमा रहेको श्री फलेनी माध्यमिक विद्यालयले शुक्रबार एसई परीक्षा 2082 उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ। विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा एसई परीक्षा 2082 उत्कृष्ट जीपीए ल्याई सफल हुने विद्यार्थीलाई विशेष सम्मान गरिएको हो। विद्यालयलाई 100% नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरू तथा विद्यार्थीको सफलतामा सहयोग पुर्याउने अभिभावकलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै विद्यालय प्रशासनले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गरेका थिए। सम्मानित विद्यार्थीलाई प्रमाणपत्र तथा सम्मान सामग्री प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उपस्थिति थियो। विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: दूध उत्पादनमा आधारित अनुदानले लमजुङका कृषकहरूमा उत्साह, 9 महिनामै सहकारी मार्फत 4 लाख बढ़ी लिटर दूध बिक्री। मध्य नेपालमा रैथाने बाली प्रवर्धनका लागि हाट बजार हुँदै रैथाने कृषि उत्पादनमा कृषकहरू आकर्षित। नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति बेसर इकाईको अधिवेशन सम्पन्न र आगका लागि पीड़ित परिवारलाई कोलस्तर गाउँपालिकाद्वारा राहत वितरण। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिले नै सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनसारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनसारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषण नगरपालिका 7, पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
13: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: दोस्रो जगत तातो पानी कुण्ड महोत्सव 2083।

0: समृद्ध आधुनिक हरावा र मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू:
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय खेती प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्स्याङ्दी गाउँपालिका 4 जगत लमसुङ,
0: प्रवर्तक मर्स्याङ्दी गाउँपालिका फुलबुले लमसुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।
4: छुट्ला है छुट्ला है छुट्ला है छुट, 10 होइन 20 होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98560426244।
6: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: सुवर्ण अवसर सुवर्ण अवसर।
8: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो वनराज काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461823317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, 80 भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495994046 र 9813099952।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
13: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
14: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
13: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
14: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
13: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
14: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सही भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
2: मध्य पहाड़ी राजमार्गको चौरजहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
3: जतापट खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै सुधार शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यसबाट अथोरिटी लिएका छन् कि छैनन्, होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
2: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 मा शानदार जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126%ले महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारणबारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले CIM-सँग भन्नुभयो,
6: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेका छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन, होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
5: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर मर्समा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिवप्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
7: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
8: गर्न अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
7: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
8: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने
7: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
5: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल,
3: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जतापट्टि खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझै यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। यहाँ लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरूले चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नुहुन्छ पहिला गर्ने, अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
5: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड़ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
9: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाड़ी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाड़ी बीचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो। र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
5: सरकारले प्रशासनिक सुधार, मृत्यु व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तीनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य
10: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
11: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
10: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
12: डडेलोका कारण बोट बिरुवासँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
13: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
14: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौं।

10 होइन 20 होइन पुरै 100% छुट छ है। नेपाल लाइफ को रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-09-71 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम टेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगल एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
4: ओय अस्मी हेर्न दुलाले लगाएको सिन्को चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिन्को रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
5: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
6: हामी कहाँ मेसिन द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
6: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
6: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
7: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
8: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
9: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania.
1: Extreme energy drink.
2: होइन नि खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021424, मोबाइल 98415414.

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनियामा यानी आए।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850686780।
8: समिचियो चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
9: खाई खाई बहु कोई लोटरी भर दिलवा
10: आंगी समझो लोटरी पर दिवो छापता ही गुरी
9: भर दी आ भर दिवा लोटरी खाली पर दिन बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
10: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-0046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कडकडमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: दस होइन बीस होइन पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ को रजत जयन्ती को उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफ को शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477-69229।
3: दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2000

0: समृद्ध आधुनिक खरावारा मर्स्याङ्दी गाउँपालिकाको आधार कला संस्कृतिको संरक्षण कृषि पर्यटन ऊर्जा र पूर्वाधार भन्ने नाराका साथ मिति 2083 जेठ 3 गते दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 सञ्चालन हुँदैछ।
1: महोत्सवका आकर्षणहरू
0: जगत तातोपानी कुण्डमा स्वास्थ्यवर्धक स्नान,
1: स्थानीय ख्याति प्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति,
0: स्थानीय कला तथा परम्परागत संस्कृति प्रदर्शन,
1: सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक प्रस्तुति,
0: प्राकृतिक सौन्दर्य सँगै रमाइलो पर्यटकीय अनुभव,
1: परिवार साथीभाइ तथा अतिथिहरूसँग अविस्मरणीय समय बिताउने सुनौलो अवसर,
0: साथै आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष आकर्षण फोटो भिडियो।
1: महोत्सवमा चर्चित कलाकार प्रीतम गुरुङ र रञ्जित गुरुङको विशेष प्रस्तुति रहनेछ। मर्सङ्गी गाउँपालिका 4 जगत लम्सुङ,
0: प्रवर्तक मर्सङ्गी गाउँपालिका फुलबुले लम्सुङ,
1: आयोजक तातोपानी कुण्ड व्यवस्थापन तथा संरक्षण समिति,
0: जेठ 3 गते जगत जाउँ, दोस्रो जगत तातोपानी कुण्ड महोत्सव 2083 रमाऊ।
2: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र मालती मंगले।
2: केटीको मनभित्र छिर्न भन्दा अगाडि यसको कोठामा छिर्न, मर्दाले ढिलो गर्दैन।
3: यही वैशाख 25 गते शुक्रबारदेखि मध्याह 12 बजे र दिउँसो 3 बजे
4: अब राम्रो खानदान भाकालाई पो छोरो चाहिने, खानदानै गथिलो नभएला के को छ, छोरी नै ठिक छ हो, बुढेसकालमा ज्वाइँको भुसाले पालिन्छ नि।
3: कलाकारहरू विजय बराल, वर्षा राउत, मेथम गौडेल, प्रकाश घिमिरे, सुवर्ण थापा लगायतका कलाकारको

0: कहलाई के कोर को साइनो
1: साथै साँझ छ बजे प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र गुरुआमा।
2: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
1: कलाकारहरू मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल लगायतका कलाकारको प्रस्तुति।
3: गुरुआमा, यो सबै मैले गर्दा भएको।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: समीचो चौदह के बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता खाई हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटी पर दी हूँ छापताई गुदी
1: भर दी आ भर दी लोटरी खाली पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0664204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya. Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98420 10320 र 98118 41591।
1: मनकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: कथा जालो
1: झोरले
0: लस्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।